खरेलका अनुसार बैठक आज बिहान 11 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रासोपाले जनाएको छ। नेकपा एमालेले विपदपछिको राहत खोज तथा उद्धार, पुनस्थापना र पुनर्निर्माणका काम प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न माग गरेको छ। हिजो प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पद्मा अर्यालले विपदको समयमा राजनैतिक स्वार्थभन्दा माथि उठेर सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकाले विशेष संसदीय समिति गठन आवश्यक रहेको बताउनु भएको हो। विपदपछिको राज्यको तयारी, स्रोत परिचालन र उद्धारमा देखिएका कमी कमजोरीको समीक्षा गर्नुपर्ने बताउँदै उहाँले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गर्नुभएको छ। विश्वमा भएका विपदका विभिन्न घटनामा लामो समयपछि पनि व्यक्तिको जीवितै उद्धार भएका उदाहरण रहेको भन्दै उहाँले आशा नमार्न सरकारसँग आग्रह गर्नुभएको हो। रसुवाका विभिन्न क्षेत्रमा अझै पर्याप्त राहत पुग्न नसकेको गुनासो आएको भन्दै अर्यालले विपद व्यवस्थापनका लागि संघ, प्रदेश, स्थानीय तह, राजनैतिक दल, नागरिक समाज तथा स्वयंसेवी संस्थाबीच प्रभावकारी समन्वय हुन नसकेको बताउनुभयो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल पाल्पा सड़क खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुंगा कारमाथि बजारिरा दुईजना गम्भीर घाइते भएका छन्। एकजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। हिजो बेलुकी करिब 6:30 बजे तिनाउ गाउँपालिका 3 माथिल्लो सिद्धबाबा मन्दिर झरना नजिकै सड़क माथिबाट अचानक ढुंगा खस्दा पाल्पाबाट बुटोलतर्फ आउँदै गरेको 12-10-3999 नम्बरको कारमा लागेको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार ढुंगा लागेर कारमा सवार दुईजना घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको र चालक सकुशल रहेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा कारमा सवार बुटोबल 7 37 वर्षीय जुलन गैरे र बुटोबल जेसी चोकका 62 वर्षीय राज्यका ढकाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रूपन्देहीको शुद्धोदन गाउँपालिका 2 कलुवाका 36 वर्षीय राजकुमार लोध सामान्य घाइते भएको प्रहरीको भनाई छ। माथिबाट असना खसेको ढुंगाले कारमा ठोकिँदा कारमा ठूलो क्षति पुगेको छ। ढुंगा लागेपछि कार क्षतविक्षत हुन पुगेको प्रहरीको भनाई छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर 8 स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले 3 ट्याङ्कर सहित एकजनालाई नियन्त्रणमा लिएको छ। हिजो निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब 30 लिटर डिजेल सहित 3 ट्याङ्कर एकजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरवडा खटिएको संयुक्त टोलीले ट्याङ्करको सील तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा फेला पारेको जनाइएको छ। घटनास्थलमा 2 ट्याङ्कर फेला पारेका थिए भने अर्को ट्याङ्कर भागेको अवस्थामा प्रहरीले पछ्याएर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका ट्याङ्कर व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच सो विषयलाई लिएर पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। पेट्रोलियम पदार्थको अनियमितता, चोरी वा गैर कानूनी कार्यमा संलग्न भएको पाइएमा त्यसको निष्पक्ष छानबिन गरी दोषी जो कोहीलाई प्रचलित कानून बमोजिम कार्यवाही हुनुपर्ने संघले स्पष्ट पारेको छ। रूपन्देहीमा 25 राउण्ड गोली र पिस्तोल सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा हिजो पुगेको प्रहरी टोलीले रूपन्देहीको ओमसतिया 6 नारायणपुरका 23 वर्षीय अमन कुमार धवलको घर खानतलासी गर्दा हतियारसहित गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। धवलसँगै सोही ठाउँका 20 वर्षीय सुनिल केवटलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका दुईजनामाथि आवश्यक अनुसन्धान पछि प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 सेप्टेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फर ढल्केवर 400 केवी डीसी लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केवी एससीसी लाइन मार्फत
54 मेगावाटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यस अनुसार नेपालले भारतबाट कुल 654 मेगावाटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकीको 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणामबारे भने डिसेम्बर 2026 पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। हालै नेपालमा आएको बाढ़ी पहिरोका कारण विभिन्न जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादनमा कमी भइरहेको सन्दर्भमा भारतले नेपाललाई दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। 10 भदौमा रसुवा भोटेकोशी बाढ़ीले नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याइरहेपछि हराइरहेका श्रमिक तथा कर्मचारीको खोज तथा उद्धार कार्य अधिकांश आयोजनामा रोकिएको छ। बाढ़ीबाट क्षति पुगेका 13 जलविद्युत आयोजना मध्ये अहिले चिलिमे माथिल्लो त्रिशुली 1 र माथिल्लो त्रिशुली 3 बीमा मात्रै खोज तथा उद्धारको काम जारी छ। अन्य आयोजनामा भने थप खोजी रोकिएको छ। 111 मेगावाट रसुवागढ़ी, 120 मेगावाट रसुवा भोटेकोशी, 5 मेगावाट मैलुम खोला, 60 मेगावाट माथि त्रिशुली ए, 14.1 मेगावाट देवीघाट, 14.3 मेगावाट माथिल्लो मैलुङ लगायत आयोजनामा हरिएका कर्मचारी तथा श्रमिकको खोजी रोकिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इट्यानले संकलन गरेको विवरण अनुसार अझै 11 आयोजनामा कार्यरत 868 जना सम्पर्क विहीन छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार चिलिमेमा भने सुरुङभित्र बाढ़ीले थुपारेको माटो तथा ठूला ढुंगा हटाउने काम निरन्तर भइरहेको छ। त्यहाँ जति खन्दै गयो त्यति नै कंक्रिट र बोल्डर भेटिने भएकाले काम चुनौतीपूर्ण भइरहेको जनाइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै सरकारी निकाय, प्रदेश र स्थानीय तहहरूलाई कड़ा निर्देशन दिएको छ। हिजोको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै उक्त निर्देशन दिएको हो। मन्त्रालयले निजामती सेवा नियमावली 2050 नियम 38 उपनियम 2 खण्ड गको व्यवस्था स्मरण गराउँदै तोकिएको म्यादभित्र रमाना नदी साबिक कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा सो म्याद भन्दा बढ़ी अवधिको तलब भत्ता रमाना नदिने कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाटै असुल उप गरिने चेतावनी दिइएको छ। र अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुमोदन गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला नाम हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सको भारतका शिखर धवन, दोस्रो संस्करणमा ब्याटाङ्कका किङ्सले दक्षिण अफ्रिकाका काफ्डु प्यासिफलाई अनुमोदन गरेको थियो। यही खेल खबरसँगै हामी बिहान 5:40 हालखबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हालखबरका मुख्य शीर्षकहरू पुनः एकपटक। इन्धनको खरिद मूल्य बढ़ेर आए पनि बिक्री मूल्य यथावत राख्ने आयन निगमको निर्णय। मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा झण्डै 2 अर्ब घाटा हुने दावी। कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा ओडा अधिवेशनमा सहभागी हुन सभापति थापाको आह्वान। संस्थापनको महाधिवेशनमा सहभाग नलिन देउबाको अपील। राजसभाद्वारा आज सर्वदलीय बैठक आह्वान। विपदपछिको पुनस्थापना र पुननिर्माणका कामलाई प्रभावकारी बनाउन विशेष संसदीय समिति गठन गर्न एमालेको माग। बाहिर हावामा आयल निगमको तेल चोरी गर्दा गर्दै तीन ट्याङ्कर नियन्त्रणमा पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघद्वारा निष्पक्ष छानबिनको माग। सिद्धबाबा क्षेत्रमा कारमाथि ढुङ्गा खस्दा 3 जना घाइते। ओमसतीबाट पेस्टोल सहित 2 जना पक्राउ। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति। बाढ़ी प्रभावित अवधिमा विद्युत माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा। दिल्लीमे त्रिशुली 1 र 3 बीमा खोजी कार्य जारी। बाँकीमा उद्धार स्थगित। सरुवा भएका कर्मचारीलाई अनिवार्य रमना दिनुपर्ने। अटेर गरे प्रमुख र लेखापललाई कार्यवाही हुने। र अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने। बिहान 5:40 हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: होइन।
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 31 गते बुधबार, सेप्टेम्बर 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको पञ्चमी तिथि, विश्व ओजोन तह बचाउ दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढीपछि मृत्यु हुनेको संख्या 1359 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड। जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
1: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृत दिएन।
0: विदेशमा अध्ययन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू। चिनीको अस्वाभाविक मूल्य बारे सरकारको निगरानी। घिउको माग उच्च तर आपूर्ति कम।
1: सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई। इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने चेतावनी। इरान र संघको सैन्य द्वन्द अन्तपछि तेलको मूल्य तीव्र रूपमा घट्ने ट्रम्पको दावी।
0: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा। रोहित सहित यूएईका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही। एनपीएलमा डेभिड वार्नरले काठमाण्डु गोर्खा आजबाट खेल्ने।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोशी बाढीपछिको क्षतिको अपडेटको प्रसंग।
1: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1379 जनाको रसुवा भोटेकोशी बाढीमा परि मृत्यु भएको छ भने 5179 जना बेपत्ता छन्। 13742 जनाको उद्धार गरिएको छ। घाइते मध्ये 343 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र जसमध्ये धेरै जसो डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको छ। डीएनए परीक्षण मार्फत शव पहिचानको काम जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरण प्रभावित क्षेत्रबाट संकलित नमूनाहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत परीक्षणका लागि पठाइएका छन्। बाढ़ीपछि विस्थापित भएका नागरिकहरू अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ गरी 30 केन्द्रमा कुल 2155 जना प्रभावितले आश्रय लिइरहेका छन्। सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म अधिकतम 6 महिनासम्म मासिक नगद राहत दिने पनि निर्णय गरेको छ। 4 जनासम्मको परिवारलाई प्रति महिना 15,000 रूपियाँ र थप सदस्य भएकोमा प्रति व्यक्ति 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा 19 स्वास्थ्य संस्था मार्फत उपचार सेवा दिएको छ। 934 जनालाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। मोबाइल स्वास्थ्य टोली, एम्बुलेन्स सेवा तथा स्थायी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको छ। रोग निगरानी समेतलाई तीव्र बनाइएको छ भने हालसम्म कुनै ठूलो संक्रामक रोग फैलिन नदिएको समेत बताइएको छ। बाढ़ीले सड़क, पुल र विद्युत संरचनामा व्यापक क्षति पुर्याएको छ। पृथ्वी राजमार्गका केही खण्ड अवरूद्ध भए पनि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। पित्रावती क्षेत्रमा बेलीब्रिज निर्माण कार्य शुरू भएको छ भने विभिन्न सड़क खण्ड मरमत गरी यातायात आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ। धेरै स्थानमा नयाँ ट्र्याक खोल्ने, पहिरो हटाउने तथा ग्राभिलिङ गर्ने कामहरू पनि भइरहेका छन्। प्रभावित क्षेत्रमा अधिकांश टेलिकम सेवा पुनः सञ्चालनमा आएको छ भने केही दुर्गम क्षेत्रमा अझै समस्या कायम छ। विद्युत आपूर्ति पनि अधिकांश स्थानमा पुनर्स्थापना गरिएको भए पनि केही वडामा अझै सेवा पुग्न सकिरहेको छैन। राहत सामग्री हवाई तथा सड़क मार्ग मार्फत निरन्तर पठाइएको छ। इन्धन, खाद्य, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सरकारसँगै गैर सरकारी तथा निजी क्षेत्रले पनि सहयोग गरिरहेको प्राधिकरणले जनाएको छ।
0: यसैबीच 10 भदौको भोटेकोशी बाढ़ीमा उत्तर गया खाल्टी निवासी पूर्ण घलेका बुबा, छेटो छोरा, पुहारी, कान्छो भाई, दुई नातिनी र तीन ज्वाई बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घलेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काज क्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाउनु भएको थियो। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रूपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध गराए। भएको थियो। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अड़चन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा लगायतका शीर्ष नेताहरूले पनि कानूनमा भएको झन्झट र त्यसमा भएको अन्यल चिर्नको लागि पनि निरन्तर संवाद र अनुरोध गर्दै आएका छन्। यसैबीच अहिलेको भोटेकोशी बाढ़ीमा विभिन्न निस्तार र महत्वपूर्ण कागजातहरू बगेर गएपछि पनि नागरिकलाई समस्या भएको छ र यो जुन खालको समस्या नागरिक स्तरमा देखिएको छ यसको समाधान कसरी गर्न सकिन्छ? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सीआईएनसँग भन्नुभयो,
3: गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले कसैले त पहिचान गरिदिनु पर्यो नि, त त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ईएनआईडी को कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ईएनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बर चाहिँ उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: यसैबीच बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिको एकीकृत तथा यथार्थ विवरण 30 दिनभित्र संकलन गरी समिति समक्ष पेश गर्न प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ। समितिको प्रदेश सभा सचिवालयमा बसेको बैठकले बाढ़ीबाट विद्यालय, शैक्षिक पूर्वाधार, स्वास्थ्य संस्था, कृषि उत्पादन, पशुधन, सिंचाई प्रणाली लगायतका क्षेत्रमा भएको क्षतिको वस्तुनिष्ठ विवरण तयार गर्न निर्देशन दिएको हो।
1: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा अहिले पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित छन्। प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउन फकालु खोलाको मुख्य आयोजना बारीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ, तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि भने स्थानीय स्रोतमा निर्भर हुनुपर्ने स्थानीयले बताएका छन्। यसैबीच बाढ़ीपछि सो क्षेत्रमा पिउने पानीमा दूषित भएको प्रमाण भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूना मध्ये 5 यी कोलाइन जीवाणु भेटिएको हो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम हुने भएकाले शुद्धिकरण गरेर मात्रै पिउन चिकित्सकले सुझाव समेत दिएका छन्।
0: कृष्ण भीरबाट बुलेट, सिलिण्डर र ट्याङ्करको आवतजावत शुरू भएको छ। पृथ्वी राजमार्गको कृष्ण भीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएको बताइएको छ। कृष्ण भीरमा भदौ 14 राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध भएको थियो। नयाँ सड़क खोलेर 2 अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा संचालन गरिए पनि मालवाहक सवारी साधन भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु पुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव भएको थियो। जिल्ला प्रहरी कार्यालय चितौनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा साँझ 4 बुलेट ग्यास सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्ण भीर पार गरेको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। यसैबीच आपूर्तिमा देखिएको केही अवरोधलाई आधार बनाएर व्यवसायीहरूले भने दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाएको गुनासो नागरिक स्तरबाट आएको छ। उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालोबजारी हुन थालेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको दावी गरेको छ। बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक रूपमा बढ़ेको छ। उपभोक्ताले चिनी प्रति किलो 160 रूपियाँ पुगेको भन्ने गुनासो गरेपछि विभागको बजार अनुगमनमा अधिकांश चिनी नै राख्न छोडेको पाइएको र केहीले प्रति किलो 140 रूपियाँमा बिक्री गर्ने गरेको पाइएको विभागको भनाई छ। विभागका निर्देशक अनिल किरातीले विभागको अनुगमन टोली कति मूल्यमा बिक्री गरे भनेर हेर्ने भन्दा पनि खरिद मूल्य 20% भन्दा बढ़ी लिएको पाइएमा कार्यवाही गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार अनुगमनमा प्रति किलो 130 रूपियाँ भन्नुहुन्छ, तर त्यो प्रमाणित गर्ने बिल बिजक देखाउन नसक्नेलाई आर्थिक जारिवाना गरिएको पनि उहाँले बताउनुभयो। विभागका अनुसार चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभागले साल ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाउने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पनि पहल भइरहेको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विदेशमा सिप्र अध्ययनको अनुभव नेपालमै रोजगारमा बन्दै युवाहरू
5: आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
0: जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिहरूको टोली मुस्ताङमा, सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट घरबार कारोबार तंग्रिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
9: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। सर्वोच्च अदालतमा मंगलबार 489 मुद्दा
1: मुद्दाका पेशी तोकिएका थिए। 230 मुद्दाको फैसला भए भने 259 मुद्दा अर्को दिनका लागि सारिएका छन्। पेशी तोकिएका मध्ये करिब 47% मुद्दा मात्रै टुङ्गो लाग्न सके। आधाभन्दा धेरै हेर्न नभ्याउने, नमिल्ने र विविध कारणले सरे सर्वोच्चमा 29,000 मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै भित्रपृष्ठमा तंग्रिँदै घर जग्गा कारोबार 4.74% बढ़्यो शीर्षकको खबर प्रकाशित छ। यसलाई एक्गी बन्जारेले लेख्नु भएको छ। उपमहानगर महानगर प्रदेश हुँदै सँगसम्मै बढ़्यो घर जग्गा कारोबार। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा मात्रै घर जग्गाको कारोबार 12.25% वृद्धि भएको छ। भारतले बिजुली आयात अनुमति नवीकरण गरिदियो तर निर्यात स्वीकृति दिएन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। माथिल्लो चमेलिया सेती नदी र माथिल्लो तादी खोलाको गरीब 73.75 मेगावाटको बिजुली निर्यात अनुमति गत जून र जुलाईमै सकिएको छ। त्यस्तै भारतले नेपाललाई बिजुली आयात गर्न 654 मेगावाटको अनुमति नवीकरण गरिदिए पनि निर्यात भइरहेकै समयमा म्यात सकिएका आयोजनाको नवीकरण गरिदिन भने व्यवस्था गरेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा नेतृत्व परिवर्तन सम्भव छ शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ भने कक्षा 1-12 पाठ्यक्रम परिमार्जन गरिँदै शीर्षकमा सुदीप कैनीको खबर छ। त्यस्तै महाधिवेशन हुने निश्चित भएपछि देउबा दबावमा शीर्षकको खबर कुलचन्द न्यूपानेले लेख्नु भएको छ। भित्रपृष्ठमा कांग्रेसको 15 महाधिवेशन 3 असोजबाट शुरू हुने निश्चित भएपछि पूर्व सभापति शेरबहादुर देउबा दबावमा पर्नु भएको छ। हिजो विज्ञप्ति जारी गर्दै देउबालले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति अवैधानिक भन्दै संस्थापनको महाधिवेशनमा सहभागी नहुन अपील समेत गर्नुभयो। उहाँले आफ्नो समूहले 21-27 मंगिरमा पनि समानान्तर महाधिवेशनमा भने 7 र सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ। देउबाली महाधिवेशनमा सहभागी नहुन अपील गरेको केही घण्टामै सभापति थापाले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन अघि कायम रहेको केन्द्रीय कार्य समितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको समेत प्रश्न पार्नु भएको छ। यसैबीच कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वड़ा तहदेखि केन्द्रीय कार्य समितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग बताउनुभयो।
11: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्र सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्र सदस्यको निर्वाचनसम्मको अहिले निर्णय बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भर्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई चाहिँ व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहितको निर्देश जारी गरेका छौँ। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
12: नागरिक दैनिकमा श्रीलंका टापुका 10,000 जोखिममा, तरकारीको भरमा समृद्धिको सपना, प्रविधिको प्रयोगले सहज, कटानसँगै असुरक्षा शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छापिएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 का अर्जुन चन्द्रवंशी 62 वर्षको पुग्नु भयो। जन्मेदेखि नै उहाँ श्रीलंका टापुमा बस्दै आउनु भएको छ। तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उहाँको घर नजिकै पुगेपछि बगौला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उहाँ सामु तिर्सिएको छ। कोशी नदीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार यसै वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई सरेका छन्। अरू पनि बसाई सर्ने तयारीमा रहेको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा सुनकोशी मरिन डाइभर्सन सिभिल हाइड्रो मेकानिकल ठेक्कामा 6 प्रतिस्पर्धी शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कम्पनीको प्राविधिक मूल्यांकन शुरू भएको छ। असोजभित्रै टुंगो लाग्ने पनि उल्लेख गरिएको छ। प्राधिकरणलाई स्मार्ट पछि यूटीएल सम्हाल्ने चुनौती शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र स्वत रद्द गरेसँगै उक्त कम्पनीको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी प्राधिकरणमाथि आएको छ। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा देखिएको विवाद यूटीएलमा पनि दोहोरिने जोखिम छ। प्राधिकरणले यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र तोकिएको अवधिमा नवीकरणका लागि निवेदन नदिएको भन्दै स्वत रद्द भएको सूचना जारी गरेको थियो। नयाँ पत्रिका दैनिकमा ब्रिटिश गोर्खा सैनिकलाई पेन्सनको विकल्पमा आर्थिक प्याकेज दिने बेलायत सकारात्मक शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। नेपाल र बेलायत सरकारबीच विभिन्न चरणमा औपचारिक अनौपचारिक छलफलपछि भूतपूर्व गोर्खा सैनिकलाई एकैपटक आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा बेलायत सरकार सकारात्मक देखिएको हो। बेलायती रक्षा अधिकारीहरूले नेपाली राजदूतावासलाई दिएको जानकारी अनुसार समान पेन्सन वा समानुपातिक पेन्सनको विकल्पमा गोर्खा पूर्व सैनिकलाई एकपटक आर्थिक प्याकेज दिने विषयमा रक्षा र अर्थ मन्त्रालयको बीचमा छलफल शुरू भएको छ। होल्डिङ सेन्टरमा फैलिने झाडा पखाला, 36 जनामा झाडा पखाला तथा करिब 220 जनामा रुघा खोकी र ज्वरोको समस्या देखिएको बारेमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छापिएको छ। हाजिरी ठोकेर सांसद टाप शीर्षकमा अमूल थापाले तस्वीर सहितको खबर लेख्नु भएको छ। दिउँसो 1:27 हिजो प्रतिनिधि सभाको मंगलबारको बैठक दिउँसो 1:26 शुरू भयो। बैठक हल सांसदले भरिँदै गयो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार 275 सांसद मध्ये 197 जनाले हाजिरी गरेको रेकर्ड छ। झण्डै दुई तिहाई सदस्य रहेको सत्तारूढ़ राष्ट्रपाकै रोमा सांसदहरू पार्टी लिँदै गएपछि बैठकमा प्रश्न उठ्यो। 3:22 अनि 5:46 बैठक सकिँदै गर्दा सभाहलमा एक तिहाई सांसद पनि किल्ले त्यहाँ रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा इन्द्र सरोवरमा एबी दुर्घटना, 4 को मृत्यु, 3 जना गम्भीर शीर्षकमा खबर छ भने वारपारको स्थितिमा कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि छापिएको छ। 1.90 करोड़ राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको लक्ष्यको बारेमा पनि मीन बसन्तले खबर लेख्नु भएको छ भने कृष्ण भीरबाट काठमाण्डुतर्फ ग्यासका बुलेटहरू पास हुन थालेको पनि खबरमा उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा क्यालीको सदस्यता लिन संसदको अनुमति शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको हो। एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको सदस्यता प्राप्तिको प्रक्रिया अगाडि बढ़ाउन सरकारलाई बाटो खुलेको उल्लेख गरिएको छ। भित्री पन्नामा कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव परेको बारेमा खबर छापिएको छ भने चिनीको अस्वाभाविक मूल्यबारे निगरानी बढ़ेको अनि घिउको माग उच्च रहे पनि आपूर्ति कम भएको बारेमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको छ।
9: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापित संकटको सामना भोगिरहेको जनाएको छ। राष्ट्रसंघका अनुसार 2 करोड़ मानिस तीव्र भोकमरीबाट पीड़ित रहेको र 1.40 करोड़ विस्थापित भएको संघको भनाइ छ। कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सी संचालनमा बाधा समेत पुगेको जनाइएको छ। 5 लाख मानिसले भोकमरीको आपतकालीन स्तरको सामना गरिरहेको संयुक्त संघले जनाएको हो। इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताउनु भएको छ। इराकको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वाशिङटनले वार्ता पुनः शुरू गर्न सक्ने दावी गर्दै गरेको विषयको टिप्पणी गर्दै सामाजिक सञ्जाल मार्फत यस्तो पोस्ट गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सैन्य युद्ध अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दावी गर्नुभएको छ। उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको समेत उहाँले दावी गर्नुभएको हो।
12: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो सीजन नौकातिकमा शुरू हुँदा डेभिड वार्नर प्रतियोगितामा खेल्न आउने सबभन्दा ठूला नाम हुने जनाइएको छ। एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डु गोर्खाजले वार्नरलाई अनुबन्धित गरेको हो। अस्ट्रेलियाका वार्नर आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ। अस्ट्रेलियाले 2015 र 2023 एकदिवसीय विश्वकप र 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाड़ी हुनुहुन्थ्यो। 2021 टी20 विश्वकपमा उहाँ प्लेयर अफ द सिरिज हुनुभयो भने अस्ट्रेलियाबाट 2021-23 विश्व टेस्ट च्याम्पियनशीप पनि जित्नु भएको छ। उहाँले राष्ट्रिय टोलीबाट धेरै जित हासिल गर्नुभएको छ र बिग बास, इण्डियन प्रिमियर लीग, पाकिस्तान सुपर लीग लगायतका ग्लोबल लीग खेलेको अनुभव पनि उहाँसँग रहेको छ। यसैबीच दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि हिजो 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। जापानको आइची नागोयामा 20 एसियाडका केही खेल बुधबार शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुने जानकारी दिएको छ। नेपालका रोहित पौडेलसहित यूएईका खेलाड़ी अबिद उस्मानी र खुजैमा तानवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एसीसी प्रिमियर कपको फाइनलमा क्रम फाइनलका क्रममा आचार संहिता उल्लंघन गरेकोमा लेभल वानको अभियोग लगाउँदै जरिवाना गराएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको 31 ओभरमा अभिद र रोहित बीच भनाभन भएको थियो र युरोकप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता शुरू भएको छ। विभिन्न विद्यालयका युवा बास्केटबल खेलाड़ीलाई एकै मंचमा ल्याउँदै आयोजित यस प्रतियोगिताले खेलकुद सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
1: विदेशबाट फर्किएर गाउँमै उदाहरण बनेका युवाहरूको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब युवा स्वरोजगारको कथा। नेपालमा केही छैन र हुँदैन भन्ने मान्यता राखेर दैनिक 2000 भन्दा धेरै युवाले काठमाडौँ विमानस्थल हुँदै देश छोड्ने गरेका छन्। तर हाम्रै गाउँ घरमै यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेशा व्यवसाय गरी बसिरहेका छन्। उनीहरूले अरूलाई पनि रोजगारी दिइरहेका छन्।
14: अध्ययनका लागि अस्ट्रेलिया पुगेका ब्याङ्कको घोराही 9 अस्पाराका समीर अधिकारी अध्ययन सकेर अस्ट्रेलियामै 3 वर्ष रोजगारी गर्नुभयो। कमाई राम्रो थियो तर 2 वर्ष अघि स्वदेश फर्कनु भएका समीरले गाउँमै पेपर कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गर्नुभएको छ। 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ।
15: म चाहिँ अध्ययनको सिलसिलामा चाहिँ अस्ट्रेलिया पुगेको थिएँ अनि उहाँ अध्ययन सकिसकेपछि चाहिँ केही समय उता रोजगार पनि गरे तर उता रोजगारी गरेर चाहिँ उता आफ्नो देशमा चाहिँ खासै केही योगदान दिन सके यस्तो नलागेर चाहिँ यता फर्केर चाहिँ आफ्नो यता पेपर कप चाहिँ स्थापना गरे।
14: बिहान सबेरैदेखि साँझ अबेरसम्म आफ्नो कप उद्योगमा मेसिन चलाइरहने समीरको पेपर कप तथा प्लेट उद्योगबाट अहिले मासिक 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको छ भने आमदानीका हिसाबले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
15: अहिले चाहिँ हामी 2-4 जनालाई पनि रोजगारी दिएर आफू पनि यसमा सन्तुष्ट भएर स्वरोजगारी भएको छु।
14: 4 वर्षको मलेसियाको बसाई त्यागेर स्वदेश फर्किएका गोराही 9 अस्पाराकै हरपल केसीले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पाल्नु भएको छ। 1500 अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत 10 वर्षदेखि पाल्दै आउनुभएका हरपल केसीका खोरमा अहिले कुखुराको संख्या 3000 पुगेको छ।
5: कति अर्का देशमा गुलामी गर्ने, कति अर्का देशमा पैसा बगाउने त हाम्रै देश नेपालमा गएर केही गरौं भन्ने उद्देश्यले म नेपाल फर्किए। नेपाल फर्किएर मैले शुरूमा 1500 अट्ने खोर लेस कुखुरा पाल्ने विचार गरेर मैले व्यवसाय शुरू गरे। हल्का बढाएर मैले 3000 पुर्याएको छु र आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
14: समीर र हरपल मात्रै होइन, प्युठानका होमबहादुर केसी 9 वर्ष जापान बसेर फर्कनु भयो। 6 वर्ष अघि नेपाल फर्कनु भएका उहाँले दाङमा एक सरकारी विद्यालयको 9 बिघा जग्गा भाडामा लिएर कोराही 12 मा कृषि कर्म चलाउनु भएको छ।
16: समग्र किसानलाई समेट्नलाई युवाहरूलाई चाहिँ अलिकति प्रोत्साहन गर्नको निमित्त राज्यले गर्नुपर्ने मुख्य काम भनेको तपाईँको उत्पादन, जुन कृषकले गर्छ उत्पादन गर्छ त्यसको चाहिँ बजार व्यवस्थापन मुख्य रूपले अहिले बजार व्यवस्थापनको समस्या हुन्छ। कतिपयले अब हामीले देख्छौँ टमाटरहरू फालिरहेको अवस्था छ, कोही ठाउँ अहिले हेर्ने हो भने पनि कोही ठाउँ केरा समेत बिक्री भएको छैन, कोही ठाउँ चाहिँ 250 रुपियाँ दर्जन छ। त्यसले गर्दा उत्पादनको चाहिँ बजार व्यवस्थापनको ग्यारेन्टी गर्नु पर्यो।
14: 5 बिघामा लगाएको केराले उत्पादन दिन थालिसकेको छ भने 3 वटा खोरमा कुखुरा पालन तथा बाख्रा पालन चलिरहेको छ। 3 जनालाई नियमित रोजगारी दिँदै आफू पनि स्वरोजगार बन्नुभएका होमबहादुर स्वदेशमै केही गर्न पाउँदा उत्साहित हुनुहुन्छ।
16: सकेसम्म त अझ राज्यले प्रत्येक किसानहरूसँग उसको सामानहरू राज्यले खरिद गरेर राज्यले नै बिक्री गर्नु पर्यो, त्यो भयो भने चाहिँ सायद कृषकको समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ मलाई।
14: इच्छा शक्ति, पेसा प्रतिको लगनशीलता र व्यावसायिक इमान्दारीता हुने हो भने नेपालमा पनि राम्रो आमदानी लिन सक्ने विदेशबाट फर्केका युवाको बुझाइ छ। त्यसका लागि स्थानीय सरकार र अरू सरकारवालाले पनि राम्रो समन्वय गर्नुपर्ने उनीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम, दाङ।
12: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: बढ़ीकोशी बाढ़ीपछि मृत्यु हुनेको संख्या 1399 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड। जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
12: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट। घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृति दिएन।
9: विदेशमा दिन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू। चीनीको अस्वाभाविक मूल्यबारे सरकारको निगरानी। घिउको माग उच्च तर आपूर्ति कम।
12: सुडानले विश्वको सबभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई। इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने चेतावनी।
9: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली टोलीको घोषणा। रोहित सहित युएका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही।
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसभित्रको विवाद। विवादका बीच विभिन्न विज्ञप्ति र कार्यक्रम कार्यालयहरू स्थापना गरिएका छन्। सक्कली र नक्कली, कुन आधिकारिक होइन भन्ने बारेमा नागरिकमा त्यो अन्यल सिर्जना भएकोतर्फ व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ एउटा खुल्ला मैदान जस्तो देखाइएको छ। तीनजना व्यक्तिहरू छन्। एकतर्फ एकजना व्यक्ति उभिएका छन्, अर्कोतर्फ अर्को व्यक्ति जस्ता उभिएका छन्, जसले कांग्रेसकै आधिकारिकताको विषयमा बहस गरिराखेका छन्। ती दुईको बीचमा एकजना भर्खरका युवा जस्ता देखिने व्यक्ति प्रवेश गरेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एउटै दलको दुई ठाउँमा दुई महाधिवेशन रे, कुन सक्कली कुन नक्कली, सक्कली कांग्रेस पत्ता लगाऊ है पत्ता लगाऊ।
9: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
1: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
4: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
6: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
7: ए जान्त जान्त
0: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: उत्सवको पर्व
9: एसआर किप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: एपिएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास बैङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 071-542-6999-549-6999।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: होइन, के खुसीको खबर हो दाजु?
10: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
12: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याउं। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
13: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
14: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
15: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
13: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
16: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
17: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
16: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
13: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
17: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत

दिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बात, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-18।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आजको सन्दर्भ
2: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र प्रशान्त गेवालीसँगै बीपी गौतमको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक जनचासोका विभिन्न विषयहरूमा सरकारवाला र विज्ञहरूसँग कुराकानी गर्छौं।
3: सूचना प्रविधिको बढ्दो प्रभाव, तीव्र शहरीकरण, आर्थिक सामाजिक परिवर्तन लगायतका कारण नेपाली समाज दिन प्रतिदिन अराजक बन्दै गएको कतिपयको बुझाइ छ। तर कतिपयले यसलाई समाज विकासको क्रमका रूपमा समेत लिने गरेका छन्। नेपाली समाजलाई सुसंस्कृत र सभ्य बनाउन कसले के गर्नु पर्ला, आजको सन्दर्भको यो श्रृंखलालाई आज हामीले यही विषयमा केन्द्रित गरेका छौं। यो महत्वपूर्ण विषयमा आज हामीले समाज अध्येता लेखक तथा साहित्यकार नरबहादुर घरतेसँग कुराकानी गरेका छौं। नरबहादुर सर, यहाँलाई स्वागत छ।
4: धेरै धेरै धन्यवाद।
3: तपाईँले 5 दिन अगाडि तपाईँको फेसबुक वालमा एउटा लामो समाज साह्रै अराजक बन्यो भनेर लेख्नु भएको थियो। म कुराकानीको प्रारम्भ त्यहीबाट गर्न चाहन्छु। तपाईँले यो विश्लेषण कसरी नै गर्नुभयो र निष्कर्ष कसरी निकाल्नुभयो?
4: यहाँलाई धन्यवाद छ, अत्यन्तै महत्वपूर्ण कुरा उठाउनु भएको छ। वास्तवमा अहिले समाज सबैको एउटा टाउको विषय दुखाइको चरित्र बोकेको छ। सबै मान्छेहरूले भन्ने गरेका छन् कि समाज बिग्रियो, अराजक भयो, उश्रृङ्खल भयो, हाम्रो पुस्ता एकदम अश्लील भयो, यसको लेखाइ, यसको बोलाइ, यसको प्रदर्शन अलिकता चाहिँ कता कता सुधारिएर जानुपर्ने ठाउँमा अलिकता चाहिँ त्यस्तो नभएको हो कि यो किसिमले हाम्रो भाषा, हाम्रो संस्कार, हाम्रो साहित्य र पूर्ण रूपमा समाजलाई यसले अलिकता नकारात्मकतातिर लान्छ कि भन्ने टाउको दुखाइ छ। सबैले नरुचाएको विषय भए पनि यो विषय त आइहाल्यो, तर कुनै पनि कुरा एक्कासी आउँदैन है। आकाशको चिडकनी पर्ने कुरा पनि एक्कासी हुन्न, त्यसका निम्ति पूर्व तयारीहरू हुन्छन्। त्यस्तै हामी कहाँ समाज अहिले बिग्रिएको टाउको दुखाइ सबैलाई भएको छ, तर यो परिस्थिति कसरी आयो भन्ने कुरा प्रमुख कुरा हो है। यसका एउटा सामाजिक पक्ष छ र एउटा राजनीतिक पक्ष। खास गरी हेर्दाखेरि यो 81 यहीँ आएको नभएर यो आउनका निम्ति धेरै लामो समय अगाडिदेखि बाटो निर्माण भइरहेको छ है। मानौ हामी 2046 सालमा निरङ्कुश राजतन्त्रको अन्त्य गरेर बहुदलीय प्रणालीको चाहिँ सुरुवात गर्यौं, त्यसपछि बाट नेपालमा अलिकता चाहिँ स्वतन्त्रताको चाहिँ अलिकता बढी उपयोग गर्न थालियो। लामो समय हामी निरङ्कुशतामा थियौं। त्यो बेला हामी 46 सालको संयुक्त जनआन्दोलनले हामीलाई चाहिँ त्यो व्यवस्था परिवर्तन गराएर बहुदलीय व्यवस्थामा ल्यायो। त्यो ल्याइसकेपछि त्योभन्दा अघिका धेरै कुरा नकारात्मक रहेछन् कि अलिकता चाहिँ भन्ने जुन भाव थियो त्यो, त्यसले गर्दाखेरि अलिकता धेरै हामी चाहिँ त्यो स्वतन्त्रताको चाहिँ उपयोग गर्न थाल्यौं।
3: तपाईँले भनेको 46 साल अगाडि चाहिँ अलिकति त्यहाँ प्रजातन्त्र थिएन,
4: लोकतन्त्र
3: थिएन, निरङ्कुशता थियो, त्यस कारण मान्छेहरू चुपचाप थिए,
4: दबिएर
3: बसेका थिए। 46 सालको आन्दोलन पछाडि जुन राजनैतिक उपलब्धि प्राप्त भयो त्यसपछि मान्छेहरूमा स्वतन्त्रताको महसुस गर्न थाले र त्यसको बढी उपयोग भयो भन्ने आशय
4: एकदम मेरो हो त्यो भयो। तर त्यसलाई केले चाहिँ ठिक ठाउँमा ल्याउनु पर्थ्यो भन्दा राजनीतिले ल्याउनु पर्थ्यो। दलहरूले व्यवस्था परिवर्तन गरिसकेपछि त्यसपछिको बहुदलीय व्यवस्थालाई जसरी चाहिँ ट्याकल गर्नुपर्ने हो, किनभने व्यवस्था परिवर्तन भयो होइन तर शिक्षा परिवर्तन भएन। त्यही अनुसारको शिक्षा चाहिँ ल्याउन सकेको भए, व्यवस्था त परिवर्तन भयो, सरकार परिवर्तन भयो, मन्त्री प्रधानमन्त्री चाहिँ परिवर्तन हुनुभयो, तर शिक्षा लामो समयसम्म, अब अहिलेको पुस्ताले भन्ने गरेको 30-35 वर्षसम्म पनि शिक्षा विधि त्यही किसिमको भयो। जसरी हामीले समाजलाई समाजवाद उन्मुख गराउने भन्ने कुरा छ नि त हाम्रो चाहिँ जुन उसमा संविधानमा, त्यसका निम्ति त आवश्यक शिक्षा, हाम्रो यहाँको चाहिँ जनशक्तिलाई रोजगारी मिल्ने खालको, यहाँको जनशक्तिले चाहिँ आफ्नै माटो चिन्ने खालको, आफ्नै खेतीपाती गर्न सक्ने खालको होइन, आफ्नो हाम्रो चाहिँ इतिहास, हाम्रो गौरव, हाम्रो शिक्षा, हाम्रो संस्कार, हाम्रो संस्कृति होइन इतिहास, यी सारा कुरालाई बुझ्ने र देशलाई माया गर्ने, देशमै बस्न खोज्ने, यहीँको शिक्षाले यहीँ चाहिँ रोजगारी प्राप्त हुने, यहाँका मान्छेहरूलाई सन्तुष्टि प्राप्त हुने हुनु पर्थ्यो। तर लामो समयसम्म के भयो त, कसैले बनाइदिएको शिक्षा, कसैले बनाइदिएको पाठ्यक्रम त्यही रटिरह्यो। हाम्रो यहाँको चाहिँ व्यवस्थाको प्रणालीको विषयमा चाहिँ शिक्षामा राखिएन र ती चाहिँ हाम्रो आउने पुस्ताहरूले त्यो पढ्न पाएनन् होइन। त्यो लामो समयसम्म पनि विदेशीवाद, विदेशी साहित्यकार, विदेशको भूगोल, विदेशको प्रणाली होइन विदेशको विज्ञान मात्रै अध्ययन अध्यापन गर्ने कुरा भयो। यसबाट वास्तवमा नेपाल के हो, हामी यहाँ कस्तो किसिमको क्षमता छ, हामी यसलाई कसरी वृद्धि गर्न सक्छौ र हामीले यसैबाट विकास गरेर विश्वमा एउटा नमूना निर्माण गर्न सक्छौ र हामी आत्मनिर्भर बन्न सक्छौ, सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न सक्छौ भन्ने विषयमा कुरा भए, भाषण भए, शिक्षा भएन। त्यस कारणले गर्दाखेरि स्वाभाविक थियो कि आजको स्थिति आउनुमा आजको पुस्ता मात्रै दोषी छैन, जवाफदेही पनि छैन। त्यो हिजोदेखि यहाँलाई मैले के चाहिँ जानकारी गराउँ भने, तपाईँले स्कुलमा अथवा कहीँ बाटोमा बच्चाहरूलाई हेर्नुभयो भने, बच्चाहरूलाई तुलनात्मक रूपमा अध्ययन गर्नुभयो भने, जुन घरको आमा बुवा झगडा गर्नुहुन्छ, दाजुभाइ मेलमिलाप गर्दैनन्, त्यहाँको बच्चाहरू बढी के हुन्छन् भन्दा मुखाले हुन्छन्, बढी अटेरी हुन्छन्, प्रतिक्रियात्मक हुन्छन्। यहाँ पनि त्यही नै हो, हाम्रो समाजमा आइडलको रूपमा रहेका नेता राष्ट्रिय जीवनका विभिन्न प्रकारका महत्वपूर्ण व्यक्तिहरू, अरू सेलिब्रिटीमा गनिनेहरू, कलाकारहरू, लेखक साहित्यकारहरू, खेलाडीहरू बाट पनि सिक्ने कुरा थियो, एउटा चाहिँ अब पाठ्यक्रममा नभए पनि उहाँहरूको पनि के रह्यो भने, यो लामो समय राजनीतिक दलका नेताहरूले आफू बाहेक अर्को दलकोलाई ललकार्ने, विभिन्न आरोपहरू लाउने होइन, र चुनावमा भोट बटुल्न के भन्दा बढी चाहिँ प्रभावकारी हुन्छ त्यो किसिमको भाषणहरू गर्ने
5: र आरोप प्रत्यारोपमा
4: गर्ने स्वाभाविक थियो। अर्को पुस्ताले के सिक्यो भन्दा, ए यो त आरोप प्रत्यारोप गरेर अर्कोलाई डोमिनेसन गरेरै पो आफूमाथि गइने रहेछ भन्ने कुरा सिक्यो। र अर्को बौद्धिक जगत छ, यो नेपालको बौद्धिक जगत विद्वान वर्ग समयमा सत्य कुरा बोल्न अलि सक्दैन, यो महाभारतको कृपाचार्य जस्तो, द्रोणाचार्य जस्तो, भीष्म जस्तो होइन छ, अझ भनौँ सहदेवलाई सबै कुरा थाहा थियो अरे, तिर्काल दर्शी थिए उनी, तर उनी बोल्नै हुन्थेन होइन। त्यस्तै यस्तो किसिमको नराम्रो हुँदैछ है भन्ने कुरा बुझेर पनि नेपालका विद्वानहरू, साहित्यकारहरू, बुद्धिजीवीहरू बेलामा बोलेको चाहिँ पाइएको छैन यो परिस्थितिमा है, ठ्याक्कै अलि बुझ्ने गरी, जनताले बुझ्ने गरी बोलेको पाइएको।
5: हजुर लामो समय शिक्षण पेसामा रहनुभयो, तपाईँलाई त्यति बेला लाग्थ्यो कि हाम्रो शिक्षा पद्धति ठिक तरिकाले गइरहेको छैन भन्ने लाग्थ्यो त्यति बेला, के अहिले तपाईँलाई त्यो लागिरहेछ?
4: यस्तो छ, अब त्यति बेला पनि शिक्षा जुन किसिमको हुनुपर्ने थियो शिक्षा व्यावसायिक हुनुपर्ने थियो, प्राविधिक हुनुपर्ने थियो। र मूल विषयमा म त के भन्छु भने असन्तुष्टिहरु शिक्षाको विषयलाई जोडे असन्तुष्टिहरु व्याप्त भएका छन् अहिले। यो असन्तुष्टि किन व्याप्त भएको छ भन्ने कुरा बुझ्नु प्रमुख राजनीतिको पाटो हो। अब कुनै पनि घरमा मानव उदाहरणको निम्ति कुनै घरमा हामीले चाहिँ एउटा बोका पाल्यौं, त्यो बोकालाई ठिक तरिकाले उपचार भएन, राम्रो खाना दिइएन भने बोका के हुन्छ? रोगी हुन्छ, जमरा पर्न थाल्छ। अनि त्यो जमराले के गर्छ? घरभरि चाहिँ समस्या ल्याउँछ। अनि हामी जमराको मात्रै उपचार गर्न थाल्यौं भने अहिलेको स्थिति यस्तै छ कि होइन? अब चाहिँ के छ भने मान्छेहरू समाज अश्लील भयो त भनेका छन्। यसको कारण उपचार त खास बोकाको गरिसकेपछि जमरा स्वतः नष्ट हुने हो होइन? अहिले जमरालाई मात्रै जुम्रालाई मात्रै के गरिएको छ त भन्दा विषारी छर्किने अथवा जुम्रालाई मात्रै नियन्त्रण गर्ने कोसिस गरिएको छ। यो उचित समाधान होइन। त्यसकारणले शिक्षाले के जन्माउँछ भने शिक्षाले रोजगारी दिएन भने, ज्ञान दिएन भने, विनय दिएन भने, सुशीलता दिएन भने, राष्ट्र प्रेम दिएन भने त्यसले आक्रोश जन्माउँछ। आक्रोश जन्मियो, किन जन्मियो? मान्छेहरूलाई जहाँ चाहिँ मतलब पीड़ा हुन्छ, जहाँ अभाव हुन्छ त्यहाँ आक्रोश हुन्छ, बुझ्नुभयो नि? किनभने हाम्रो शिक्षाले बेरोजगारी उत्पादन गर्यो, यसले रोजगार पनि दिन सकेन, असली रूपमा हामीलाई जे चाहियो त्यो स्वदेशमा चाहिने ज्ञान पनि प्रदान गर्न सकेन, र यसले के गर्यो त भन्दा बेरोजगार उत्पादन गर्यो। ती बेरोजगारहरू किन अहिले ती धेरै बेरोजगार थुप्रिएर तिनीहरू किन चाहिँ एकदम चाहिँ पीड़ामा परेर आक्रोश उनीहरूको भयो भन्दा भने जस्तो उनीहरूलाई चाहिँ रोजगार छैन, रोजगार नभइसकेपछि उसको चाहिँ भविष्य के हुन्छ भन्ने कुरा उसलाई चाहिँ आक्रोश छ। भोलि चाहिँ बिहे गर्ने कसरी, छोराछोरी पाल्ने कसरी, आमा बुवा बिरामी हुनुहुन्छ उहाँहरूको स्वास्थ्य उपचार गर्ने कसरी, आफ्नै भविष्य कसरी निर्वाह गर्ने, र राम्रोसँग पढेको शिक्षा दीक्षा प्राप्त गरेकोले पनि डाक्टरले राम्रो जागिर पाएको छैन, नर्सले पाएको छैन, इन्जिनियर अस्ट्रेलिया गएर चाहिँ होइन घर सफाईको आदि इत्यादिको काम गर्न परिरहेको छ, अनि मान्छेले चाहिँ ग्यास पाएको छैन, खेती गर्ने किसानले मल पाएको छैन होइन? यी यावत कुराले जीवन एकदम कष्टकर भइसकेपछि शिक्षा राम्रो नभएको कारणले गर्दाखेरि के भयो त पद्धति राम्रो नभएको कारणले गर्दाखेरि त्यहाँ अभाव भयो, अभावले आक्रोश सिर्जना गर्यो।
5: अब शिक्षा ठिक भएन भन्ने त एउटा तपाईँको विश्लेषण रह्यो, तर तपाईँले भन्ने अनुसार त यहाँ आर्थिक विकास सोही अनुसार हुन सकेन, रोजगारीका अवसरहरू सिर्जना हुन सकेनन्, आखिरी मान्छेलाई चाहिँ सर्भाइभ हुन त पैसै चाहिएको छ।
4: एकदम
5: त्यो भएन, त्यो नभएपछि मान्छेमा कुण्ठा बढी भयो भनेर अनि त्यो समाज नकारात्मकतिर गयो, त्यो पनि तपाईँको विश्लेषण हो?
4: एकदम हो, एकदम हो। मैले भन्न खोजेँ के भने यी सारा आक्रोशहरू अन्त्यमा यिनका चाहिँ निर्क्यौल के हुन्छन् भने आक्रोशहरूको निर्क्यौली आक्रोशहरू किन उब्जिए भन्ने निर्क्यौल किन हुन्छ भने अभावका कारणले आक्रोश।
5: अब शिक्षाले शिक्षामा विनयशील हुनुपर्छ, सुसंस्कृत हुनुपर्छ भनेर कण्ठै गराइयो पढाइयो भने पनि उसको जीवन सर्भाइभ राम्रोसँग हुन सकेन भने त मान्छेमा स्वाभाविक रूपमा कुण्ठा त जागृत हुन्छ।
4: एकदम एकदम। यहाँलाई मैले के चाहिँ कुरा गरौँ भने अहिले एउटा हाम्रो चाहिँ जेएनयू आन्दोलनपछि नयाँ सरकार स्थापना भएको छ, यदि मान्छेहरूको कुण्ठा अहिले कम भएको भए यो समाज अब सभ्यतातिर लम्किएको भए हामीले त्यहाँ के लक्षण देख्थ्यौं भने अब राम्रो हुँदैछ है भन्ने देख्थ्यौं। तर जुन अस्पतालमा जुन डाक्टर कहाँ हामी जो बिरामी लैजान्छौं उसलाई कम हुनु 20 को 19 हुनुको सट्टा उसको रोग बढेर 21-22 भयो भने रोगको जुन प्रभाव छ त्यो बढ्यो भने हामीले के बुझ्न जरुरी छ भने यो हस्पिटल र यी डाक्टरहरूबाट यसको सही तरिकाले उपचार भइरहेको छैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। अहिलेको मूल कुरा समाजले बुझ्न, बौद्धिक समाजले बुझ्न, राजनीतिक समाजले बुझ्नु पर्ने कुरा मैले एउटा के अनुरोध गर्छु भने अहिले यो आक्रोश जसरी उत्पन्न भएको छ यो अभावहरूका कारणले हो। यो अभावबाट उत्पन्न भएको जुन आक्रोश छ, हामी समाजलाई सभ्य बनाउन भनिया छ, व्यक्तिलाई विनयशील नैतिकवान चरित्रवान होइन, समाजलाई सभ्य सुसंस्कृत र हाम्रो राष्ट्रलाई समुन्नतितर्फ लैजाने हामी सबैको ध्येय हो नि त। तर त्यो ध्येय अनुसार किन भएको छैन त भन्दा, मानिसहरूमा पीडा अझै व्याप्त छ, अभाव अझै व्याप्त छ र भने जस्तो कुरा भएको छैन। यी अभाव र पीडा केले व्याप्त गराउँछ भन्दा, आर्थिक असमानताले गराउँछ। जब मान्छेलाई जीवनको ग्यारेन्टी हुँदैन, उसले के सोच्छ भन्दा, आफ्ना अघिका नेताहरू दलहरू राज्य व्यवस्था सोच्छ के हेर्छ, अनि हेरिसकेपछि हो यत्रो लामो समय चाहिँ शासन गरे, पहलमा बसे होइन, दल खोले, आश्वासन दिए, तर केही गर्न सकेनन्। भनेपछि यिनीहरूलाई पनि सम्मान गर्नुपर्ने अब हामीले जरुरत छैन, यी सम्मानका भागी होइन नि पनि। अब बरु केही बोले केही गरे, हाम्रो आक्रोशले बरु केही ल्याउन सक्छ कि भनेर मान्छे आवेशतिर आउँछ। तर यो आवेशले कुनै पनि सामाजिक समस्या राजनैतिक समस्या समाधान,
5: पछिल्लो एक वर्षको यो समाज विश्लेषण गर्दाखेरि के समाजमा त्यो असन्तुष्टिको लेभल घट्दो पाउनु भएको छ अथवा उस्तै उस्तै छ के लाग्छ?
4: होइन, लेभल बढ्दो छ।
5: कसरी?
4: किन छ भने, एक वर्ष अघि जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलन पछि जुन आकांक्षा इच्छा लिएर जेएनजी आन्दोलन भयो, त्यसको मुभमेन्ट चल्यो, मान्छेहरूलाई लागेको थियो कि अब भ्रष्टाचार रोकिन्छ, सुशासन हुन्छ, मान्छेले सोचेका कुरा फटाफट हुन्छन्, कामहरू राम्रो हुन्छ, हामीले चाहिँ
5: विकास निर्माण तीव्र
4: हुन्छ, अफिसियल कामहरू चाहिँ हामी फटाफट हुन्छ, घुस दिनु पर्दैन, अडिनु पर्दैन, भन्सुन गर्नु पर्दैन, होइन, फटाफट भन्छ, सारा कुरा हुन्छ, भनेपछि अब यो जादुको छडी जस्तो हुन्छ भन्ने कुरा मान्छेहरूलाई लाग्थ्यो।
5: त्यो खालको मान्छेले बुझे अथवा बुझाइयो,
4: त्यो बुझाइयो, त्यो प्रचार गरियो, होइन, त्यो भनियो। किनभने यहाँलाई मैले अब थोरै यो विषयमा प्रश्न पारौँ है, शासन व्यवस्थाको कुरा गर्दाखेरि पुँजीवाद के हुन्छ भने, सामान्यतया पुँजीवादको कुरा निजी स्वामित्व नाफा र प्रतिस्पर्धामा यो चल्छ। त्यस कारणले पुँजीवादले के गर्छ भने, धेरैलाई निचोर्छ र थोरैलाई कोचाउँछ। यसले बुझ्नुभयो नि त, यो नाफा भन्दा यसले अरू केही देख्दैन, केही देख्दैन। हामी नेपालमा चरम पुँजीवादको अवस्थामा छौँ अहिले। अब यो पपुलिजमको कुरा छ, यो अब यो पपुलिजम त पुँजीवादको एउटा अहिले मैले सन्दर्भ ल्याएको बोकाको जुम्राहरू मात्रै हो, होइन, यो ठुलो कुरा होइन। यसलाई सारा चाहिँ कसरी प्रयोग गर्ने, कसरी चाहिँ होइन नियन्त्रण गर्ने, कसरी कसका विरुद्ध लगाउने भन्ने कुरा, यसको चरित्र सबै पुँजीवादले नै चाहिँ निर्माण गरिदिया हुन्छ। पपुलिजमको आफ्नै सिद्धान्त विचार, आफ्नै मौलिकता केही पनि हुँदैन। यो केवल केमा चल्या हुन्छ भन्दा, आरोपमा चल्या हुन्छ। यसले जो शासन सत्तामा छ, जो पदमा छ, जसले काम गरिरहेको छ, केवल त्यसको के गर्छ भन्दा विरोध गर्छ र बदखुवाई गर्छ, होइन। त्यस कारणले आफूले कसरी काम गर्ने भन्ने कुरा यसले हेक्का राख्दैन। अत त्यो भएको कारणले गर्दाखेरि यो पुँजीवादकै एउटा चाहिँ के भनौँ, पुँजीवादकै शरीरमा रहेको एउटा यो जुम्रा जस्तै हो, होइन। त्यस कारणले गर्दाखेरि यसबाट समस्या समाधान हुँदैन, समस्या समाधान हुँदैन। यसले नियमित रूपमा जे काम गरेको देखिएको छ त्यसबाट पनि प्रष्ट हुन्छ कि जनताको आक्रोश शान्त हुँदैन, बढ्छ। पहिला एक पक्षको आक्रोश थियो, अहिले हेर्नुहोस् तपाईँ दुवै पक्षको, तेस्रो पक्षको, जेएनजी मुभमेन्टमा रहेकाहरूको पनि आक्रोश छ, तपाईँले अस्ति देखिहाल्नु हो, होइन। त्यसपछि तिनीहरू जसका विरुद्ध लागेको थिए तिनको पनि आक्रोश छ, अर्को शान्त बौद्धिक वर्गको समेत अहिले चाहिँ आक्रोश छ, गर्दा गएर अहिले त चाहिँ सेलिब्रिटीहरू होइन, पुलिस प्रशासनहरू समेत आफ्नो आक्रोशमा उनीहरू चाहिँ सहभागी भएका छन्। यसको मतलब कहाँ गएर टुङ्गिन्छ भने, यी सबैको आक्रोश किन भएको छ भन्दा, सबैले भने जस्तो नभएको कारणले भएको छ। यो स्थिति हेर्दाखेरि हामी के देख्छौँ भने, यी सबै मान्छेहरूले चाहेको कुरा के हो त भन्दा, सुशासन होस्, विकास होस्, जीवनता
5: होस्,
4: समानता होस्, विभेद रहित समाज होस् होइन जीवनको चाहिँ ग्यारेन्टी होस् र छोरा छोरीको भविष्य प्रति मान्छे चिन्तित धेरै भइरहन नपरोस् यो किसिमको अवस्था छ। त्यो अवस्था कहिले मात्रै हुन्छ भने त पुँजीवादले व्यक्तिगत निजी स्वार्थ र निजी प्रतिस्पर्धामा रहने निजी नाफा कमाउने हुनाले सबैको समानता त्यसले हेर्न सक्दैन। पपुलिजमको कुनै त्यसको चाहिँ निश्चित विचार निश्चित कार्यक्रम निश्चित सिद्धान्त योजना र देशलाई डेभलप गर्ने जनतालाई चाहिँ सुखी बनाउने लामो कुनै योजना हुँदैन त्यस कारण त्यसले पनि सक्दैन। र यी सबै मान्छेहरूले गाली गरेर भनेको व्यक्तिलाई नरुचाएर चरित्र नरुचाएर गाली गर्ने कुरा एउटा छ होइन कुनै दललाई चित्त नबुझ्नु एउटा कुरा छ तर पनि यी सबै मान्छेहरू आक्रोशित भएर खोजेको कुरा के छ भने यिनीहरूले समाजवाद उन्मुख भनेर जसरी हामीले चाहिँ संविधानमा चाहिँ हाम्रो संविधानले लेखेको छ त्यही कुरा यिनीहरूले खोजिरहेका छन्। किन खोजिरहेका छन् भने यिनीहरूले किसानले समयमा मल बिउ खोजेका छन् होइन उत्पादित भएको चाहिँ सामानको मूल्य खोजेका छन् बजारीकरण खोजेका छन्। अहिले यस्तो छ अहिले नेपालको परिस्थिति हेर्नुहुन्छ नि जसले धान उत्पादन गरेको छ त्यसले धानको मूल्य राख्न पाउँदैन जसले कुखुराको उत्पादन गरेको छ कुखुराको उत्पादनको चाहिँ आफै मूल्य राख्न पाउँदैन है जसले चाहिँ दुध उत्पादन गर्छ उसले आफ्नै मूल्य कायम गर्न पाउँदैन अरू कसैले मूल्य कायम गरिदिन्छ जसले उत्पादन गर्छ त्यसले भन्दा बिचौलियाले चाहिँ बढी नाफा लिन्छ त्यस कारणले गर्दाखेरि यो त्यस्तो किसिमको अवस्था न उत्पादन गर्नेवाला सन्तुष्ट छ न उपभोग गर्नेवाला सन्तुष्ट छ। सन्तुष्ट छ भने त्यो को छ त बिचौलिया छ दलाल छ एजेन्ट छ।
5: यो असन्तुष्टिको एउटा कारण भनेको समाजमा भएका व्यक्तिहरूको चाहिँ आर्थिक सामाजिक अवस्थाको त्यो दूरी छ नि दूरी बढ्दो छ
4: एकदम छ
5: एउटा वर्ग झन पछि तल तल दबिरहेको छ एउटा निश्चित केही सीमित वर्ग माथि माथि उभाउँदो छ यही असमानताको बीचमा असन्तुष्टिहरू तीव्र भइरहेका छन् भन्ने विश्लेषण हो
4: एकदम एकदम। यी सारा असन्तुष्टिहरू के का कारणले उत्पन्न हुन्छन् भने आर्थिक कारणले उत्पन्न हुन्छन्। विदेशमा गएका मान्छेहरूले अहिले स्वदेशका चाहिँ नेताहरूलाई यहाँका दलहरूलाई यो प्रणालीलाई सबैभन्दा बढी गाली गरेका छन् नि त अन्यथा नमान किनभने उनीहरूको चाहना के छ भने उनीहरूले जे अध्ययन गरेका थिए त्यही अनुसारको चाहिँ यहाँ चाहिँ रोजगारी यहाँका चाहिँ बाबुआमा साथीभाइसँग सँगै बसेर स्वदेशमै कमाउने होइन उनीहरूले यहाँ राम्रो भविष्य निर्माण गर्ने त्यो मात्रै होइन धेरै दाम कमाएका धनाढ्य लगानीकर्ताहरू पनि असन्तुष्ट छन्। तिनले देशमा चलाएका जुन उद्योग धन्दाहरूको चाहिँ अहिले ग्यारेन्टी छैन
5: सुरक्षा छैन
4: सुरक्षा छैन अनि
5: क्षणभरमा
4: के हुन सक्छ त्यसको चाहिँ ग्यारेन्टी कसले गर्ने यहाँ त देख्नुभयो नि हजुरले सरकार 24 घण्टामा ढल्दो रहेछ व्यवस्था परिवर्तन हुँदो रहेछ होइन भनेपछि मान्छे कसले ग्यारेन्टी लिन सक्छ त्यस कारणले गर्दाखेरि यहाँ किसान असन्तुष्ट छ अरू चाहिँ श्रमजीवी असन्तुष्ट छ कर्मचारी असन्तुष्ट छ त्यसपछि यो नयाँ पुस्ता जो यहाँ एसएलसी गरिसकेपछि उसले हातमा सर्टिफिकेट लिएर कन्सल्टेन्ट धाउनु पर्ने चाहिँ अवस्था छ त्यो त झन् धेरै भयावह कुरा छ। यहाँ एउटा कुरा जोडौँ मान्छेहरूले आफूलाई गाली गरेपछि सामाजिक सञ्जालमा आफूलाई तथानाम गाली गरिसकेपछि मात्रै समाज बिग्रियो भन्ने धारणा पोखेको देखिन्छ यो माइनर कुरा त्योभन्दा भयावह कुरा तपाईँले देख्नुहुन्छ मान्छे दिनौ आत्महत्या गरेका छ आत्मदाह गरेका छ होइन स्वदेश बस्न मान्छेले मन पराउँदै छैन होइन व्यवसायीहरू चाहिँ व्यवसाय छोडिरहेका छन् होइन उद्योग धन्दा गर्नेहरूले उद्योग धन्दा चाहिँ गर्न छोडिरहेका छन्। अब सोच्नुहोस् यही स्थिति भयो भने हाम्रो समाज अझै के होला अहिले त गाली गलौजमा मात्रै उत्रिएको छ यो पछि के होला यो समाज होइन बिस्तारै चाहिँ सामाजिक सद्भावहरू चाहिँ खलबलिने अरू चाहिँ भौगोलिक क्षेत्रलाई लिएर मान्छेका वाद विवाद हुने होइन गर्दाखेरि यो समाज कतातिर जाला यसलाई नियन्त्रण गर्न सकिएन राज्यले यसलाई ठिक ट्र्याकमा लान सकेन हामी समाजका बौद्धिक भनेका सामाजिक अगुवाहरूले यसलाई चाहिँ राम्रोसँग गाइड गर्न सकेनौ लगाम लगाउन सकेनौ भने आउँदो पुस्ता कस्तो होला।
5: अब तपाईँले समाज विकासको क्रममा अब यो अलि पुँजीवादको समाजवादको कुरा गर्नुभयो, तर पुँजीवादै भएका मुलुकहरूमा पनि त्यो नागरिकको जुन कुरा हामी भनिरहेछौँ, घाँस बास कपास अथवा स्वास्थ्य शिक्षा रोजगारीको ग्यारेन्टी लिने, नागरिकलाई त्यो अनुसारको समानताको अनुमति दिने कामहरू त भइ त रहेको छ।
4: एकदम एकदम धेरै महत्वपूर्ण कुरा उठाउनु भयो तपाईँले। मैले भन्छु कि कम्युनिस्टहरूले कम्युनिजमले सोसियलिजमले सिक्नुपर्ने कुरा यो छ, किनभने क्यापिटालिजम पुँजीवादले धेरै कुरा यो सिकेको छ। मैले के भने पुँजीवाद निजी स्वार्थ है, निजी प्रतिस्पर्धा, नाफामा चाहिँ यो के हुन्छ त भन्दा आधारित हुन्छ, र सोसियलिजम के हुन्छ भन्दा सामूहिकतामा आधारित हुन्छ। यसले विभेदको अन्त्य गर्न खोज्छ र उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व अथवा राज्यको स्वामित्व हुनु पर्यो नि त। सामूहिक स्वामित्व भनिसकेपछि त राज्यको नियन्त्रणमा वा सामूहिक स्वामित्वमा हुन्, जस्तै शिक्षा, स्वास्थ्य, जंगल, पानी, विकास निर्माणका कुरा छन् नि त, यी कुरा राज्यको स्वामित्वमा भयो भने सबैलाई के हुन्छ त यो समान वितरण हुनुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि के छ भने पुँजीवादी राष्ट्रहरूले जस्तै फिनल्यान्ड, डेनमार्क होइन, युकेकै कुरा गर्नु, त्यहाँ चाहिँ अस्ट्रेलियाको कुरा गर्नु, अब त्यहाँ चाहिँ युकेकै कुरा गर्यो भने त्यहाँ धनी र गरिब चिन्न नसकिने नपाइने सबैले समान घर बनाउनु पर्ने होइन, त्यो किसिमको यो त वास्तवमा कमिसनले खोजेको कुरा हो नि त होइन।
5: म अस्ट्रेलिया भ्रमण गर्दै बेला तपाईँ सबै त्यो रेसिडेन्सियल एरियामा एकै प्रकारको घर हुन्छ, कुन घर धनीको, कुन घर
4: गरिबको,
5: कुन घर किसानको, कुन घर व्यवसायीको भन्ने त
4: देखिँदैन। त्यो वास्तवमा उनीहरूले मिश्रित शासन प्रणाली पुँजीवादीहरूले धेरै जसो ठाउँमा मिश्रित शासन प्रणाली वा मिश्रित आर्थिक व्यवस्था चलाएका छन् र केबाट कम्पिटिसन गर्न सकिन्छ भन्ने कुरामा कम्युनिस्टहरू भन्दा पुँजीवादीहरू बढी सचेत भएको देखिन्छ। मैले तपाईँलाई यहाँ एउटा उदाहरण के दिउँ भने अमेरिका पुँजीवादको नायकी हो होइन, त्यहाँको बाराक ओबामा दुई कार्यकाल सफल राष्ट्रपति भएर चर्चित एउटा विश्वमै चर्चित नेता हुन्। उनी अहिले के गरिरहेका छन्, आफ्नो पेसामा फर्किएका छन्। उनलाई जीवनभरि नेता नभएर पनि उनले चित्त बुझाउन सके, फेरि जनता सरह भएर उनले आफ्नो काम गरिरहेका छन्। तर तपाईँ हेर्नुहोस्, नेताहरू कम्युनिस्ट पार्टीका नेताहरू एकपटक नेता भइसकेपछि, एकपटक सत्ता सम्हालिसकेपछि उनीहरूलाई लामो समय पद चाहिने, लामो समय सत्ता चाहिने होइन। त्यस कारणले गर्दाखेरि मैले यहाँलाई एउटा महत्वपूर्ण कुरा भने है त, साह्रै महत्वपूर्ण कुरा के छ भने यी सारा नेपालमा भएका अहिले जेएनजी आन्दोलन, मान्छेमा आक्रोश, निराशा चाहिँ सारा कुरा छ नि, यसको एउटा प्रमुख कारण वैज्ञानिक कारण के हो भने पुस्तान्तरण नहुनु पनि हो। मान्छेले व्यक्त कसरी गर्छ त्यो आफ्नो आफ्नो तरिका हो, तर ऊ केसँग रिस रहिरहेको हुन्छ भन्दा पुस्तान्तरण नभएपछि उसँग आक्रोश हुन्छ है। तपाईँ कथाहरूमा विभिन्न राजाहरूको इतिहासमा पनि चाहिँ बाबुले राज्य लामो समय छोडेन भने आफै बाबुलाई चाहिँ मारेर पनि चाहिँ राज्य गर्न उल्लालायत हुने आदि इत्यादि हुन्छ नि त। यो सारा जनताको कुरा त के हो भने झन् अब चाहिँ एउटै नेता चाहिँ अब चाहिँ एउटै मान्छेको हजुरबाबुले एउटै नेतालाई उही नेतालाई भोट दियो, अनि बाबुले उही नेतालाई भोट दियो, छोराले उही लिन्थ्यो, नाति पनि उसमा दिन उसैलाई माग्न उही भोट आउँदैछ भने उसले कति सहज होइन। त्यस कारणले गर्दाखेरि पुस्तान्तर नभएको कारणले पनि समाजमा एउटा मन्द आक्रोश, भयङ्कर ठूलो आक्रोश अहिले समाजमा सबैभन्दा बढी गाली गलौज र अश्लीलता कहीँ पाइन्छ भने पुस्तान्तरण विरुद्धको कुरामा, पुस्तान्तरण नहुनुको विरुद्धमा ती गाली अश्लीलता अनैतिकता प्रदर्शन भएको पाइन्छ। वास्तवमा यो कुरा सिक्न जरुरी छ। यो यसलाई योजनाबद्ध गरेर लैजाने कुरामा कम्युनिजम का नेताहरू भन्दा पुँजीवादी नेताहरू सफल भएको देखिन्छ, राम्ररी लगेका छन्। त्यही भएर यो टिकिरहेको छ। अब अवश्य भावी समाज विकास हुँदै जाँदाखेरि समाजवाद नआए त सुखै छैन। हेर्नुहोस्, कसैले रोकेर रोकिँदै रोकिँदैन त्यो पुँजीवाद पनि जाने त्यहीँ हो। तर त्यो भनेर अहिले वर्तमानको भोक, वर्तमानको समस्या, वर्तमानको जाडो होइन, आजको पियास, आजको सङ्कट, त्यो उहाँको बिरुवालको खिचडी चाहिँ समाजवादलाई हेरेर त बसिरहँदैन। मान्छे आक्रोशित हुन्छ, उदण्ड हुन्छ है, अहिले त बरु यतिको सम्म छ, हामीले सबैले चाहिँ अब सम्हाल्न सकिएला भन्ने कुरामा छ। भोलि यस्तै रह्यो भने के होला भोलिको स्थिति, होइन? यसका पनि कारणहरू छन्। अब नेपालमा यी सामाजिक कारणहरूमा त मान्छेहरू यहाँ बेरोजगारी भएको कारणले गर्दाखेरि अभिभावक यहाँ बस्न पाउँदैन, बच्चा बच्चीले उसको सङ्गत गर्न पाउँदैन, उसले संस्कार व्यवहार गर्न पाउँदैन। धेरै पहाड़का बस्तीहरू खाली भएका छन्, त्यहाँका जग्गा जमिन बाँझ भएको छ, बाँदर चाहिँ सताएको छ, ती मान्छेहरू प्याट्ट चाहिँ अब चाहिँ हजुरबा हजुरआमा उहाँ एक्लै छन्, अनि चाहिँ बुहारीले छोरो लिएर बजारमा आएर पढाउनु पर्यो। उता बाबुआमाले चाहिँ सियार पाएको छैन, ऊ पनि आक्रोशित छ, उसको घर चाहिँ चुहुने छानो चाहिँ उडाएको छ, पानी चुहेको छ, ऊ चाहिँ हजुरबा हजुरआमा पनि आक्रोशित छ। यता चाहिँ नातिले हजुरआमासित बोल्ने कसरी, हजुरबासित बोल्ने कसरी, बाबुसित बोल्ने कसरी, समाजका दाजुभाइ दिदीबहिनीसित कसरी समाहित हुने, सामाजिक काम कसरी गर्ने भन्ने जुन सोसियल हुने, घुलमेल हुने, व्यवहार सिक्ने, सुख दुःख सिक्ने त्यो प्रक्रियाबाट पनि चाहिँ ऊ छैन, है? राम्रो चाहिँ ज्ञान प्राप्त गरेको छैन। र एक समय त हेर्नुहोस् यस्तो थियो कि नेपालमा शिक्षाकै कुरा अघि नै गरियो, राष्ट्रिय शिक्षा भत्ता पुग्नु भयो, सरकारी विद्यालयहरूको चाहिँ पुरै निल हुने एसएलसी, होइन, क्लासै नहुने, अब त्यस्तो किसिमको अवस्था थियो। र निजी विद्यालयहरू चाहिँ फटाफट अगाडि गए, निजी विद्यालय आवश्यक पनि देखियो, मान्छेहरूले पढ्दै नपढ्नु भन्दा कहाँ पढ्ने त भन्दा रिन्धन गरेर भए पनि त्यहीँ पढ्ने भन्ने कुरा भयो। मान्छेहरूले निजी विद्यालयमा पढाए, निजी विद्यालय व्यापारिक हुन थाल्यो। त्यसपछि के भयो त भन्दाखेरि हाम्रो अहिले जुन यो बढी अश्लील देखिएको पुस्ता छ, त्यो पुस्ता त त्यहाँदेखि शिक्षा सिक्दै आएको छ नि त, 30-35 वर्ष अघिदेखि सिकेको शिक्षा आज बल्ल उसले प्रस्फुटन गरेको छ। त्यसपछि शिक्षालाई पहिला चाहिँ के चाहिन्थ्यो भन्दा कठोर अनुशासन चाहिन्थ्यो, उसलाई चाहिँ त्यही किसिमको चाहिँ चरित्र निर्माण गर्नु पर्थ्यो आदि इत्यादि हुन्थ्यो। तर जब शिक्षा व्यवसायीकरण भयो, शिक्षा व्यवसायमा परिणत भयो, त्यो व्यवसायले के गर्न थाल्यो भन्दा उसलाई अनुशासन अनिवार्य छ भन्ने लागेन। उसलाई केवल स्कूल आउन र उसको नम्बर सर्टिफिकेटमा नम्बर भर्दिन अनिवार्य हो। यो भएपछि के हुन्थ्यो भन्दा उसले शुल्क प्राप्त गर्थ्यो विद्यालयले र अभिभावकले नम्बर प्राप्त है। तर जीवनको निम्ति जे चाहिन्थ्यो
5: त्यो त
4: भएन, त्यो छुट्यो। हाम्रो नैतिक शिक्षा भएन, होइन, अरू विभिन्न चाहिँ व्यवसायिक कुराहरू भएनन्। हामीले चाहिँ अब गर्दा गर्दा हामी विद्यार्थी कस्तो बनायौं त भन्दा आफ्नै खुट्टाको जुत्ताको तनु बाँध्न जान्दैन, होइन, आफ्नै टाक लाउन जान्दैन, घरमा एउटा बल फेर्न जान्दैन, बाख्रो बाँध्न गाँठो पार्न त्यो चाहिँ दामलाको चाहिँ त्यो जान्दैन, होइन। त्यस कारणले त्यस्तो भयो, हेर्नुहोस् गर्दाखेरि हामी
5: पुँजीवाद त यतिसम्म अब मान्छेमा एउटा ल्याइदिएको छ कि हाम्रा हरेक सांस्कृतिक क्रियाकलापहरू जुन रीतिरिवाजहरू हो तिनीहरू पनि चरम पुँजीवादीको एउटा चपेटमा परिरहेका छन्। चाहे विवाह होस्, अहिले त विवाहमा पनि धेरै दिन विवाह गर्नुपर्ने, मेहन्दी हल्दी गर्नुपर्ने, आखिरी अनि त्यो पास्नीमा पनि त्यस्तै प्रकारको भनेको त्यो चाहिँ सबै यो हेर्दाखेरि त पुँजीवादकै एउटा चरित्र हो।
4: यो निकै महत्वपूर्ण कुरा चाहिँ ल्याउनु भयो, पुँजीवादले कसरी यस्तो गर्यो भन्ने कुरा। त अहिले हेर्यो भने गीत हिन्दी अङ्ग्रेजी, होइन, हामी चाहिँ अब जनै पूर्णियामा राखी, अनि त्यसपछि सुवर श्रद्धा पछिको नवदुर्गामा हाम्रा कोट देउरालीहरू छोड्यौँ हामी चाहिँ त्यो माताका चाहिँ करोडौं, होइन,
5: बनाउने
4: अनि फेरि सेलाउने, होइन, त्यो ल्याउन थाल्यौं। त्यसपछि विवाहमा हल्दी मेहन्दी गरेर चाहिँ लाखौं चाहिँ आर्थिक चाहिँ कार्यक्रम यस्ता हुन थाले, गुन्यो चोली, यी विभिन्न हुन थाले। वास्तवमा यी
5: यसले त एउटा सक्ने र नसक्ने वर्गको त एउटा खाडल त यसले पनि त सिर्जना गरिरहेको छ नि,
4: भयङ्कर गरिरहेको छ। मैले भने नि त पुँजीवादले के गर्छ भने यहाँको किसानले यहीँको बोको उत्पादन गर्दैन कि, 8 लाख हालेर बोएर बोकेको नाममा विदेशबाट अस्ट्रेलियाबाट बोको ल्याउँछ। त्यो किसानले 8 लाख कहिले उठाउँछ, आयातित गर्छ कि, मतलब त्यस्तो गर्न थाल्छ। र सभ्यता संस्कृति हराइसकेपछि, भाषा हराइसकेपछि, हेर्नुहोस् जब हामीले आफ्नो शिक्षा बलियो बनाउन नसकेपछि, हाम्रो शिक्षाले जागिर दिन नसकेपछि, हाम्रो शिक्षाले उत्पादन गर्न नसकेपछि जापानमा गएर इङ्ग्लिसमा इन्जिनियरिङ पढ्न पाइँदै त्यो जापानिज भाषामै पढ्ने तपाईँले जानेकै हुनुहुन्छ धेरै मान्छेहरू चाइना डक्टर पढ्न जान्छन् तर आफ्नै भाषामा दुई वर्ष फेरि त्यहाँको चाहिँ होइन छुट्टै पढ्नुपर्छ नि त एमबिबिएस गरिसकेपछि पनि त्यस कारणले गर्दाखेरि आफ्नो हराएपछि सबै हराउँछ अब इङ्ग्लिस बोलेपछि त्यही किसिमको लुगा लाउनु पर्यो हिन्दी गीत गाएपछि त्यही किसिमको चाहिँ लुगा लाउनु पर्यो त्यही किसिमको लुगा लगाएपछि त्यही किसिमको डिजे फिजे के बाजा बजाउनु पर्यो होइन त्यही किसिमको खानकीहरू ल्याउनु पर्यो त्यही किसिमको आचरण व्यवहार गर्नु पर्यो दरबारमा बेलायतले पुँजीवाद कसरी भित्राइदियो भन्दा सिसाको गिलास दिएर भित्राइदियो हेर्नुहोस् काँचका गिलासहरू त्यहाँ पहिला उसले के गर्यो झिली मिली काँचका गिलासहरू पठा काँचको गिलासमा यहाँको कुदाक रक्सी खान त भए उहीँको स्कच उहीँका भोडका होइन उहीँका चाहिँ मङ्गा रक्सी खान पर्यो त्यसपछि विदेशतिर भ्रमण जानु पर्यो छोराछोरी उतै पढाउनु पर्यो त्यहाँको रहन सहन सिक्न पर्यो होइन यसरी विभिन्न प्रकारका कुराहरू पुँजीवाद अनेक प्रकारले आउँछ भित्रिएको छ यो चरम भएको छ चरम भएको छ विकृतिका एउटा कारणहरू यिनी पनि छन् हामीले आफ्नो सभ्यता संस्कृति हाम्रो शिक्षा हाम्रो खानपान हामीले चाहिँ राम्ररी चाहिँ राख्न सकेका छैनौँ अब हाम्रै कुरा गर्ने हो भने यहाँ रक्सीका विषयमा जोसुकै विद्वानले धेरै मान्छेहरूले जानकार राख्न सक्छ तर हाम्रो गोरसको विषयमा होइन हाम्रो चाहिँ दही मही के को जस्तै हामी चाहिँ दही महीको तपाईँलाई एउटा उदाहरण दिउँ मैले दही अथवा महीको कुरा गऱ्यौँ भने मिठो गुली यो चाहिँ दही मही खान पर्यो भने गिठीको दाँडको भाँडोमा त्यसलाई राख्नु पर्यो होइन यो अलि अमिलो अमिलो टर्रो टर्रो अब शरीरलाई धेरै सन्चो गर्ने यो ग्यास्ट्रिक आदि इत्यादि होइन अम्लीयपनहरूबाट त्यसलाई चाहिँ मुक्त राख्ने खालको खान पर्यो भने त्यो चाहिँ खयरको ठेकोमा चाहिँ बनाउनु पर्यो होइन र त्यस्तै गरी कटहरको ठेकोमा बनाएको कस्तो होइन आदि इत्यादि अनि यसका थुप्रै यसको फ्रान्सको रक्सीको जस्तै हाम्रो गोरसको पनि हामीले चाहिँ विभिन्न चाहिँ भेराइटीहरू निर्माण गर्न सक्छौँ त्यसलाई बजारीकरण गर्न सक्छौँ तर त्यतापट्टि हामी चाहिँ लाग्दैनौँ हामी त यहाँको जडीबुटी हामी चाहिँ फ्याँक्ने र चाहिँ यहाँको काठ फ्याँक्ने यहाँका हाम्रा पुराना चाहिँ सम्पदाहरूलाई माया नगर्ने र हामी चाहिँ विदेशका चाहिँ ठुला गिरिजाघरहरू चाहिँ हेर्न हिँड्ने आदि इत्यादि पर्यटनका विषय कृषिका विषय रोजगारीका विषय शिक्षाका विषय यी सारा कुरामा हामीले आफ्नोपन फेरि जोडेनौँ भने सिकाएनौँ भने हाम्रो इतिहास हाम्रो पुस्तालाई फेरि पढाएनौँ भने हाम्रो प्रणाली कृषिका प्रणाली हाम्रो संस्कारको प्रणाली हाम्रो अतिथिलाई सम्मान गर्ने कुराहरू यी सारा कुरा नैतिक आचरण हामीले सिकाएनौँ भने समाज चाहिँ मतिभ्रष्ट हुन्छ
5: अन्त्यमा नरबहादुर सर अब सबै कुराको मूल कुरो मूल चुरो भनेको राजनीति हो
4: एकदम
5: अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय सत्ता सम्हालिरहेको छ र बलियो सरकार पनि छ अब समाज कता लाने मुलुकलाई कता लाने सोसाइटी कस्तो बनाउने भन्ने कुराको मूल त्यसको नेतृत्वकर्ता भनेको राजनीतिक दल त्यसमा जसले सत्ता सञ्चालन गरिरहेको त्यही नै हो अब यो सत्तालाई सरकारलाई र राजनीतिक दललाई तपाईँ एउटा यत्रो लामो जुन तपाईँको समाज अध्ययनको तपाईँको अनुभव छ र तपाईँले जे कुरा हिजो बुझ्नुभयो अहिलेसम्म बुझिरहनु भएको छ त्यस हिसाबले अब चाहिँ समाजलाई यसरी अगाडि बढाउनु पर्छ भन्ने सन्दर्भमा केही महत्वपूर्ण सुझावहरू दिनुहोस् न
4: मेरो यो सरकारलाई विनम्रतापूर्वक अनुरोध छ सरकारले सबैसँग समन्वय गरोस् यो समाजलाई सभ्यता तिर लैजानका निम्ति अत्यन्तै संयमित भएर पाइला चालोस् कुनै आवेशमा कुनै उत्तेजनामा आएर कसैसँग सम्पर्क नगर्ने कसैलाई चाहिँ नगन्ने नभेट्ने र आफ्नो मात्रै एक्लोपन घमण्ड अहंकार यो चाहिँ नराखोस् मैले किन यो मैले भन्छु भने सिनार्सिजम जुन जसले गर्दा यो पपुलिजम आज आयो होइन जसले हाम्रा योभन्दा पहिलाका सत्ता सञ्चालकहरू यस्तै किसिमको अहम म मात्रै प्रमुख म मात्रै जान्ने म मात्रै सुन्ने अब अरू सबैले मैले भनेको मान्नुपर्छ मैले जे देखेको छु त्यो कुरा अरूले देखेका छैनन् सोच्न सक्दैनन्। मेरो त्यो किसिमको लेभल हो भन्ने जुन सोचेका थिए गरेका थिए त्यो व्यवहारमा प्रदर्शन भयो, सबै नेताहरूमा लगभग त्यस्तो देखियो। त्यो कारणले पनि यो आक्रोश जनतामा पोहोरको 23-24 चाहिँ देखिहाल्यो होइन। फेरि त्यो नदोहोरिएला भन्न सक्दैन, त्यही व्यवहार दोहोऱ्याउने हो। जे नगर्न भनेर सरकारमा आएको सत्ता छ, जुन सत्ता सञ्चालकहरू हुनुहुन्छ, उहाँहरूले त्यो कुरा राम्ररी बुझ्नुपर्छ र समन्वय गरेर हाम्रो आवश्यकता के हो, नेपाली समाजलाई कसरी अगाडि लान सकिन्छ र विकास निर्माणको कुरा, सभ्यताको कुरा, नैतिक आचरणको कुरा र रोजगारीका कुरा, विदेश जान रोक्ने कुरा, यहीँ रोजगारी सिर्जना गर्ने कुरा, हाम्रो शिक्षालाई व्यवस्थित गर्ने कुरा, शिक्षालाई व्यवस्थित गर्ने कुरा भनेको 2 दिन बिदा दिनु मात्रै होइन, हाम्रो पाठ्यक्रम परिवर्तन गर्ने होइन, हाम्रो चाहिँ शिक्षा हाम्रो उत्पादन गर्न सक्ने, रोजगारी प्राप्त गर्न सक्ने हुने किसिमको सबै कुरा गराओस्। र जुन अहिले यो अश्लीलता प्रदर्शन भएको छ सामाजिक सञ्जालबाट, यो कुरालाई तुरन्तै रोक्नुपर्छ, नियमन गर्नुपर्छ, त्यस्तो किसिमको चाहिँ ऐन कानुन निर्माण गर्नुपर्छ र यसलाई चाहिँ यो उच्छृङ्खलता खलताबाट चाहिँ हामी रोक्नुपर्छ। पुराना नेताहरूलाई मेरो विनम्रतापूर्वक के अनुरोध छ भने बुद्धि पलाओस्। कम्युनिस्टहरूले त अझ निषेधको निषेध भन्ने नियम पढेर पढाएर होइन सत्ता प्राप्त गर्ने, सञ्चालन गर्ने र त्यसको सैद्धान्तिक आवामा होइन पार्टी निर्देशित गर्ने कुरा हो। त्यस कारणले निषेधको निषेध अरूलाई मात्रै लाग्ने होइन, आफूलाई पनि लाग्छ। पुस्तान्तरण गरौँ, सबै पुस्तालाई खुसी गराउँ र हामी सबै मिलेर यो राष्ट्रलाई एउटा एकदम समृद्ध बनाऊ, जनतालाई सुखी सम्पन्न निर्माण गरौँ, यो अश्लीलता अनैतिकता र जुन यो अराजकताबाट समाजलाई बाहिर निकाल्नका निम्ति सरकार, राजनीतिक दल, साहित्यकार बुद्धिजीवीहरू, सेलिब्रेटीहरू र हामी आम नागरिकले जहाँ जसरी जे गरेर सकिन्छ आफ्नो तर्फबाट योगदान गरौँ, आफू पनि सभ्य बनाऊ र अरूलाई पनि सभ्य हुने किसिमको संस्कार प्रदर्शन गर्न अनुरोध गरौँ। धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो समाज अध्येता, लेखक तथा साहित्यकार नरबहादुर घरती।
2: उहाँसँगको यही कुराकानी सँगसँगै आजको सन्दर्भ आजका लागि यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरकारको अर्को नयाँ विषयमा छलफल र विचार सहित आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। सूचना, सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।
6: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र सरका सिरक, डोसना सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5, मणिग्राम रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिम्मा फूर्ति नहुने, बढी रिसाउने झिझो मान्ने, जीव दुख्ने दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
8: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806633111 र 9806621354।
11: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
17: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
18: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
17: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
18: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
16: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
19: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
20: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
21: हाम्रा सेवाहरू:
20: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
21: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
20: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
21: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
20: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्दे,
22: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
15: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
23: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा, ई होखे ना तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
24: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दाता।
23: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
19: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
23: फल फूल और साग पात बच्चा के खाना साथ साथ
24: सब मिल के खियावल जाए,
23: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
24: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
23: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
24: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।

नमस्कार, कार्यक्रम स्वास्थ्यमा बुटुलको पाँचौं अंकमा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म बिन्दु भट्टराई। स्वास्थ्यमा बुटुल बुटुल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। कार्यक्रम रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन मार्फत हरेक साताको सोमबार र बुधबार बिहान 7:30 बजेदेखि सुन्न सक्नुहुन्छ। बुटुल उपमहानगरपालिकाले स्वास्थ्य सुदृढीकरणमा जोड़ दिँदै स्वास्थ्य क्षेत्रमा विभिन्न नमूना कार्यहरू गर्दै आइरहेको छ। खास गरी पालिकाले स्वास्थ्य क्षेत्रमा दिएको चासो, नगरवासीमा परेको सकारात्मक प्रभाव तथा उपमहानगरपालिकाका असल अभ्यास र नगरवासीका सुझाव विषयमा हामी कार्यक्रम अवधिभर फरक श्रृंखलामा सम्बन्धित व्यक्तिसँग फरक फरक विषयमा चर्चा गर्ने गरेका छौं। खास गरी बुटुल उपमहानगरपालिकासँग जोड़िएका स्वास्थ्यसँग सम्बन्धित सवाल केन्द्रित सामग्री यस कार्यक्रममा प्रस्तुत गर्ने गर्दछौं। बुटुलले स्वास्थ्य क्षेत्रमा गरेका काम, त्यसको प्रभावकारिता अर्थात आम नागरिकले कसरी र कुन कुन क्षेत्र लाभ लिएका छन्, स्वस्थ रहन के कुरामा ध्यान दिन सकिन्छ, रोग लाग्न नदिन के गर्ने र रोग लागिसके पछाडि उपचारमा कसरी ध्यान दिने, आज हामी यसै विषयको पेरिफेरीमा रहेर कुराकानी केन्द्रित रहन्छौं।

0: दर कम गर्न आम्दा अस्पतालले गरेको प्रयासको विषयमा पनि कुराकानीलाई जोड्ने प्रयास गरेका छौं। हामीसँग कुराकानीका लागि हुनुहुन्छ सिद्धार्थ महिला तथा बालबालिका अस्पताल आम्दाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विनोद पराजुली।
1: कृपया यो सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपाल आम्दा अस्पताल भन्नेको नामले हामी चिन्छौं र यसको स्थापना भएको पनि 27 वर्षभन्दा बढी भयो। 2055 साल कार्तिक 16 गते यसको स्थापना भएको हो र सुरुमै आम्दा नेपालले यसको स्टाब्लिस्ड स्थापना गरे पनि आम्दा नेपाल बुटुल उपमहानगरपालिका र उद्योग वाणिज्य संघ तीनटा सहकार्यमा यो अस्पताल सञ्चालन भएको छ र यो अस्पतालको व्यवस्थापन समितिमा पनि बुटुल उपमहानगरपालिकाको प्रमुख चाहिँ यसको अध्यक्ष र उपाध्यक्ष चाहिँ बुटुल उद्योग वाणिज्य संघको अध्यक्ष हुने व्यवस्था छ र सुरुवातको अवस्थादेखि नै एक किसिमको सम्झौता त्रिपक्षीय सम्झौता भएर यो अस्पतालको सुरुवात भएको व्यवस्थापनको हिसाबले र आम्दा नेपालले सम्पूर्ण कर्मचारी व्यवस्थापनहरू यहाँको सबै अरू व्यवस्थापनहरू दिन प्रतिदिनका सबै क्रियाकलापहरू सेवाहरू आम्दा नेपालले हेर्ने र बुटुल उपमहानगरपालिकाले यसको इन्फ्रास्ट्रक्चर विकासको लागि भौतिक पूर्वाधार विकासको लागि सहयोग गर्ने भन्ने हिसाबले नै स्थापना भएको हो र बुटुल उद्योग वाणिज्य संघले चाहिँ यसको मर्म सम्भारमा सहयोग गर्ने भन्ने हिसाबले नै सुरु भएको हो। त्यो हिसाबले सुरुवातदेखि नै बुटुल उपमहानगरपालिकाबाट सहयोगहरू प्राप्त भएकै छन् र पछिल्लो समयमा विगत 2-3 वर्षदेखि चाहिँ बुटुल उपमहानगरपालिकाबाट यहाँको यो भित्री सड़कहरू हुन्छ यहाँको अस्पतालभित्रका सड़कहरूको निर्माणमा सहयोग गरिदिनु भएको छ र अर्को कुरा यसको हाम्रो अस्पतालको यो छतमा ट्रस निर्माणदेखि लिएर त्यसको निर्माणको लागि पनि बुटुल उपमहानगरपालिकाको सहयोग थियो र त्यस्तै गरेर पछिल्लो वर्ष योभन्दा अब गएको आर्थिक वर्षमा भनौँ गएको आर्थिक वर्षमा चाहिँ हामीले यो बुटुल अब उपमहानगरपालिका नै भनौँ वडा नम्बर 7 हामीलाई चाहिँ यो हाम्रो क्यान्टिनसम्मको सडकहरू मूल हस्पिटलबाट बिल्डिङबाट क्यान्टिनसम्म जाने अथवा अहिले चाहिँ हामी छात्रावास रूपमा त्यसलाई विकास गरेका छौँ त्यो सडकको निर्माण गरेर हामीलाई सहयोग गरिदिनु भएको छ। त्यो मात्रै नभएर अहिले हामी अगाडि देख्न सक्छौँ बालबच्चाहरूको लागि एक किसिमको बाल उद्यान अथवा खेलकुदको लागि हामीले एउटा एरियाहरू भनौँ बगैँचा छुट्याएका छौँ त्यो बगैँचामा खेलकुदका सामग्रीहरू राखिदिएर जुन किसिमको सहयोग गरिदिनु भएको छ त्यो पनि हामी सराहनीय छ भन्नुपर्छ। त्यो सहयोग हामीले प्राप्त गरेका छौँ। अहिले यसरी हामीले हेर्दाखेरि बाल अस्पताल र त्यहाँ चाहिँ बाल उद्यानमा अहिले बच्चाहरू खेलिरहँदाखेरि खेलेको देखिरहँदाखेरि हामी आफैलाई पनि खुसी लाग्ने कुराहरू हुन्छ र त्यस्तै गरेर अब नगरपालिकाबाट अहिले हामीलाई एक किसिमको ठुलै सहयोग नै भन्नुपर्छ। हामीले अस्पतालको बच्चा वार्डको माथिल्लो तल्लामा एउटा चाहिँ वातानुकूलित किसिमको एयर कन्डिसन सहितको सुविधा सम्पन्न खालको हामीले चाहिँ क्याबिनहरू निर्माण गरेका छौँ किनभने हाम्रो अस्पताल च्यारिटी अस्पताल भए पनि यहाँ सबै किसिमका बिरामीहरू सेवा लिन आउनुहुन्छ। ज्यादै न्यून स्तरकादेखि लिएर मध्यम स्तरकादेखि लिएर अब फाइनेन्सियली साउन्ड भएको अलिकति राम्रो किसिमको आर्थिक स्रोत भएका व्यक्तित्वहरू पनि उपचारमा आउनुहुन्छ। सबैलाई समेट्ने गरिकन हामीले सबै खालको चाहिँ व्यवस्थापन गरेका छौँ र त्यसको लागि चाहिँ बुटुल उपमहानगरपालिकाले हामीसँग 15 क्याबिन र अरू सेमी क्याबिनहरू सहितको एउटा वार्ड चाहिँ हामीले निर्माण गरेका छौँ। यो करिब करिब अन्तिम चरणमै छ। यो अब सायद यही साउन महिनामा नै हामीलाई चाहिँ त्यो ह्यान्डओभर हुन्छ ठेकेदारहरूबाट र हामी त्यसको चाहिँ उद्घाटन गर्छौँ र यो चाहिँ उपमहानगरपालिकाको पछिल्लो हाम्रो ठुलो सहयोग नै हो र त्यस्तै गरेर यो अस्पताललाई हामीले अस्पतालको विकासको लागि अहिले 100 बेडको स्वीकृति प्राप्त गरी अस्पताल चाहिँ सञ्चालनमा छ। यसलाई हामीले 200 बेड थप गरेर 300 बेडको अस्पतालको रूपमा विकास गर्ने भन्ने हाम्रो चाहिँ उद्देश्य हो। त्यो उद्देश्य अनुरूप यसको चाहिँ डिपिआर निर्माणको लागि नगरपालिकाले नै आफैले टेन्डर गरिकन डिपिआरको प्रक्रियाहरू अगाडि बढाएको छ। यो पनि करिब करिब अन्तिम चरणमा छ। करिब 3-4 महिना पछाडि यसको डिपिआर चाहिँ 200 बेडको डिपिआर पुरा भएर अनि 300 बेडको अस्पतालको रूपमा यसलाई विकास गर्ने हाम्रो चाहिँ सोच छ। यो चाहिँ बुटोल उपमहानगरपालिकाको नै सहयोगमा भइरहेको
2: छ। डाक्टर साहब, जस्तो यहाँले चाहिँ सबैलाई समेट गरी भन्नुभएको छ, पक्कै पनि हो यो अस्पतालमा न्यून वर्ग भनौँ न एउटा सीमान्तकृत वर्गदेखि समग्र भनौँ

0: हाई लेभलको व्यक्तिहरूसँग यहाँ चेकअपको लागि आउनुहुन्छ, कसरी छुट्याउनुहुन्छ अनि उहाँहरूलाई चाहिँ सेवा पहुँचमा चाहिँ कसरी पुर्याउनु भएको छ, कसरी सेवा दिइरहनु भएको छ न्यून वर्गको लागि खास गरी?
1: हजुर, अब खास अस्पतालको उद्देश्य नै सुरुदेखि नै सीमान्तकृत वर्गहरूको लागि र भनौँ सबै किसिमको सेवाग्राहीहरूको लागि भनेर नै हामीले विशेष गरी मध्यम स्तरीय र सीमान्तकृत व्यक्तित्व व्यक्तिहरूको लागि भनेर नै हामीले सुरु गरेको अस्पताल र विशेष गरी के छ भने हामीसँग अहिले त्यही कारणले गर्दाखेरि धेरैवटा क्याबिनमा राखेर उपचार गर्नुपर्ने बिरामीहरूको लागि धेरैवटा क्याबिनको सुविधाहरू हामीसँग थिएन। हामी चाहिँ जेनरल बेड अथवा सामान्य 3-4 बेड भएका रुमहरू त्यस्तोमा चाहिँ हामीले र सेवा शुल्कहरू पनि त्यही किसिमले हामीले चाहिँ सबैलाई पहुँच हुने खालको सेवा शुल्कहरू राखेर नै हामीले उपचार गरिरहेका थियौँ, सेवा दिइरहेका थियौँ। र जो एकदमै सीमान्तकृत हुन्छ, जो गरिब हुनुहुन्छ, उहाँहरूको लागि निःशुल्क रूपमा हामीले सर्भिस पनि दिएका छौँ। कति व्यक्तिहरूलाई केही भनौँ न च्यारिटी भनेर अथवा चाहिँ कसैलाई 10%, कसैलाई 20%, कसैलाई 50% त्यस्तो खालको चाहिँ अथवा चाहिँ कसैलाई अब 100% नै पनि अब अवस्था हेरिकन, बिरामीको अवस्था हेरिकन त्यो किसिमको चाहिँ निःशुल्क रूपमा अथवा च्यारिटी रूपमा हामीले सेवा दिइरहेका छौँ। र जो बिरामीहरू यहाँ उपचारको लागि आउनुहुन्छ, बिरामीहरूलाई चाहिँ पैसाको अभावमा बिरामीहरूले चाहिँ उपचारबाट वञ्चित हुनुपर्ने अवस्था चाहिँ छैन। अहिले पछिल्लो समयमा त झन् नेपाल सरकारले 10% निःशुल्क गर्ने भन्ने पछिल्लो समयमा अथवा यो त पहिलादेखि नै थियो तर पनि यसलाई अलिकति लागू गर्ने हिसाबले एग्रेसिभली लागू गरेको हो। त्यो कुराहरू पनि हामीले त्योभन्दा अगाडिदेखि नै बिरामीहरूलाई चाहिँ त्यो किसिमको सेवाहरू चाहिँ हामीले दिइरहेकै छौँ।
0: यसरी सेवा दिइरहँदाखेरि अब भनौँ न, अब म चाहिँ न्यून वर्गको व्यक्ति हुँ भनेर त धेरै आउनुहुन्छ नि, कसरी छुट्याउनुहुन्छ अनि प्रक्रिया के हो, पुर्याउनु पर्ने कुराहरू चाहिँ के छ प्रक्रिया?
1: एकदमै राम्रो क्वेसन गर्नुभयो, किनभने अब सबै मान्छेहरू प्राय धेरै मान्छेहरू अब म आफू चाहिँ न्यून स्तरको गरिब हो भनेर नै अब निःशुल्क सेवा लिन खोज्ने मान्छेहरू पनि हुनुहुन्छ, त्यस्तो हुन्छन्, त्यस्तो आउनुहुन्छ। तर हामीले चाहिँ एउटा के गर्छौँ भने जो बिरामी अब आफैले सुरुदेखि नै अब म गरिब छु भनेर इमर्जेन्सीमा आउँदादेखि नै उसले चाहिँ सक्दैन भन्यो भने त्यहीँबाट नै सुरु हुन्छ। तर पनि हाम्रो के छ भने एउटा त नेपाल सरकारले गरिब अथवा असहाय अपाङ्ग भनेर एउटा चाहिँ सर्टिफिकेट नै दिएको छ, त्यो त एउटा आधार त भइ नै हाल्यो। र त्यसको अलावा हामीले चाहिँ जस्तो अब गाउँपालिका अथवा नगरपालिकाहरूले चाहिँ हामीलाई त्यो उहाँहरूले चाहिँ एउटा सिफारिस पनि गरिदिनुहुन्छ, यो व्यक्ति गरिब छ, यसको उपचारहरू गरिदिनु पऱ्यो भन्ने, त्यो पनि एउटा चाहिँ आधार त भइहाल्यो। अझै हामी विशेष त अझै हामी के हेर्छौँ भने हामीले अस्पतालमा जो बिरामी भर्ना भएको छ त्यहाँ काम गर्ने सिस्टर हुनुहुन्छ, त्यो उपचार गर्ने नर्सेसहरू हुनुहुन्छ, त्यो उपचार गर्ने डक्टर हुनुहुन्छ, उहाँहरूलाई उहाँको दैनिक क्रियाकलापको बारेमा थाहा हुन्छ। उसले कतिको खाएको छ कि छैन, बिरामीलाई औषधि ल्याउनुहोस् भन्दा औषधि ल्याउन सकेको छ कि छैन, होइन, उसको अवस्थाहरू चाहिँ हामी त्यहाँबाट हेर्छौँ। र हामीले चाहिँ एउटा एक किसिमको टिम जस्तै छ, हामीले एउटा च्यारिटी गर्ने अथवा फ्री गर्ने चाहिँ त्यहाँको उपचार गर्ने जो हेड नर्स अथवा इन्चार्ज हुनुहुन्छ वार्डको, उहाँ हुनुहुन्छ। त्यसपछि उपचार गर्ने जो जो डक्टर छ जसको अन्डरमा बिरामी भएको हुन्छ त्यसको अन्डरमा भएको हुन्छ, एडमिनिस्ट्रेसन हुन्छ र हामी हुन्छौँ। सबै हामी चाहिँ 3-4 मान्छेहरूले चाहिँ यो साँच्चीकै गरिब छ, यो चाहिँ असहाय छ भन्ने त्यो खालको भइसकेपछि हामीसँग एउटा फर्म हुन्छ, त्यो फर्म हामी बिरामीलाई पनि भराउँछौँ, उसको आम्दानी के छ कस्तो छ भनेर, र त्यो आधारमा चाहिँ उसँग गरिब छ भन्ने किसिमले हामी छुट्याएर उसलाई कुन किसिमको चाहिँ च्यारिटी गर्ने हो त्यो किसिमले चाहिँ हामीले च्यारिटी गर्ने
0: गर्छौँ। यहाँले अब 2055 स्थापना भए यता होइन एउटा अनुभव भनौँ न, कति धेरै मातृ शिशु मृत्यु चाहिँ हुने गरेका थियो होइन, त्यो घटेको हो वा बढेको हो, यहाँको अवस्था चाहिँ के छ र त्यसलाई घटाउनका लागि त्यसलाई कम गर्नका लागि चाहिँ अस्पतालले के गरिरहेको छ, कसरी काम गरिरहेको छ?
1: हजुर, वास्तवमै यो 2055 स्थापना हुँदाखेरि नै काठमाडौँ बाहिरको पहिला पहिलो बाल तथा महिला अस्पताल भन्ने हिसाबले नै सुरु गरेको, जुन बेला नेपालमा मातृ तथा बाल मृत्युदर एकदमै अत्यधिक नै थियो भन्नुपर्छ, त्यो अवस्थामा यो अस्पतालको स्थापना भनेकै बाल तथा मातृ मृत्युदर घटाउने र विशेष गरी अब काठमाडौँ उपत्यका बाहिर नै यो सेवा दिने भन्ने उद्देश्यले चाहिँ स्थापना भएको हो। र पछिल्लो नेपालको अझ 27 वर्षदेखि अहिले पछिल्लो तथ्याङ्कहरू हेर्दा हेर्दै गर्दाखेरि पनि नेपालमा मातृ मृत्युदर एकदमै धेरै नै घटेको छ. अब अब यो लेटेस्ट तथ्याङ्क अनुसार नै हामी भन्ने हो भने नेपालको मातृ मृत्यु दर 142/1,00,000 बच्चा भन्ने छ नेपालको. त्यसमा पनि अब विशेष गरी यो लुम्बिनी प्रदेशको चाहिँ मातृ मृत्यु दर एकदमै बढी छ. सबै नेपालभरिका पाँचै प्रदेशभन्दा सबभन्दा बढी 207/1,00,000 जीवित बच्चा हुन्छ, त्यस्तो जीवित बच्चाहरूमा छ. त्यो हिसाबले पनि हामीले अब तथ्याङ्क अब हाम्रै अस्पतालको मात्रै तथ्याङ्क त त्यसरी निकाल्न को निकालिएको पनि छैन, तर निकाल्न पनि अब भनौँ निकालिएको छैन भनौँ, तर समग्र लुम्बिनी प्रोभिन्सको अथवा चाहिँ देशकै हामीले चाहिँ हेर्दाखेरि पनि यो अस्पताल अब सुरु सुरुमा त लुम्बिनी प्रादेशिक अस्पताल मात्रै थियो, त्यसपछि त यो आम्दा अस्पताल नै थियो बाल समाज महिलाहरूको उपचार गर्ने. त्यो हिसाबले पनि हामीले सुरुमै पनि कति धेरै बच्चाहरूलाई चाहिँ हामीले काठमाडौँ नै रिफर हुन्थ्यो लुम्बिनी अस्पतालमा उपचार नहुँदा, अरू ठाउँमा उपचार नहुँदा त्यहाँ नै पनि अब किनभने अब एउटा मात्रै अस्पताल भएको कारणले गर्दाखेरि पनि भिडभाड पनि हुन्थ्यो, कति अवस्थामा चाहिँ त्यहाँ थिक्न नसक्ने अवस्थाहरू पनि हुन्थ्यो. त्यो अवस्थालाई यो अस्पतालले त्यतिखेरदेखि नै भनौँ काठमाडौँ रिफरल चाहिँ कम गर्नै बच्चाहरूको लागि महिलाहरूको लागि चाहिँ कम गरे हो, र धेरै रिफरल केसहरू महिलाहरूकै लागि पनि टाढा टाढाबाट होइन अब रोल्पाबाट पनि अब दाङबाट अब पहाडी जिल्लाहरूबाट गुल्मी अर्घाखाँची स्याङदेखि लिएर होइन पाल्पा सम्पूर्ण पहाडी जिल्ला र यहीँ कपिलवस्तु नवलपरासी रूपन्देहीको धेरै ठाउँहरूबाट पनि सबै बिरामीहरू रिफर गरेर यहाँ आउनुहुन्थ्यो. पछिल्लो समयमा धेरै अब बर्थिङ सेन्टरहरू पनि खुलेका छन् होइन, नेपाल सरकारले पनि धेरै नै भनौँ न महिलाहरूको चाहिँ मातृ मृत्यु दर कम गर्नलाई धेरै नै ठुलो उत्कृष्ट कामहरू गरिरहेकै छ. त्यो अवस्थामा अहिले पछिल्लो समय पनि हामीसँग धेरै सामान्य भन्दा पनि अलिकति जटिल जुन बर्थिङ सेन्टरहरूमा पनि नसकेका अनि त्यसपछि जिल्ला अस्पतालहरूमा पनि नसकेका त्यस्ता केसहरू रिफरल केसहरू हामी कहाँ आउँछन् र त्यो किसिमले चाहिँ हामीले चाहिँ उपचार गरिरहेका छौँ. र धेरैजसो हाम्रो अस्पतालमा त अब हुन त अरू अस्पतालमा पनि हुन्छ, 24 घन्टा हामीले सर्भिसहरू दिइरहेको हुन्छौँ. कुनै पनि आमाको प्रसुति गराउनुको लागि सिजेरियन गरेर होस् नर्मल गरेर होस् सिजेरियन सेवा पनि हामीसँग 24 आवर नै एभाइलेबल छ. त्यो हिसाबले हामीले चाहिँ सर्भिस दिइरहँदाखेरि नेपालकै तथ्याङ्क लुम्बिनी प्रोभिन्सको तथ्याङ्कहरू हेर्दाखेरि पनि पहिलाभन्दा धेरै नै मातृ मृत्यु दरमा कम भएको हिसाबले पनि हाम्रो अस्पतालको त्यसमा महत्त्वपूर्ण योगदान छ नै भन्ने लाग्छ मलाई.
0: हजुर, अब यो सँगसँगै बुचुलोको महानगरपालिकाका नगरवासीले भनौँ न आम नागरिकले आम्दा अस्पतालमा पाएको सुविधा केही छ त्यस्तो?
1: हजुर, अब त्यस्तो अब स्पेसली नगरवासीकै लागि मात्रै भनेर भन्दा पनि अस्पताल त सबैको हो, सबैको हिसाबले हामीले सबैलाई जो सेवा लिन आउनुहुन्छ उहाँहरूलाई उत्तिकै सेवा र सुविधा हामीले प्रदान गरिरहेका छौँ. अब पक्कै पनि नगरवासीको लागि नजिकको अस्पताल हो, त्यो हिसाबले पनि हजुर सहकार्य पनि नगरपालिकासँग सहकार्य भएको हिसाबले पनि, र विशेष गरी अहिले पछिल्लो समयमा चाहिँ हाम्रो वडा नम्बर 7 भनेको जुन हाम्रो अस्पताल वडा नम्बर 7 अवस्थित छ, वडा नम्बर 7 अवस्थित भएको कारणले गर्दा पनि वडा नम्बर 7 उपचार गर्न आउने जो बिरामीहरू हुनुहुन्छ यदि वडाको सिफारिस लिएर आउनुभयो भने जोसुकै होस् हामीले चाहिँ गरिब होस् अथवा नहोस् सबैलाई चाहिँ केही प्रतिशत निशुल्क त नभनौँ केही प्रतिशत सहुलियत रूपमा छुटको रूपमा चाहिँ हामीले पछिल्लो गएको वर्षदेखि चाहिँ हामीले त्यो सुविधा पनि वडा नम्बर 7 लागि चाहिँ विशेष गरी उपलब्ध गराउँदै आएका छौँ.
0: हजुर, अब हामी थोरै अलिक फरक प्रसङ्ग त होइन होइन, तर पनि योभन्दा यो प्रशासनिक कुराभन्दा अलिक फरक, बाल बालिका पछिल्लो समयमा अब भनौँ न एक खालको मातृ शिशु मृत्यु दर चाहिँ कम भएको छ भन्दै गर्दाखेरि फेरि जन्मिसके पछाडिका बाल बालिकाहरूमा देखिने खालको समस्या चाहिँ बढेको हो कि भन्ने पनि देखिन्छ कि होइन, त्यो पछि भरै अब त्यो अलिक पछाडि गएर त्यो समस्या देखियोस् तर त्यो समस्या चाहिँ छ भन्ने लाग्छ. यसको लागि चाहिँ गर्भवती आमाले के कुरामा ध्यान दिने होइन, बच्चा जन्मिसके पछाडि बाल बालिकाका लागि चाहिँ के गर्न सकिन्छ एउटा आमाले अथवा परिवारले चाहिँ?
1: हजुर, अब पक्कै पनि अहिलेको भनौँ एक किसिमको आधुनिकतातर्फ लम्किँदै गरेको समाज होइन, त्यसमा पनि विशेष गरी अब सानो परिवार हुने सबैको रहर पनि हो र अहिलेको अब एक किसिमले सानो परिवार नै हुन्छ नि, त्यो हिसाबले पनि हामीले आफ्नो बच्चाहरूलाई स्वस्थ, पहिलो कुरा त स्वस्थ बच्चा जन्माउनु पर्यो र त्यो बच्चालाई स्वस्थ वातावरणमा हुर्काउनु पर्यो, त्यो दुईवटा कुरा दुईटै महत्त्वपूर्ण कुरा छ। त्यसले गर्दा अहिले भनेको अब एउटा दुईवटा बच्चाहरू जन्माउने सबै आमा बुवाहरूको त्यो नै हुन्छ र देखिन्छ पनि, र के हुन्छ भने हामीले बच्चालाई एउटा नयाँ भनौँ दम्पति बिहा गरिसकेपछि हामीले बच्चा प्लान गरेर नै जन्माउने चलन पनि हुन्छ र त्यो एकदमै राम्रो कुरा पनि हो। आमा बुवा दुईटै स्वस्थ हुनु पर्यो स्वस्थ बच्चा जन्माउनुको लागि, त्यो हिसाबले चाहिँ एकदम आफूले प्लान गर्ने सबभन्दा पहिला, अब हामी बच्चा जन्माउने हो भन्ने हिसाबले सोच गरिसकेपछि चिकित्सकको सल्लाह लिनुपर्छ, दुवैजना स्वस्थ पनि हुनु पर्यो र कति अवस्थामा चाहिँ कति आमा बाबामा भएका रोगहरूको कारणले पनि अरू समस्याहरू पनि आएको हुन्छ, कति अब वंशजमा भएका रोगहरू पनि वंशानुगत पनि रोगहरू पनि आइरहेको हुनसक्छ, त्यो सबै कुराहरू यकिन गरेर र यदि पहिला नै आमा बुवा स्वस्थ हुनुहुन्छ अब हामी चाहिँ आमा आमा गर्भवती हुने हो भन्ने किसिमको प्लान गरेर एउटा पहिला चाहिँ बच्चाको हामीले सोच गर्नु पर्यो। त्यो गरिसकेपछि हामीले आमालाई दिनुपर्ने स्वस्थ आमाले स्वस्थ बच्चा जन्माउनुको लागि उसलाई चाहिने हेरचाह, एक त अब एउटा चिकित्सकीय हेरचाहको कुराहरू पनि भयो, उपचारका कुराहरू हुन्छन्, त्यो कुराहरूमा हामीले सुरुदेखि नै बच्चा गर्भमा बसेदेखि नै डक्टरको चिकित्सकको सल्लाह लिनु पर्यो। सल्लाह लिएपछि हामीले अब अहिले चाहिँ सरकारले नै तोकेको पनि छ 8 पटक चाहिँ गर्भवती महिलाले चाहिँ जाँचहरू गराउनुपर्छ, विभिन्न समय जुन चिकित्सकले जुन किसिमका जाँचहरू भन्नुहुन्छ त्यो किसिमका जाँचहरू, आमामा फेरि पनि अब गर्भवती हुँदा केही रोगहरू छ कि छैन त्यो कुराहरूको इन्भेस्टिगेसनहरू गर्नु पर्यो, समयमै त्यसको चाहिँ भिडियो एक्सरे गरेर अनि त्यो बच्चाहरूमा आजकल एनोमली स्क्यानिङहरू भन्ने छ, त्यो एनोमली स्क्यानिङ भनेको चाहिँ गर्भमा भएको बच्चालाई कुनै किसिमको जन्मजात रोगहरू छ कि छैन त्यो कुराहरू चाहिँ मुटुका रोगहरूदेखि लिएर अरू किसिमका जन्मजात रोगहरू अरू अपाङ्गताका कुराहरू त्यो छ कि छैन भन्ने कुराहरू पत्ता लगाउनु पर्यो। त्यो कुराहरू पत्ता लगाइसकेपछि र त्यसपछि अनि जुन किसिमको महिना महिना दिने अब अरूको भ्याक्सिनको कुराहरू आउँछ होइन, भ्याक्सिनहरू समयमा गर्नु पर्यो, जे पनि 8 पटकसम्म बच्चा पेटमा बसेपछि डेलिभरी नहुन्जेलसम्म 8 पटकसम्म पनि गर्भवती महिलाको जाँचहरू गराउनुपर्छ, र त्यसको साथसाथै के भने त्यो त एउटा उपचारमा गर्ने प्रक्रियाहरू, त्यसमा केही समस्याहरू देखियो भने समयमै समस्या पनि निदान गर्न सकिन्छ, उपचार गर्न सकिन्छ, र हामीले चाहिँ अब प्लान गर्नको लागि कहाँ गएर हामी चाहिँ डेलिभरी गराउने हो होइन, त्यो कुराहरूमा पनि हामी सुरुमै प्लानहरू गरेको सबभन्दा राम्रो हुन्छ, र आमालाई पौष्टिक आहार एकदमै जरुरी हुन्छ, आरामको जरुरी हुन्छ होइन, त्यो डक्टरको सल्लाह चिकित्सकको सल्लाह अनुसार आमालाई दिनुपर्ने पौष्टिक आहारहरू, त्यो हामीले प्रशस्त जुन दिनुपर्ने कुराहरू खुवाउनुपर्छ, आमालाई दिनुपर्ने जुन आराम हो त्यो कुरा आरामको जरुरी हुन्छ, र अर्को कुरा के छ भने मानसिक रूपले पनि परिवारमा आमा स्वस्थ हुनुपर्छ, एउटा गर्भवती आमा शारीरिक रूपले पौष्टिक आहारको कारणले पनि उसले समयमै खान पाउनु पर्यो, समयमा आराम गर्न पाउनु पर्यो, अनि त्यसपछि मानसिक रूपले उहाँलाई दिने, किनभने अझ पहिलो बच्चा छ भने त धेरै कुराहरू थाहा हुँदैन, थाहा नहुँदाखेरि अब केही सानोतिनो समस्याले पनि अब जुन गर्भवती महिला हुनुहुन्छ उहाँलाई केही समस्याहरू हुनसक्छ, पीडाहरू हुनसक्छ, परिवारको आफ्नो श्रीमान अथवा सासू जो परिवारमा हुनुहुन्छ नन्द आमा जुहरू हुनुहुन्छ उहाँहरूले दिने हौसला ती सबैले चाहिँ भित्रको बच्चा राम्रोसँग हुर्किनुको लागि महत्त्वपूर्ण सहयोग गर्छ।
0: डाक्टर साहब जस्तो एक खालको भनौँ न यो जिज्ञासा पनि हो र धेरैको अनुमान भनौँ न कस्तो छ भने अब अहिले त सबै डक्टर हुने चलन पनि छ, धेरैले है यो भएर होला ऊ भएर होला भन्ने खालको कुरा पनि छ समाजमा होइन, त्यो सँगसँगै के कुरामा भने यो अटिजम जुन बालबालिकाहरू अहिले जन्मिएको छ नि यो अटिजम चाहिँ अलिकति उमेर पार भइसके पछाडि जन्मनुको भनौँ न कारण चाहिँ त्यो 30 वर्ष पछाडि भनौँ अथवा भनौँ न कुनै उमेर हुनसक्छ त्यो उमेरभन्दा पर बच्चा जन्माइयो भने चाहिँ त्यो खालको समस्या हुन्छ भनेर पनि भनिरहेको अवस्था हो, कति सत्यता छ यसमा?
1: अटिजम चाहिँ ठ्याक्कै यही कारणले भन्ने चाहिँ अटिजमको कुनै पनि त्यस्तो कारण चाहिँ अहिलेसम्म थाहा छैन, अब उमेर 35 वर्षभन्दा बढी उमेर भएका आमाहरूले जन्माएका बच्चाहरू कुनै न कुनै किसिमले चाहिँ अपाङ्गता हुन सक्छ भन्ने छ, जस्तो एउटा किसिमको डाउन सिन्ड्रम भन्ने हुन्छ, डाउन सिन्ड्रम चाहिँ 35 वर्षभन्दा माथिको आमाहरूले जन्माउनु भयो भने त्यो हुने सम्भावना हुन्छ भन्ने छ, त्यो हुने नै पनि फेरि 100% पनि होइन, कति अब 40 वर्षको आमाले जन्माएका बच्चाहरू पनि नर्मली भएर जन्मेका छन्। र अटिजममा चाहिँ ठ्याक्कै त्यस्तो त केही होइन, तर अटिजम चाहिँ को कारण भनेर ठ्याक्कै यो कारण भन्ने त छैन, अब विभिन्न विविध कारणहरू हुन सक्छन् होइन, अब भनौँ इन्भाइरोमेन्टको कारणहरू पनि हुनसक्ला, अब ठ्याक्कै यही कारण भन्ने चाहिँ छैन। तर अटिजमको के भने भएको बच्चाहरू अलिकति सुरुदेखि नै केही न केही थोरै लक्षणहरू चाहिँ देखाउँछन् उनीहरूले होइन, तर यदि चाहिँ बच्चाहरूको चाहिँ डेभलपमेन्टल माइल स्टोन भन्छ, माइल स्टोन भनेको चाहिँ के हो भने कति उमेरको बच्चाले के गर्नुपर्ने, कति विकास हुनुपर्ने, उसको सेन्सरी मोटर भन्छ अब शरीरहरू चलाउनेदेखि लिएर उसले बोल्ने कुराहरूदेखि लिएर होइन सेन्स थपाउने कुराहरू, त्यो कुराहरू चाहिँ कतिको समयमा विकास भएको छ कि छैन भन्ने कुराहरूमा पनि अलिकति विशेष चाहिँ हामीले ध्यान दिनुपर्ने जरुरी हुन्छ। अब के हुन्छ भने दुई सामान्य 2 महिनाको बच्चाहरूले आमाको मुखतिर छु अथवा 2 महिनाको बच्चाहरू चाहिँ टाउकोहरू धान्न सक्ने अनि आमाहरूको मुख यसो हेर्दाखेरि चाहिँ हाँस्ने त्यस्तो खालको लक्षणहरू देखाउँछ, सोसियल स्माइलहरू भन्दछौँ हामी। 6 महिना भएपछि बिस्तारै उसले बस्न थाल्ने होइन, अब 9-10 महिना भएपछि भामे सर्ने, अनि 1 वर्ष भएपछि केही बाबा मामा भने बोल्ने, 1-2 पाइलाहरू चाहिँ सार्ने, त्यस्तो खालको भनेको चाहिँ नर्मल डेभलपमेन्ट हो, नर्मल विकासक्रम हो। अब यो विकासक्रम अनुसार चाहिँ केही ढिलोहरू भएको छ भने चाहिँ त्यस्तो बच्चाहरूमा चाहिँ अब कुनै विकासक्रममा केही समस्या भयो कि भनेर हामीले चाहिँ सोच्नुपर्ने हुन्छ। त्यो लक्षणहरू यदि देखिए भने चाहिँ त्यसलाई चाहिँ समयमै चिकित्साको सल्लाह लिएर गर्नु भन्छ। र अटिजमको बच्चाहरू चाहिँ अब अलिकति के हुन्छ भने एकोहोरो हुने होइन भनेको चाहिँ हामीले जुन कुराहरू भन्छौँ त्यसको कुराहरू चाहिँ फलो नगर्ने, साथीभाइसँग आफ्ना साथीभाइसँग चाहिँ घुलमिल नगर्ने, जुन पियर ग्रुप भन्छ नि त्यो ग्रुपहरूसँग चाहिँ खेल्ने भने नगर्ने, यस्तो खालको चाहिँ लक्षणहरू देखाउँछन्। अलिकति बढी तिनीहरू अलिकति म्युजिकहरू जस्तोमा पनि अलिकति चाहिँ ध्यान बरू त्यस्तोहरूमा पनि चाहिँ ध्यान दिने खालकोहरू होइन, अथवा कुनै चिज अब अलिकति ठुलो हुँदा पढाउने कुराहरू त्यतातिर ध्यान नदिने, अब ढिलो बोल्ने, यो खालको चाहिँ लक्षणहरूमा चाहिँ अटिजमहरूमा देखिन्छ। तर ठ्याक्कै अटिजम आमाको उमेर बढीको कारणले भएको हो भनेर त्यसो भन्ने आधारहरू चाहिँ छैन।
0: बालबालिकाहरूलाई अब व्यस्त परिवार होइन यहाँले भनिसक्नुभयो एकल परिवारमै अहिले सीमित छ, धेरै अब संयुक्त परिवार भन्ने कुरा त अब एकदमै विरलै छ होला भन्ने लाग्छ। यो सँगसँगै जस्तो व्यस्त जीवनशैली होइन बाबा आमाको भनौँ अभिभावकको बालबालिकालाई चाहिँ त्यो काजु किसमिसहरू त ल्याउने होइन दिने, तर जुन उसलाई दिनुपर्ने उसले पाउनुपर्ने पौष्टिक आहार भनौँ पोषणको कुराको जोडिन्छ, ती कुराहरू नपाउँदाखेरि पनि कुपोषित बालबालिकाहरू चाहिँ भएको छ भन्ने खालको कुराहरू पनि आउँछ क्या कहिलेकाहीँ। यो खास के दिने त कस्तो खुवाउने होइन बालबालिकाहरूलाई चाहिँ हामीले यहाँ दैनिक प्रयोग गर्ने कुराहरूमा चाहिँ कति पोषण चाहिँ मिक्स हुन्छ त भन्ने कुरा के?
1: हजुर एकदमै हो, कति कुराहरू के हुन्छ भने हामीले जानेर अथवा नजानेर कति एक किसिमको के हुन्छ कुपोषित बालबालिकाहरू साँच्चीकै खानेकुरा खान नपाएर पौष्टिक आहार खान नपाएर कुपोषित भएका हुन्छन् साँच्चीकै भनौँ न, जसलाई चाहिँ परिवारमा आर्थिक समस्या छ त्यस्तोहरू हुन्छ। अर्को चाहिँ हजुरले भन्नुभएको जस्तै हामीले नजानेर हामीसँगै छ, अब हामी गाउँघरमै हामीसँगै घरमा चाहिँ करेसाबारीमा तरकारीहरू छ होइन, हामीसँगै सबै कुरा खानेकुराहरू छ, त्यो कुराहरू चाहिँ हामीले जति दिनुपर्ने हो त्यो कुरा हामीले दिन नजानेर पनि हुन्छ। कति चाहिँ विज्ञापनको आधारमा पनि होइन बाहिरका चिजहरू खायो भने चाहिँ अझ मेरो बच्चा राम्रो हुन्छ भन्ने धारणाहरू पनि जुन गलत धारणाहरू पनि भइरहेका हुन सक्छन्। त्यो हिसाबले चाहिँ के छ भने हामीसँगै घरमै अझ विशेष गरी त अब सहर बजारमा भन्दा पनि घरमा बस्ने गाउँघरमा बस्ने अथवा हाम्रै घरबारीमा तरकारीहरू हुन्छ, हामीसँगै गेडागुडीहरू हुन्छन् होइन, दाल चामल हामीसँगै हुन्छ प्रशस्त, त्यो कुराहरू चाहिँ हामीले पौष्टिक आहार भनेको के हो भने हामीलाई चाहिने बालबच्चालाई चाहिने सम्पूर्ण हामीले चाहिँ कार्बोहाइड्रेट फ्याट प्रोटिन मिनरल भिटामिन्सहरू भन्छ नि सबै कुराहरू भएको चिजहरू, कार्बोहाइड्रेट भनेका चाहिँ अनाजहरू, अनाजहरूमा गुलियो पदार्थमा कार्बोहाइड्रेट पाइन्छ त्यो चिज भयो। अब प्रोटिन भनेको गेडागुडी माछा मासु अन्डा यिनीहरूमा प्रोटिन पाइन्छ, मिनरलहरू सागसब्जीहरूमा भिटामिन मिनरलहरू फलफुल सागसब्जीहरूमा पाइन्छ, त्यो हिसाबले यी सबै कुराहरू फ्याट भनेको चाहिँ अब घिउ तेलहरू फ्याटको सोर्सहरू हो, यी सबै भएका चिजहरू जस्तो हामीसँग गाउँघरमै हुन्छ नि त, हामी गाउँघरमै चाहिँ हामी बजारमा चाहिँ सानो बच्चाहरूलाई चाहिँ हामी लिटो खुवाउने भनेर बजारमा किनेको लिटोहरू खुवाउँछन्, बजारमा किनेका अरू त्यस्ता प्रोडक्टहरू चाहिँ खुवाउँदाखेरि अझ राम्रो हुन्छ भन्ने खालको सोचाइ, तर त्योमा नभएर हामीसँगै घरमा भएका हामीसँगै दालहरू छ, चामलहरू छ, भटमास छ, केराउहरू छ, यी सबै कुराहरू अब हामीसँगै सागसब्जीहरू छ, हामीले घरमै एउटा जाउलो बनायौँ भने जाउलोमा चाहिँ चामल हुनसक्छ, त्यसमा दालहरू राख्न सकियो, गेडागुडीहरू राख्न सकियो, सागसब्जीहरू राख्न सकियो, अलिकति घिउ राख्न सकियो, होइन, यी सबै कुराहरू बनाएर हामीले त्यो पौष्टिक आहार भनेको चाहिँ के हो भने सबै किसिमको मैले यदि भने कि जतिका चिजहरूको सम्मिश्रण बनेको चिज चाहिँ पौष्टिक आहार हो, र ती हरेक चिज चाहिँ हामीलाई कहिले काहीँलाई होइन कि हामीलाई हरेक दिन हाम्रो खानामा, हाम्रो बालबच्चाहरूको खानामा त्यो चिजहरू चाहिँ हुनु पर्यो, त्यो हिसाबले चाहिँ हामीले खुवायौँ भने अब सहर बजारमा उनीहरूलाई काजु किसमिसहरू ठिक छ, त्यो पनि राम्रै कुरा हो, होइन, नराम्रो त होइन, तर काजु किसमिस मात्रै खाएर भएन, हामीलाई चाहिने सबै किसिमका चाहिँ पौष्टिक आहारहरू भएका चिजहरू चाहिँ हामीले दिनहुँ हामीले हाम्रो बच्चाहरूलाई खुवायौँ भने र त्यो पौष्टिक आहार प्राप्त गर्छ र उसको वृद्धि विकासमा पनि त्यसले ठुलो महत्त्वपूर्ण सहयोग गर्छ।
0: हजुर, अब लगभग हामी अन्त्यमा पनि छौँ, बालबालिकालाई देख्दाखेरि एकदमै धेरै ख्याल गरेको छ होइन, र पनि बारम्बार बिरामी हुन्छ कि कुनै कुनै बालबालिकाहरू, त्यो चाहिँ अब भनौँ न गर्भबाटै त्यो खालको समस्या हो कि पछि आएको समस्या, के कारणले त्यस्तो हुन्छ?
1: अब एउटा कुरा के हुन्छ भने मानिसको अथवा बालबच्चा सबैको एउटा रोग प्रतिरोधात्मक क्षमता हुन्छ मान्छेको, होइन, अब रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नलाई मैले अघि भने कि यस्तो पौष्टिक आहारहरूको एकदम जरुरी हुन्छ, अनि कहिलेकाहीँ कोही कोही बच्चाहरू के हुन्छ भने अब जन्मिँदै चाहिँ कम तौलको भएर जन्मिन सक्छन्, होइन, अब जन्मिँदाखेरि कहिलेकाहीँ अरू इन्फेक्सनहरू भएको हुनसक्छ र त्यस्ता बच्चाहरूलाई अलिकति बढी सङ्क्रमण हुने सम्भावना बढी हुन्छ, त्यो कुरामा चाहिँ हामीले विशेष ख्याल गर्नुपर्ने त जरुरी छँदैछ, होइन, त्यो पनि अझै विशेष गरी पाँच वर्ष मुनिका बच्चाहरू अलिकति बढी रोग प्रतिरोधात्मक क्षमता कम भएको कारणले बढी रोगहरूको जोखिममा हुन्छन्, उनीहरूलाई बढी छिटो छिटो बिरामी हुन्छन्, त्यो मध्ये पनि हजुरले भने जस्तो कोही कोही बच्चाहरू अलिक बढी छिटो छिटो बिरामी हुन्छन् भन्नुभयो, होइन, हामीले विशेष ख्याल गर्नुपर्ने कुराहरू चाहिँ बच्चाहरूमा भनेको धेरै जस्तो रोगहरू हुन त अब धेरै किसिमका रोगहरू हुन्छन् तर पनि संक्रमण हुने खालका के सरुवा किसिमका रोगहरू चाहिँ जस धेरै देखिन्छ कि, अनि समय अनुसारको मौसम अनुसारको रोग भनौँ, अब जाडो मौसम भयो निमोनिया भयो अथवा श्वास प्रश्वास सम्बन्धी रोगहरू भयो, दम भयो, रुगाखोकी भयो, यस्ता रोगहरू बढ्छन्, अलि गर्मी मौसम भयो झाडा पखालाका रोगहरू भए, अनि त्यस्तै अब खानेकुराहरूबाट पानीबाट हुने संक्रमण भएका रोगहरू टाइफाइडहरू भए, झाडा पखाला भयो, त्यस्ता रोगहरू चाहिँ लाग्न सक्छन्, त्यो भएर हामीले विशेष गरी सरसफाई, हाम्रो वातावरणीय सरसफाई र हामीले घरभित्रको सरसफाई, विशेष गरी घरभित्रको सरसफाइमा चाहिँ अलि बढी ध्यान दिनुपर्छ, त्यसमा पनि के भने अब बच्चालाई हामीले चाहिँ अलिकति जान्ने भएपछि नै सिकाउनु पर्यो हात धोएर खुवाउने, हात धोएर बच्चाहरू के हुन्छ भने अब खानेकुराहरू जहाँ भेट्यो एउटा फलफुल भेट्यो टिप्यो अब हातमा लियो खाइहाल्यो, त्यो सफा छ कि छैन, धोएको छ कि छैन, होइन, फलफुल भनेर मात्रै भएन नि, फलफुल त अब बाहिर बजारमा बिच्न राखेको हुन्छ, बाट्नु राखेको हुन्छ, त्यहाँ त कति बाहिर त अब भनौँ एउटा एप्पल नै एउटा स्याउ नै हामीले चाहिँ त्यहाँ अगाडि राख्यौँ भने त्यसमा त बाहिर त सङ्क्रमणहरू भएको हुनसक्छ नि, त्यसलाई राम्रोसँग तातो पानीले पखालेर घरमा चाहिँ त्यो किसिमले खुवाउने र पानी मुख्य गरिकन पानीलाई नै म विशेष जोड दिन्छु, हाम्रो पानीहरू त्यति शुद्ध छैनन्, त्यसरी बच्चालाई कमसेकम पनि हामी सबैले नभए पनि बच्चाले चाहिँ कम सबैले नै भन्छु म त उमालेर पानीलाई उमालेर खुवाउने, उमालेर कमसेकम पनि 10 मिनटसम्म त्यसलाई राम्रोसँग उमालेर खुवायौँ र हात धोएर खुवाउन सिकायौँ भने त्यो धेरैबाट हाम्रो हातबाट किनभने खानेकुरा स्वच्छ होलान् सफा होलान् प्रदूषण मतलब किटाणु रहित होला तर हाम्रो हातमा भएको किटाणुहरू खाँदाखेरि हाम्रो पेटमा जान्छ, धेरै जस्तो रोगहरू खाना पानी र श्वास प्रश्वासबाट सर्ने भएको कारणले गर्दाखेरि हामीले विशेष गरी खुवाउँदाखेरि विशेष आफ्नो घरको सरसफाइ र हामीले हात धोएर खुवाउने, खानेकुरा पकाएर खुवाउने, खाइसकेपछि पकाइसकेपछि हामीले चाहिँ खानेकुरालाई छोपेर राख्ने किनभने कहिलेकाहीँ झिँगाहरू हुनसक्छ त्यसरी पनि सङ्क्रमण फैलाउन सक्छ, त्यो कुराहरूमा विशेष हामीले ध्यान दिनुपर्छ र अलिकति जो बच्चाहरू अलिक छिटो छिटो बिरामी हुन्छ त्यस्तो बच्चाहरूलाई पौष्टिक आहार दिनु पर्यो, जो उमेर अनुसार बढेको छैन जो चाहिँ उमेर अनुसारको वृद्धि विकास भएको छैन एक किसिमले कुपोषित छ त्यस्ता बच्चाहरूमा सङ्क्रमण छिटो हुने र बढी हुने भएको कारणले उनीहरूलाई मुख्य कुरा चाहिँ पौष्टिक आहार खुवाउनु पर्यो र उनीहरूलाई विशेष गरिकन हामीले चाहिँ अलिकति बढी ख्याल गर्नु पर्ने जरुरी छ।
0: अब हामीले आगामी योजनाको विषयमा पनि कुरा गरौँ होइन, जस्तो अब बेडका कुरा भयो, सैयाका कुरा भयो, 300 सैयाको चाहिँ अब हामी छिटै सुरु गर्दैछौँ भन्ने खालको कुरा त भइहाल्यो। त्यो बाहेक अरू के कामहरू चाहिँ गर्दै हुनुहुन्छ, खास गरी बिरामीहरूको सेवाको पहुँचको क्षेत्रलाई हेर्दाखेरि चाहिँ?
1: हजुर, हामीसँग अहिले भएको सेवाहरू चाहिँ मुख्यतया भन्नुपर्दाखेरि हामीसँग यो बाल तथा महिला अस्पताल भएको हिसाबले पनि हामीसँग बाल रोग सम्बन्धी चाहिँ सबै किसिमका भनौँ सेवाहरू छन्। हामीसँग एनआइसियु भनेको 28 महिना अथवा 28 दिन अथवा 1 वर्ष 1 महिना मुनिका बच्चाहरूको लागि, नवजात शिशुको लागि क्रिटिकल केयर अथवा इन्टेन्सिभ केयर युनिट भन्छ, एनआइसियु न्युनाटल इन्टेन्सिभ केयर युनिट, त्योभन्दा अब 1 महिनाभन्दा माथि र 14 वर्ष मुनिका बच्चाहरूको लागि पिआइसियु भनेर त्यो किसिमको चाहिँ सुविधा पनि हामीसँग छ। र त्यसभन्दा अगाडि गर्ने एचडियु, जुन किसिमको बच्चाहरू अलिकति बढी नै क्रिटिकल भएर आउँछन् र एनआइसियु अथवा पिआइसियु राख्नुभन्दा अगाडिको एचडियु हाई डिपेन्डेन्सी युनिट भनेर, त्यो पनि बच्चाहरूको लागि हामीसँग सुविधाहरू छ। र महिला अब अरू किसिमका अब बच्चाको सानो बच्चाहरू 9 वर्षदेखि ठुलो बच्चा 14 वर्ष मुनिका बच्चाहरूसम्मको लागि अपरेसनको सुविधाको लागि हामीसँग यहाँ बाल रोग सर्जन हुनुहुन्छ, सुरुवातदेखि नै हुनुहुन्छ। त्यो सर्भिस सायद हामीले यो क्षेत्रमै हामीले मात्रै दिइरहेछौँ भन्ने लाग्छ मलाई, र त्यो हिसाबले बाल रोग सर्जरीको सुविधा पनि हामीसँग छ। र महिलाहरूको लागि चाहिँ अब प्रसूति सम्बन्धी सबै सेवाहरू त हामीसँग छँदै नै छ, र पछिल्लो गएको वर्षदेखि हामीले महिलाको पाठेघर सम्बन्धी क्यान्सर रोग विशेषज्ञ पनि हाम्रो यहाँ हुनुहुन्छ, र हामीले विभिन्न समय क्यान्सर महिलाको पाठेघरको मुख्य क्यान्सरको स्क्रिनिङ प्रोग्राम, र भर्खरै पनि गएको महिना पनि हामीले स्क्रिनिङ क्याम्प नै एउटा सञ्चालन गरेका थियौँ। र विभिन्न किसिमका हामीले यो प्रोभिन्सियल हेल्थ ट्रेनिङ सेन्टरसँग मिलेर हामीले चाहिँ यो पाठेघरको मुख्य क्यान्सरको ट्रेनिङहरू, जो नर्सिङ स्टाफहरू हुनुहुन्छ विभिन्न जिल्लाबाट, बाहिर जिल्लाबाट आउने नर्सिङ स्टाफहरूलाई हामीले त्यो ट्रेनिङको चाहिँ हामीले गरेका छौँ, एक किसिमको ट्रेनिङ सेन्टरको रूपमा पनि हामीले यसलाई विकास गरिदिएका छौँ। र आउने वर्षको लागि चाहिँ हामीले अब नगरपालिकासँग अलिकति कुराहरू पनि गरेका छौँ, नगरपालिका अब ठुलो महानगरपालिकाले पाठेघरको मुख्य क्यान्सरको स्क्रिनिङ प्रोग्रामहरू पनि चलाउँछ, त्यो प्रोग्रामहरूमा पनि हामी चाहिँ हामी सँगसँगै मिलेर, किनभने हामीसँग महिलाको स्त्री रोग सम्बन्धी क्यान्सर रोग विशेषज्ञ डक्टर भएको नाताले पनि हामीले पाठेघरको मुख्य क्यान्सरको स्क्रिनिङ प्रोग्रामहरू नगरपालिकासँग मिलेर गरौँ भनेर हामीले अनुरोध गरेका छौँ। त्यो कुराहरू पनि हामीले अनुरोध गरेका छौँ, त्यो कुराहरू अब उहाँहरूसँग फेरि विभिन्न चरणमा छलफल भयो गरेर उहाँहरूले पनि सहयोग गरिदिनुभयो भने त्यो प्रोग्रामहरू पनि हामी सुरु गर्छौँ।
0: पक्कै पनि यो महिलाहरूको पाठेघरको मुख्य क्यान्सरको जुन स्क्रिनिङका कुरा गर्नुभयो, खासमा यो पहिला होइन सरसफाइ भन्ने पनि खासै देखिँदैन थियो, तर पछिल्लो समयमा किन यस्तो धेरै बढेको छ पाठेघरको मुख्य क्यान्सरको बिरामीहरू चाहिँ, किन यसरी बढिरहेको होला?
1: अब पक्कै पनि यहाँले त भन्नुभयो, धेरै कारणहरू छन्, एउटा सरसफाइ पनि एउटा कारण हो, र अर्को कुरा के छ भने समयमै अलिकति महिलाहरू, जो महिलाहरू अब 35 वर्ष नै भनौँ अथवा विशेष गरी 40 वर्ष पठाए चाहिँ पाठेघरको मुखको क्यान्सरको जोखिम सबै धेरै महिलाहरूलाई नै हुन्छ, र त्यो कारणले गर्दाखेरि पनि हामीले अब के हुन्छ भने कति कुराहरू चाहिँ एकदम पछि गएर के सुरुमै थाहा नहुने, सुरुमै थाहा नभए एकैचोटि पछि गएर चाहिँ अब जुन फैलिसक्छ त्यो बेला उपचार गर्न पनि गाह्रो भइसकेको हुन्छ, त्यस्तो अवस्थामा थाहा पाउने खालको चाहिँ अवस्थाहरू पनि हुनसक्छ। अझ विशेष गरी गाउँघरमा त अब महिलाहरूमा अहिले पनि भनौँ आफ्नो रोगहरूलाई चाहिँ लुकाउने खालको होइन, पाठेघर सम्बन्धी रोगहरू चाहिँ अलिकति असहजताको कारणले गर्दा लुकाउने खालको चलनहरू पनि छ, त्यसले गर्दा एक्कासी धेरै बढी भइसकेपछि देखिएको पनि हुनसक्ने कुराहरू त त्यो पनि छ। र अर्को कुरा स्क्रिनिङको कुरा नै भयो, समयमै स्क्रिनिङ नभएपछि पहिल्यै नै केही स्क्रिनिङहरू भएर अथवा थाहा पाए सुरुमैको अवस्थामा अलिअलि हुँदाखेरि थाहा पाइहाल्यो भने चाहिँ तुरुन्तै त्यो बढी भइसकेपछि देखिएको पनि हुनसक्ने कुराहरू त त्यो पनि छ। र अर्को कुरा स्क्रिनिङको कुरा नै भयो, समयमै स्क्रिनिङ नभएपछि पहिल्यै नै केही स्क्रिनिङहरू भएर अथवा थाहा पाएँ, सुरुमैको अवस्थामा अलिअलि हुँदाखेरि थाहा पाइहाल्यो भने चाहिँ तुरुन्तै त्यसको उपचार गर्न सकिन्छ नि, त्यही भएर त्यसको त्यो भनेर त्यो स्क्रिनिङ प्रोग्राम, त्यही भएर पनि यसलाई चाहिँ विशेष नेपाल सरकारले पनि यसलाई प्रायोरिटीमै राखेको छ र त्यो हिसाबले पनि स्क्रिनिङहरू गरेर अहिले चाहिँ यो भिआइए क्याम्पहरू भन्छ होइन, त्यो चाहिँ भिजुअल इन्सपेक्सन एसिडिकेसन भने त्यसतिर राखेर त्यसपछि तुरुन्तै नै स्पटमै हेरेर तुरुन्तै नै यो अलिकति सङ्क्रमण हुनसक्छ अथवा चाहिँ पार्टिकलको क्यान्सरको लक्षण छ है भने जस्तो खालको चाहिँ तुरुन्तै थाहा पाउने खालको चाहिँ यो स्क्रिनिङ प्रोग्रामहरू छ जो हामी

0: अनि गएको महिना हाम्रै अस्पतालमा चाहिँ हामीले क्याम्प पनि गरेका थियौँ र अर्को चाहिँ एउटा ट्रेनिङ प्रोग्रामहरू थियो, ट्रेनिङ थियो, त्यो ट्रेनिङको गर्न सकियो भने यो केसहरू भनौँ न जुन किसिमको क्यान्सरै भएर आउने केसहरू चाहिँ देखिने कम हुन्छ। त्यही भएर त्यो चाहिँ एकदमै अब यो सरकारको प्राथमिकतामा पनि छ, पक्कैपनि नगरपालिकाहरूको प्राथमिकतामा पनि भएको कारणले गर्दाखेरि हाम्रो अस्पताल अब महिला बालता महिला अस्पताल भएकै नाताले पनि हामीले पनि त्यसमा सहकारी गर्नुपर्छ भन्ने हामीलाई लागेको छ र यो वर्ष हामी चाहिँ त्यो प्रोग्राममा चाहिँ सहभागी हुन्छौँ।
1: हामीले यतिन्जेलसम्म सुन्यौं सिद्धार्थ महिला तथा बालबालिका अस्पताल आम्दाका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विनोद पराजुलीसँगको कुराकानी। आजको कुराकानी सुनेर तपाईलाई कस्तो लाग्यो? केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको अफिसियल नम्बर 71552602012 डायल गरेर र बुटुलुक उपमहानगरपालिकाका 19 वडा कार्यालय बुटुलुक उपमहानगरपालिकाको कार्यालय तथा बुटुलुक उपमहानगरपालिकाका आफ्नै स्वास्थ्य चौकीहरूमा पनि जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँसम्म पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो तपाईलाई धेरै धन्यवाद छ। आजलाई भने कार्यक्रम स्वास्थ्यमा बुटोलबाट अर्को कार्यक्रम सम्मका लागि प्रविधिका सविता ढकालसँगै म बिन्दु भट्टराई पनि सँगै बिदा हुन्छु। नमस्कार।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोल्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: स्वास्थ्यमा बटवल
8: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
7: असल अभ्यासदेखि नीतिका कुरा
8: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल
9: साउजी गुड्का दिनु न
10: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
11: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
13: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
13: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
13: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
13: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
8: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
14: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
10: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
8: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
14: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
15: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
16: शुभ प्रभात गुरुआमा।
17: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
17: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
18: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
17: हो, अरू भन त।
19: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
20: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
17: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
21: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
22: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
20: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
17: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: खै, जन्म दर्ता दिनुहोस् त।
24: जन्म दर्ता गरेको छैन नि म्याडम।
17: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
24: हो र, मलाई त थाहा नै थिएन म्याडम।
17: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
24: ए, पहिला कसैले भनेनन्?
17: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
23: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
25: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
23: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
28: को हो बाहिर?
29: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
28: के भयो यति राति किन रुदै आकि?
29: दिदी भित्र हिँड्नुहोस् न, मलाई डर लागिरहेको छ।
28: ल भन के भयो।
29: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
28: माइला दाईले पक्स त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि?
29: ल
28: अब धेरै नरौ, कानूनले कारवाही गर्छ।
0: भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
1: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए। ऐसन हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन हुए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौन समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
5: अनुरोध हक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
6: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
7: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
9: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
6: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
13: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
30: Sanji Kamu

0: देखाउँदिन।
1: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
8: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लगेगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेट फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छूट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: किन झोक्राउनु भछ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने।

0: फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिप्लेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98570 2157 र 98472 96228।
1: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी। मोबाइल 98026 33111 र 98026 21354।
2: सौजी क्यूआर भयो
3: ए बकनुस् त मेसेज आएको छैन।

0: ओहो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
9: फोन नम्बर 071-531-641, 535-641।
10: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: ओमिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
7: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
15: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ
9: ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
15: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाउ।
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
20: स्वास्थ्यमा बटवल,
21: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
20: असल अभ्यासदेखि मिटेका कुरा,
21: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
20: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
22: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
20: कार्यक्रम स्वास्थ्यमा बुटवल।
21: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
23: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
21: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
23: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
21: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
23: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
21: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
23: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
21: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
24: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक पनि आज।
0: मुस्ताङमा जारी घरबजोङ जलवायु सम्मेलन सकिँदै जलवायु अन्याय विरूद्ध गोर्खाका युवा अनशन बस्ने।
1: पाल्पा र सर्लाहीमा भएका विभिन्न घटनामा 3 जनाको मृत्यु। डेंगूको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलियो।
0: इरान युद्धका कारण अमेरिकासँग हतियार अभाव हुँदै गएको खुलासा। हुती विद्रोहीका कारण साउदी तनावमा।
1: र रोहित पौडेल सहित युएका दुई खेलाड़ीलाई आईसीसीको कार्यवाही। लिभरपुल इंग्लिश प्रिमियर लीगको चौथो चरणमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुनेछ। पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ। यस्तै बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्दा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी, सरसफाई र जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक बोलाउनु भएको छ। लामिछानेले बोलाउनु भएको तेस्रो पटकको सर्वदलीय बैठक बिहान 11 बजे रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकमा राजनैतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ। बैठकमा उच्च स्तरीय राजनैतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ। यसअघि लामिछानेले भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बोलाउनु भएको थियो। 10 गते बसेको पहिलो बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। राहत तथा पुनर्स्थापनाको लागि संयुक्त कदम चाल्ने निर्णय गर्दै उक्त बैठकले बाढ़ी प्रभावित जनताको उद्धार र व्यवस्थापनको लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। भदौ 16 गते बसेको दोस्रो सर्वदलीय बैठकले नेपालमा विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरेको थियो। उक्त बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए।
0: मुस्ताङ सदरमुकाम जोमसोममा जारी घरबझोङ जलवायु सम्मेलन आज सकिँदैछ। हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो। सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङसहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा पारिरहेको प्रभावबारे छलफल भइरहेको छ। जलवायु परिवर्तनका असरहरू न्यूनीकरण, अनुकूलन र स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरकारवालाबीच अन्तर्क्रिया र छलफल भइरहेको छ। सम्मेलनमा देशैभरबाट 421 वटा पालिका र 41 वटा जिल्ला समन्वय समितिबाट सहभागिता रहेको छ। आज जलवायु कार्ययोजना र जलवायु न्यायका लागि जलवायु घोषणा पत्र 2083 जारी गरी सम्मेलन सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो।
1: यसैबीच जलवायु अन्याय विरूद्ध गोर्खाको चुम्नोब्री एक सामा गाउँका युवा आमरण अनसन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखका विरूद्ध मनासलु बेस क्याम्पमा असोज 2 देखि 18 गतिसम्म अनसन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताउनुभयो। गोर्खाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको 8 बुधे ध्यानकर्षण पत्रमा मनासलु आदर्श शिविर तथा सामा गाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अप्नाउनुपर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरिएको छ। सो क्षेत्रमा रहेका वीरेन्द्र ताल, काल ताल, घुनसार फोकामा रहेको ताल, न्योचु थानमा रहेको तीनवटा ठूलो जोखिमयुक्त तालहरूको गहिराई मापन गरी विस्फोटको जोखिम अध्ययन गर्न तथा मनासलु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई अनुगमन गर्न माग गरिएको छ। सन् 2027 अलनेनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्व तयारी गर्न पनि माग गरिएको छ।
0: नेपालमै डेंगूको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा डेंगू संक्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर पनि स्क्रब टाइफसका बिरामी बढ़ेको पाइएको छ। जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेंगू फैलिएको छ। बागलुङमा साउनेता मात्र 1403 जनामा डेंगू संक्रमण पुष्टि भएको छ, जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा मात्र 1224 जनामा संक्रमण पुष्टि भएको छ। काममा हाल घरैपिच्छे डेंगू संक्रमण फैलिएपछि उच्च सतर्कता अप्नाइएको छ। दैनिक जसो डेंगू फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि संक्रमण बढ़िरहेको पाइएको छ। गत वर्ष 5 जनामा देखिएको स्क्रब टाइफसको संक्रमण बागलुङमा यो वर्षको साउनेता मात्र 282 जनामा पुष्टि भएको छ। डेंगू बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ। स्क्रब टाइफसको 50% संक्रमित गलकोट नगरपालिकामा देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताउनुभयो। उहाँले बागलुङ डेंगू सहित स्क्रब टाइफसको जोखिममा रहेको बताउनु भएको छ। जिल्ला सदरमुकाममा दैनिक 30 देखि 50 जनासम्ममा डेंगू देखिन थालेको धौलागिरी अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले बताउनुभयो।
1: सर्लाइनमा भएका विभिन्न घटनामा 3 जनाको मृत्यु भएको छ। हिजो साँझ 2 मोटरसाइकल ठोकिँदा 2 जनाको मृत्यु भएको छ। साँझ कविलासी नगरपालिका 7 सिर्सिया स्थित मलंगवा नवलपुर सड़क खण्डमा मध्य प्रदेश 03-033-78-24 नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको BR30 AP-12-24 नम्बरको भारतीय मोटरसाइकल ठोकिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सर्लाईको गोडैता नगरपालिका 6 का 30 वर्षीय सुमित यादव र अर्का मोटरसाइकल चालक सर्लाईको कविलासी 8 का 26 वर्षका पप्पू पासवानको उपचारको क्रममा मृत्यु भएको हो। अरू 2 जना गम्भीर घाइते भएका छन्। सर्लाईकै बागमती नगरपालिका 4 गोलेटोलमा चट्याङ लागेर 1 बालिकाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। हिजो साँझ भएको घटनामा सोही ठाउँका ठाकुर सिंह मोक्तानकी छोरी 12 वर्षीय दिना मोक्त को मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा 11 वर्षीय प्रीतिमा बमजन र 42 वर्षीय पोशाक बहादुर वाइबा गम्भीर घाइते भएका छन्। उनीहरूको बागमती र वीरगंजका अस्पतालमा उपचार भइरहेको छ।
0: पाल्पाको तिनाउ गाउँपालिका 3 स्थित सिद्धबाबा नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा 3 जना घाइते भएका छन्। हिजो बेलुकी करिब 6:30 सिद्धार्थ राजमार्ग हुँदै पाल्पा बाटो बुटवलतर्फ गइरहेको 2239 नम्बरको कारमाथि ढुंगा खस्दा रूपन्देहीका 62 वर्षीय राधिका ढकाल, 37 वर्षीय जुलन गैरे र 36 वर्षीय राजकुमार लोध रहेका घाइते भएका छन्। उनीहरूमध्ये ढकाल र गैरेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। सबैको बुटवलमा उपचार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन गर्छ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार मुगुको कालाई केन्द्रबिन्दु भएर गैराती र आज बिहान गरी दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति 1:51 चार 4.5 म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। फेरि सोही केन्द्र भएर आज बिहान 4:28 4.2 म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै पनि विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले जानकारी दिनुभयो। यसैकि मुस्ताङ केन्द्रबिन्दु भएर भदौ 23 र 24 गते 5.3 र 4 म्याग्निच्युडका भूकम्प गएका थिए, जसमा 500 घरधुरी प्रभावित भएका थिए।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरान युद्धका कारण अमेरिकी रक्षा विभाग पेन्टागनसँग हतियार अभाव भएको अमेरिकी नियामक निकायले नै खुलासा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी विपरीत इन्स्पेक्टर जनरलले हतियार अभाव भएको बताएको हो। इन्स्पेक्टर जनरल अमेरिकी रक्षा मामिलाको नियमन गर्ने स्वतन्त्र निकायका रूपमा मानिन्छ। उक्त निकायका अनुसार फेब्रुअरी यता इरानसँगको युद्धमा हतियारमा मात्र अमेरिकाको 22 अर्ब डलर बढ़ी खर्च भएको छ। युद्धका कारण अमेरिकाको हतियार भण्डारण रित्तै गएको उक्त कार्यालयले जनाएको छ। सो निकायका अनुसार अमेरिकाले फेब्रुअरी 28 जून 30 सम्ममा 33.4 अर्ब डलर युद्धमा खर्चेको छ। अमेरिकाले 3.7 अर्ब बराबरको प्रतिरक्षा उपकरण गुमाएको इन्स्पेक्टर जनरलले उल्लेख गरेको छ, जसमा 4 F-15E युद्ध विमान, यस्तै 1 अत्याधुनिक F-35 फाइटर प्लेन र 30 MQ-9 ड्रोन रहेका छन्। यता इरान समर्थित हुती लड़ाकूहरूले हप्तौंदेखि गरेको आक्रमणपछि साउदी अरेबियामा तनाव बढ़ेको छ। साउदीले मक्का र देशको दोस्रो ठूलो शहर जेद्दाह सहित धेरै क्षेत्रहरूमा सुरक्षा सतर्कता बढ़ाएको छ। यद्यपि केही अलर्टहरू भने केही समयपछि हटाइएका थिए। यद्यपि गत हप्ता द्वन्द्व बढ़ेपछि सबैभन्दा ठूलो क्षेत्रमा यी सतर्कताहरू जारी गरिएको थियो। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले गत हप्ता साउदी अरेबियाका धेरै ठूला आक्रमणहरूको घोषणा गरेका छन्।
1: अब खेल समाचार। एसएससी पुरूष प्रिमियर कपको फाइनलमा आचार संहिता उल्लंघन गरेको भन्दै नेपालका ब्याटर रोहित पौडेल सहित यूएका दुई खेलाड़ीलाई आईसीसीले कार्यवाही गरेको छ। नेपालका रोहित र यूएका अदीप उस्मानी र खजाइमा तनवीरलाई आईसीसीले लेभल 1 अन्तर्गत कार्यवाही गरेको हो। आईसीसीले रोहित र अदीपलाई खेल शुल्कको 15% जरिवाना गरेको छ, यस्तै तनवीरलाई 10% जरिवाना लगाएको आईसीसीले जनाएको छ। खेलको 31 ओभरमा अदीप र रोहित ग्राउण्डमा वाद विवादमा उत्रिएका र अम्पायरको आग्रह अस्वीकार गरेकोले उनीहरू कार्यवाहीमा परेको आईसीसीले जनाएको छ। यूएका तनवीर भने 46 ओभरमा आउट हुँदा स्टम्पमा ब्याटले प्रहार गरेपछि कार्यवाहीमा परेका हुन्। तीनै खेलाड़ीको अभिलेखमा 1-1 डिमेरिट अंक पनि थपिएको छ।
0: लीग कपमा लिभरपूलले टोटनहमलाई 3-1 हराएको छ। हिजो भएको खेलमा लिभरपूलका लागि एलेक्स म्याक एलेक्स्टर, कोडी गाप्को र डोमिनिक सबुसाईले गोल गरे। यो सँगै लिभरपूल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ। हारले टोटनहमको समस्या अझ गहिरिएको छ। अर्को खेलमा आर्सनलले स्पेस टाउनलाई 4-2 पराजित गरेको छ। पेडमन रोडमा भएको खेलमा आर्सनलका लागि म्याक्स डाउमनले 2 गोल गरेका थिए। आर्सनल यो सिजन खेलका सबै 6 खेलमा विजयी भएको छ। हिजोका अन्य खेलमा ब्रेन्टफोर्डले रिडिङलाई 2-1 र फुलमले वेस्टह्यामलाई 3-2 पराजित गरेको छ।
1: र मौसम। आज बिहान कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भएको छ। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशैभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक पनि आजै।
0: मुस्ताङमा जारी घरबजोङ जलवायु सम्मेलन सकिँदै जलवायु अन्याय विरूद्ध गोर्खाका युवा अनशन बस्ने।
1: पाल्पा र सर्लाहीमा भएका विभिन्न घटनामा तीनजनाको मृत्यु, डेंगूको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलियो,
0: इरान युद्धका कारण अमेरिकासँग हतियार अभाव हुँदै गएको खुलासा, हुती विद्रोहीका कारण साउदी तनावमा,
1: र रोहित पौडेल सहित युएईका दुई खेलाड़ीलाई आईसीसीको कार्यवाही।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौं, नमस्कार।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
15: किन आँखा मिचेको मिचे गरेको?
16: हेर्न, अचानक

0: त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
11: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंशोपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैँ वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
12: के हो
13: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
13: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
13: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
14: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नमस्ते डाक्टर साहब।
18: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
17: हेर्नुहोस् न डाक्टर।

0: साथ मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पक्नुस् न पक्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हो नि सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागीमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
8: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026-3111 र 98026-21354।
11: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।

0: सुशीन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98 470 77 00 3, 98 470 66 155 र 98 470 16 539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाइ खुवाउ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
10: हो र, होइन होला त्यस्तो त।
11: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ मिस।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: स्वास्थ्यमा बटुवल,
16: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
13: असल अभ्यासदेखि मिटेका कुरा,
16: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
13: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
16: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
13: कार्यक्रम स्वास्थ्यमा बुटवल।
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
17: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
17: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
17: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
17: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
16: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
19: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
20: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
19: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
20: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
19: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
20: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली। VPN नेट सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-82 र 98-70-24-870।
6: ए बुढा, हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पुगेछन्।
7: ए जान्त जान्त
8: होइन, के भयो बाबु?
9: अंकल, अंकल, बाबाले मम्मीलाई दिनु भयो।
8: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
10: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एटीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
12: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
13: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
14: हाम्रा सेवाहरू
13: जनरल फिजिसियन
14: स्त्री तथा प्रसुति
13: बाल रोग
14: छाला तथा यौन रोग
13: हार जोड्ने नसा तथा बात रोग
14: टाउको तथा मनोरोग
13: नाक कान घाँटी
14: जनरल सर्जरी
13: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
13: ईसीजी
14: डेन्टल तथा प्याथोलोजी
13: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
15: किशोर किशोरी युवाहरू र 15-49 समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटिन र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
1: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
17: 98-570-21-835।
18: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
17: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
18: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
19: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
18: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाई खुवाऊ
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
24: हेलो
25: हेलो बहिनी सन्चै छौ
24: हजुर सन्चै छु हजुरलाई कस्तो छ
25: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
24: अनि हुलाकमा पो जानु
25: हो नि हुलाकमा जाऊ न
24: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
25: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
24: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
25: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
24: ए सहरमा मात्र होला नि
25: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
24: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
26: नेपाल सरकार विज्ञापन बोर्ड
27: नमस्कार स्वयं सेविका दिदी
28: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
29: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
28: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
27: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
28: हो त
29: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
28: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
26: नेपाल सरकार विज्ञापन बोर्ड
30: खै जन्म दर्ता दिनुहोस् त
31: जन्म दर्ता गरेको छैन नि म्याडम
30: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
31: हो र मलाई त थाहा नै थिएन म्याडम
30: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
31: ए पहिला कसैले भनेनन्
28: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
26: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
28: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
26: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
27: नेपाल सरकार विज्ञापन बोर्ड
26: अब सुन्नुहोस् पूरा समाचार
28: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
26: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
28: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
26: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
28: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
26: मद्यपान र धूम्रपान सेवन नगरौं।
28: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
28: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
26: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
28: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
26: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
28: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
26: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
28: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
26: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
28: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
26: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
28: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
26: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
28: सचेत बनाऊ।
26: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल। तिलोत्तोमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि। यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा?
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: विभिन्न नेटवर्क तपाईँको आफ्नै स्थानीय आइएस

0: ती भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवाल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98-570-21-757 र 98-4-72-96।
4: होइन पुर्खे बा, किन के भयो र?
5: बाह्र चौरास घुमे
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745।
7: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
9: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
10: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
7: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
8: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
11: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
12: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
13: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
14: ए जान्त जान्त।
9: होइन के भयो बाबु?
15: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
9: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: सौजी क्युआर भए
16: ए बगुनुस् त मेसेज आएको छैन।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
3: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
6: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
3: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
6: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
5: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
7: एक अर्काको कामको सम्मान गरौं समाज परिवर्तनमा अग्रसर बनौं
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
11: फोन नम्बर 071-531-641 535-641
12: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
13: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
14: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
13: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोज्दै छौ क्या?
15: आहा, यो हो नि तरिका सासू ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाउ।
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आइडिए नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
22: लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले मध्यान्नको 12 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिका सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी। बुबालाई पनि 42 दिन स्याहार विदाको प्रस्ताव गरिएको कानून मन्त्री गौतमको भनाई। मनाङका इम्तालको जोखिममा मस्याङदी नदी करिडोर, भोटेकोशीको बाढ़ीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड़। एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित, शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने ओपन एआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक सिंहदरबारमा बसिरहेको राष्ट्रपतिको संसदीय दलको कार्यालयमा बसेको छ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित रहेको राष्ट्रपतिका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। लामिछानेको आह्वानमा बसेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। भदौ 10 गतेको बैठकमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवस्था, खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। साथै बैठकले बाढ़ी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै भदौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट तेस्रो तहका नेताहरू सहभागी भएका थिए। यो बैठकबाट विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरिएको थियो। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानून मन्त्री सोभिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुबालाई 42 दिनसम्म तलबसहितको विदा दिने प्रस्ताव गरिएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिन्दो जीवनशैलीका कारण अधिकांश परिवार 1 वा 2 सन्तानमै सीमित भइरहेको बताउनु भएको छ। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले लेख्नु भएको छ, बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। मनाङका इम्तालमा देखिएको जोखिमले मस्याङदी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढ़ाएको छ। भोटेकोशीमा आएको बाढ़ीले नेपालका हिमतालको जोखिम र प्रभावलाई बेलैमा अध्ययन गरी आवश्यक पूर्व तयारीका लागि पाठ सिकाएको छ। मनाङ क्षेत्रका हिमताल फुटेर अचानक ठूलो बाढ़ी आएमा त्यसको प्रभाव मस्याङदी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्व सूचना र विपद प्रति कार्यको तयारी आवश्यक देखिन्छ। मनाङको नासो गाउँपालिका 2 रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। सन् 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 67 मिटर रहेको देखाएको थियो। ती अध्ययन केही वर्ष अघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढ़ेर गएको छ। विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप अध्ययन आवश्यक रहेको सम्बन्धित पालिका र हिमताल विज्ञले बताएका छन्। नासो गाउँपालिका 2 वडाध्यक्ष रवि गुरूङ अनुसार डोना हिमतालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनुभयो। हिमताल बारेका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अहिलेको अवस्था बढ़ेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन भन्न नसकिने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो। यस्तै हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो। मर्स्याङदी नदी मनाङबाट लमजुङ हुँदै गोर्खा र तनहु पार गरी त्रिशुली नदीमा मिसिन्छ। त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढ़ीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मस्याङदी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ। आज काठमाडौँ उपत्यका सहित 20 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुपाल्चोक, काप्रेप्लाञ्चोक, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, म्याग्दी, हुम्ला, बजाङ, बाजुरा र आसपास जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दल त्याग गर्ने दुई उपाध्यक्ष सहित 10 जनप्रतिनिधिको पद रिक्त, हिजो र अस्ति घटेको सुन चाँदीको भाव आज बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एतेन्जेल हामीले रासोपाका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै सुत्केरीलाई 6 महिना र बुवालाई 42 दिन तलब सहितको प्रसूति विदाको प्रस्ताव लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनैतिक दलमा प्रवेश गर्ने 2 उपाध्यक्ष सहित 10 जना पालिकाका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित पालिकाका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी 10 जना जनप्रतिनिधिको पद रिक्त रहेको जानकारी दिएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको हो। आयोगले राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 32 उपनियम 2 बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ। हिजो र अस्ति घटेको सुन चाँदीको भाउ आज बढ़ेको छ। सुन आज तोलामा 1700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार सुन चाँदीको भाउ घटेको थियो, त्यस्तै आज पनि चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा 85 रूपियाँले बढ़ेर तोलाको 4,685 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी कम्पनीको शेयर मूल्यमा आएको गिरावटसँगै विश्वभरका प्रमुख शेयर बजारमा पनि दबाव देखिएको छ। युरोपमा फ्रान्सको सीएसई, जर्मनीको डीएक्स र बेलायतको एफटीएसई 0.8% घटेको छ। अमेरिकी शेयर बजारमा पनि गिरावटको संकेत देखिएको छ। ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्ट बैंक ग्रुपको शेयर भने टोकियोमा 7.5% बढ़ेको छ। एआई क्षेत्रमा देखिएको बजार दबाव ओपनएआईका प्रमुख कार्यकारी अधिकृत सीईओ साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढ़ेको हो। उहाँले फर्च्यून पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रीममा शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनु भएको थियो। यसले सफ्ट बैंक तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताको ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ। एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। अब खेल खबर। 20 औं संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल दिउँसो 4 बजे कोमाकी पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इण्डोनेसियासँग पनि खेल्नेछ। सन् 2023 चीनको हाङजाउमा भएको 19 औं एसियाली खेलकुदमा नेपालले 11 औं स्थान हासिल गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी। बुवालाई पनि 42 दिन सीआर विदाको प्रस्ताव गरिएको कानून मन्त्री गौतमको भनाई। मनाङका इन्तालको जोखिममा मस्याङ्गी नदी करिडोर। भोटेकोशी बाढ़ीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड। एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित। शेयर बिक्री गर्न अर्को वर्ष कुर्नुपर्ने ओपन एआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: साउजी गुड्का दिनु न।
10: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
11: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
13: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
14: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
14: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
14: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
14: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, छिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मैं खडेरी धूर बनकर भुर्र उठूं। तब तू मोरलाक पानी बनकर बरसत। एक घटी के मिलन के बाद वो एक काम के प्रकाश तुहिन बाप ना कर उड़ा कर फिर से मन से दूर ले जाए। ये प्रकृति के नियम हमारा मिलन असंभव बा। कारण तू बद्री मैं धरती। हाँ वो एक दूसर से दूर रखा पे करल कब्बुनी और रेना मैया के एक उदाहरण हो दिल के पता। वो एक अटूट मैया के अंश हो दिल के पता।

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
4: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
5: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि

0: आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा, अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: मानसिक समस्याबाट बच्ने उपायहरू,
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
4: असल साथीहरूसँग मात्रै संगत गरौं,
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
7: किन झोक्राउनु भन्छ काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
8: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
9: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
10: हाय दैव, फेरि मदिरा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
11: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
12: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
10: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
11: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
15: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता बाउजूलाई रोक्सी खाएर पिटेछन्।
16: ए जान्त जान्त
12: होइन, के भयो बाबु?
17: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
12: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
1: सौजी क्युआर भयो है?
3: ए, बगाउनुस् त, मेसेज आएको छैन।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुश्रेणीमा
1: लुम्बिनी 96.8 MHz
2: हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुशेली
2: सुशेलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज

पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रिजलाई अध्यक्ष तिल प्रसाद भट्टराई फोन 9857-20567 र लोकनाथ भट्टराई फोन 9857-33058 पूजा इन्डस्ट्रिज तिलोत्तमा 15 मदौलिया रूपन्देही

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि यति बेला कार्यक्रम हेर्न र सुन्न सकिन्छ। आज हामी बुधबारी व्यवसायीलाई रमाइलो गराउनका लागि पक्कै पनि हरितालिका तीज सकिएको छ, आज फेरि तीजका गीत गाउँछु भनेर फोन नगर्नुहोला, यो पनि अनुरोध गर्न चाहन्छु। हिजोसम्म मैले तीजका गीत गाउनुहोस् भनेर रिक्वेस्ट गरिरहेको थिएँ, आजबाट फेरि तीजका गीत एक वर्षका लागि नगाउनुहोस् भन्नका लागि यति बेला बुधबारी व्यवसायीमा लोक तथा दोहोरी बाकाहरू लिएर आउनुहोस्, लोकगीतहरू गाउनुहोस्, होइन रमाइलो गर्नका लागि बुधबारी व्यवसायमा यति बेला हामी जुटिसकेका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने। यति बेला कार्यक्रम सुशेलीसँगै बुधबारी व्यवसायमा हामी यति बेला जुटिसकेका छौं। तपाईँ पनि तयारी गरिसक्नु भएको छ, पक्कै पनि पाना फर्काएर अर्को गीत लेख्नु भएको छ होला, मेसेज लेख्ने तयारी गर्दै हुनुहुन्छ, सन्देश पठाउनका लागि आतुर हुनुहुन्छ, समर्पण गर्नका लागि, गीत रोज्नका लागि, आज कुन गीत रोज्ने, आज तीज सकिएपछि लोक तथा दोहोरी गीतहरू सुन्न पाइने भयो भनेर धेरै खुशी पनि हुनुहुन्छ। त्यसैले म्यासेज गर्नका लागि, गीत गाउनका लागि 0175062012 को बाटो भएर आउनुहोला र म्यासेज गर्नका लागि रेडियो लुम्बिनी मणिक्राम नेपालीमा सर्च गरेपछि हामीसँग साथी बन्नुहुन्छ। त्यसको कमेन्ट बक्समा गएर तपाईँलाई मनपर्ने भाका, तपाईँका साथीभाइलाई समर्पण, घर परिवारलाई सन्देश पठाउन सक्नुहुन्छ। यति बेला भने बुधबार व्यवसायमा दैलो उघार्न चाहन्छु, तिते करेलीले मनै मुखै तितो बनायो, तिते करेलीले। अरू बाँकी गीतबाट राजु गुरूङ र मुना थापाको स्वीकार्नुहोला।

आहा, तिते करेलीले मुखै तितो बनायो, तिते करेलीले मलाई लट्ठै बनायो, छिमछिम परेलीले। यो रमाइलो भाका राजु गुरुङ र मुना थापाको आवाजमा रहेको यो रमाइलो भाकाले आज बुधबारी बच्चाईको दैलो गारेका छौं। यति बेला भर्खर रेडियो खोल्दै हुनुहुन्छ भने पक्कै पनि कार्यक्रम सुशेलीको बुधबारी बसाईमा लोक तथा दोहोरी भाकाहरू तपाईँले गुनगुनाउन सक्नुहुन्छ। कला संस्कृतिको जगेना गर्नका लागि हामीले के गर्न सक्छौ त, होइन? यी पुराना मौलिक नेपाली मौलिकपन बोकेका भाकाहरूलाई बचाउनुपर्छ। उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्जिने, लेख बेसी गर्दा गाइने, होइन, घाँस काट्दा गाइने होस् या मेला पात्र जाँदा होस्, रमाइलो गर्ने जुन भाकाहरू छन् ती भाकाहरूलाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ, बचाउनुपर्छ भनेर रेडियो लुम्बिनीले यति बेला तपाईँको माझमा कार्यक्रम सुशेली ल्याएको छ। कार्यक्रम सुशेलीमा 071-562-012 बाटो भएर तपाईँले फोन गरेर आफ्नो प्रतिभा पस्कन सक्नुहुन्छ। त्यसैले फोन डायल गरिहाल्नुहोस्। अब फेसबुक लाइभ हेर्न चाहनुहुन्छ भने यति बेला पक्कै पनि फेसबुक लाइभसँग तपाईँ जोडिन चाहनुहुन्छ भने रेडियो लुम्बिनी मणिक्राम भनेर नेपालीमा सर्च गर्नुहोस्, हामीसँग साथी बन्नुहुन्छ। साथी बनिसकेपछि कमेन्ट बक्समा गइसकेपछि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, आफूलाई मनपर्ने भाका, लोक दोहोरी भाका, अनि आफ्ना साथीभाइहरूको नाम समर्पण गर्न, अथवा आफ्ना घर परिवारलाई, विदेशमा हुनुहुन्छ भने सन्देशहरू पठाउन सक्नुहुन्छ आफ्नो साथीभाइलाई नेपालबाटै पनि। यस मार्फत यो गीत सँगै मेरा साथीभाइलाई भनेर सन्देश अथवा गीत समर्पण गर्न सक्नुहुन्छ। यति बेला अरूण पौडेलले हामीलाई म्यासेज गरिसक्नु भएको छ, कति रमाइलो मान्छे। आहा, दाजु नमस्ते, आरामै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदमै आरामै छौं अरूणजी, तपाईँ पनि आरामै हुनुहुन्छ होला भन्ने आशा गरेका छौं। म्यासेज लेखेर पठाउनु भएको छ, कार्यक्रम सुशीलीलाई माया गर्नुभएको छ, त्यसैले पनि आरामै हुनुहुन्छ होला। अरूण पौडेल गैंडाकोट नवलप्रासीदेखि भन्नुभएको छ, गैंडाकोटदेखि हामीलाई फेसबुक पेजबाट हेरिरहनु भएको छ अरूणजीले, हार्दिक आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु। आज दाई बिर्सन नभन मुटु जल्छ मेरो भन्ने गीत समर्पण गर्न चाहन्छु। साथै गीत मार्फत सम्पूर्ण रेडियो लुम्बिनी परिवार तिलोत्तमामा रहनुहुने मेरो साथीभाइ, आफन्त, इष्टमित्र, साथै मलाई अरूण भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि, साथै विशेष हजुरलाई सम्झिन चाहन्छु भन्नुभएको छ अरूणजी, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। निकै रमाइलो मान्छे गैंडाकोटदेखि हामीलाई म्यासेज गर्नुभएको छ अरूणजी। यो फेसबुक लाइभलाई सबैको माझ चितौन गैंडाकोट वारी नारायणी वारी पारी जताततै चाहिँ तपाईँले फेसबुक पेजबाट यसलाई शेयर गरिदिनुहुन्छ भन्ने पनि आशा गरेको छु। अरूण भाइ, अरूणजीले हामीलाई गैंडाकोटबाट म्यासेज गर्नुभएको छ, निकै रमाइलो मान्छे, रमाइलो गर्नका लागि एकदमै रमाइलो भाका पनि रोज्नु भएको छ, धेरै आभार व्यक्त गर्न चाहन्छु। हाम्रो प्राविधिक मित्रले यसलाई पक्कै पनि खोजिसक्नु भएको छ होला, होइन? हाम्रो क्यामेरामा प्रशान्त गेवाली र प्रविधिमा सविता ढकाल हुनुहुन्छ। अरूणजीले रोज्नुभएको आज दाई बिर्सन नभन मुटु जल्छ मेरो भन्ने गीत रोज्नु भएको छ, पक्कै पनि तयारी गर्नुहोला। नभन बिर्सन नभन मुटु जल्छ मेरो गीतको तयारी गर्नुहोला, यो पनि आग्रह गर्न चाहन्छु। कुमार पाण्डेले हामीलाई मिस यु प्रकाश भन्नुभएको छ, दोहा कतारबाट मरमरा इस्तानबुलमा यदि बेला कार्यरत हुनुहुन्छ। देवदह खैरीमा रहने मेरो सम्पूर्ण परिवारलाई अब बज्ने गीत सुनाउन चाहन्छु भनेर दुवा कतारदेखि हामीलाई माया गर्नुभएको छ कुमार पाण्डे, राजकुमार पाण्डेले। निकै रमाइलो मान्छे, हार्मोनियम बजाउनुहुन्छ, गीत गाउनुहुन्छ, आफैमा कलाकार, निकै रमाइलो मान्छे यति बेला दुहा कतारबाट हामीलाई सम्झन भएको छ। म दुहा कतारमा आरामै रहेको जानकारी गराउन चाहन्छु भन्नुभएको छ कुमार राजकुमार पाण्डेजी। मर्मा इस्तानबुलमा रहने सम्पूर्ण साथीहरूलाई पनि प्रकाश नेउपानेर कार्यक्रम सुशीलीको तर्फबाट सम्झना समर्पण सुनाइदिनुहोला। सबैलाई आरामताको कामना पनि गर्न चाहन्छु। विदेशमा जे तपाईँको इच्छाले जानुभएको छ, जे चाहेर जानुभएको छ, त्यो चाहिँ तपाईँको श्री पशुपतिनाथले पूरा गरून्, होइन? जे चाहेर जानु भएको छ त्यो चाहिँ पूरा होस्, यो कुरा तपाईँको माझमा राख्न चाहन्छु। त्यसै गरेर मनको साथी जीवन कार्कीले पनि हामीलाई पोखराबाट सन्देश अथवा म्यासेज पठाउनु भएको छ। हजुर पोखरेली नमस्कार भन्नुभएको छ, आरामै हुनुहुन्छ प्रकाश सर, सुनिराखेको छु कार्यक्रम पोखराबाट। मनको साथी कार्यक्रम राम्रो लाग्छ हजुर, के छ हालखबर? नेपाली गीत संगीतलाई माया गर्नुहोला, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, शुभ दिन हजुर, फेरि भेटौँला, अहिलेलाई विदा हुन्छु भन्नुभएको छ। मनको साथी जीवन कार्की पनि हाम्रो नियमित हामीलाई म्यासेज गर्नुहुन्छ, माया गर्नुहुन्छ, निकै रमाइलो मान्छे, पोखराबाट हामीलाई सम्झनु भएको छ। 071-562-012 बाटो भएर आउनुहोस्, नेपाली लोकगीत गुनगुनाउनुहोस्, तपाईँसँग जे प्रतिभा छ त्यो पस्कनुहोस्, तपाईँको प्रतिभालाई लुकाएर नराख्नुहोला।
तपाईको प्रतिभा जति पस्कनुहुन्छ त्यति निखारता आउँछ यो तपाईलाई भनि रहन नपर्ला पक्कै पनि सहज हुन्छ भने 071562012 को बाटो भएर आउनुस् पलाकुसारी गरौं भित्री दिशन चाड पर्वहरु तीजले हामीले बिदाई गरिसकेका छौं कतिपय चेलीबेटीहरु यति बेला तीजको भोलिपल्ट आइज बुहारी भने जस्तै हैन भोलिपल्ट चाहिँ अब यो पञ्चमी चलेको थियो पञ्चमीको भोलिपल्ट आज धेरै पोका पतेरा बनाएर यति बेला चाहिँ गाडी चढ्ने तयारी गर्नु भएको छ कतिपय गाडीमा यात्रा गर्दै पनि हुनुहुन्छ जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ राम्रोसँग आफ्नो गन्तव्यमा पुग्नु होला सकुशल पुग्नु होला शुभ यात्रा पनि हामी भन्न चाहन्छौं आउँदाखेरि हामीलाई पनि केही पावर ल्याइदिनु होला त्यो तीजको पावर हाम्रो प्रशान्तजीले मुख मिठ्याउनु भएको छ सविताजीले पनि माइत जान पाइएन भनेर गुनासो गर्नु भएको छ आउँदै हुनुहुन्छ भने केही न केही पावर ल्याइदिनु होला उहाँहरूलाई पनि खुसी बनाउनु पर्छ त्यसैले सँगै बसेर खाउँला जे ल्याउनुहुन्छ त्यो चाहिँ पक्कै पनि आउनु होला रेडियो लुम्बिनी सँगै बसेर खाउँला चिया सँगै तपाईँको पावर पनि खानेछौ यो कुरा पनि तपाईँको माझमा राख्न चाहन्छु यति बेला अरूण पौडेलको गीत हामी तयारी गरेका छौँ होइन प्रशान्तजी पक्कै पनि बिर्सन नभन मुटु जल्छ मेरो स्वीकार्नु होला

आहा तिमी बिना जिन्दगी केरी चाल्छ मेरो अरुण पौडेलको रजाईमा राखेको यो रमाइलो भाका कुलेन पक्कै पनि यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा कार्यक्रम सुशीली एकको बुधबार व्यवसायमा यति बेला प्रविधिमा सविता ढकाल हुनुहुन्छ क्यामेरामा प्रशान्तजी गेवाली र म तपाईँको लोकयात्री प्रकाश नेउपानी यति बेला तपाईँसँग रमाइलो गर्नका लागि हामी जुटिरहेका छौं धेरै साथीहरूले गीत रोज्नु भएको छ फेसबुक पेजबाट यो कार्यक्रमलाई सेयर गरेर सबैको माझमा पुर्याउँदै हुनुहुन्छ धीरे धीरे चाहिँ यो कार्यक्रम चाहिँ सबै ठाउँमा पुगिरहेको छ पूर्व मेचीदेखि पश्चिम महाकाली विदेशका साथीहरूले पनि धेरैले हेरिसक्नु भएको छ कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन कमेन्ट गरिदिनु होला र यसलाई नराम्रो भए पनि सेयर गरिदिनु होला राम्रो भए पनि सेयर गरिदिनु होला यो चाहिँ तपाईँसँग मागेको एउटा कुरा मात्र हो त्यसैले फेरि पनि बुधबार व्यवसाय हो धेरै साथीले मेसेज गरिरहनु भएको छ अमर राणाले हामीलाई झोरले नमस्ते सुनोल चार रमावापुर नवाल प्रासीबाट मिरमिरे उज्यालो भाले बासेको बोलको गीत बधाइदिनु होला है अब बज्ने लोकभाका मार्फत रेडियो लुम्बिनीका सम्पूर्ण परिवारलाई मेरो घर परिवार साथीहरू कमला गम्भीर स्मृति योगेश हुमारा मनिष ज्योति मनोजलाई विशेष गरेर सुनाउन चाहन्छु भनेर अमर राणाले हामीलाई सुनवलबाट म्यासेज गर्नुभएको छ अमरजी पहिलोचोटि होला जस्तो लाग्छ मलाई पक्कै पनि त्यता सुनोलतिर नवल प्रासीतिर हाम्रो कार्यक्रम कस्तो छ कस्तो सुनिएको छ कस्तो देखिएको छ हामीलाई कमेन्ट गर्नुहोला सबै साथीलाई नवल प्रासीका सम्पूर्ण साथीहरूलाई चाहिँ घर घरमा यो कार्यक्रम सुशीलीलाई सेयर गरिदिनु होला यो पनि अनुरोध गर्न चाहन्छु मेसेज पठाउनु भएकोमा हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु मिरमिरी उज्यालो भाले बासेको पक्कै पनि यो भाका हाम्रो प्राविधिक मित्रहरूले तयारी गरिसक्नु भएको छ कार्यक्रम सुशेली हो कार्यक्रम सुशेलीले उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्जिने ती भाकाहरूलाई चाहिँ टपक्क टिपेर ल्याएको छ होइन हामी कतै वन जंगल जाँदा गुनगुनाउने भाकाहरू हामी कतै गाई बाख्रा चराउन जाँदाखेरि गुनगुनाउने भाकाहरू उकाली ओह्राली हिमाल पहाड तराई जता जाँदा पनि रमाइलो लाग्ने भाका जसले नेपाली मौलिकपन बोकेको छ यस्ता भाकालाई हामीले बचाउनुपर्छ भनेर कार्यक्रम सुशेली लुकेका प्रतिभाहरूलाई खोज्नुपर्छ भनेर कार्यक्रम सुशेली यति बेला तपाईँको माझमा छ कस्तो छ जस्तो छ पक्कै पनि हाम्रो रूपन्देहीमा पनि धेरै प्रतिभाहरू लुकाएर राख्नु भएको छ स्कूलका नानी बाबुहरूसँग पनि प्रतिभा छ भने फोन लगाइदिनु होला स्कूलले पनि लगाउन सक्नुहुन्छ स्कूलले पनि अहिले एक बजेबाट दुई बजीसम्म टिफिन टाइम धेरै स्कूलहरूमा हुन्छ त्यो टाइममा चाहिँ जसले कार्यक्रम हेर्नु भएको छ शिक्षकहरू शिक्षिकाहरूलाई पनि म अनुरोध गर्न चाहन्छु त्यहाँका प्रतिभा जुन छन् ती प्रतिभालाई रेडियोमा फोन लगाइदिनु होला लुकेका प्रतिभाको खोजी गर्ने कार्यक्रम पनि हो जसले नयाँ कलाकारहरू उत्पादन गर्नका लागि पनि सहयोग गर्नेछ त्यसैले पनि उहाँहरूको पनि निखार पाउनेछ हामी यही कुरा तपाईँका बीचमा जानकारी गराउन चाहन्छौं रमाइलो गर्नुपर्छ 71562 012 को बाटो भएर आउनु होला यति बेला खाना खाएर आराम गर्दै हुनुहुन्छ होला होइन तराईको हकमा दिउँसोमा केही घाम चाहिँ यति बेला चर्किएको छ यात्रा गर्दै हुनुहुन्छ भनेर धेरै यात्रा गरिरहेका छौं सुनिरहेका छौं भन्नुभएको छ दिदीबहिनीहरू माइतबाट घर फर्कने क्रम चलिरहेको छ बाटोमा भीड़भाड छ हिँड्दा चाहिँ निकै ख्याल गरेर पनि हिँड्नुहोला आफ्नो सामानको सुरक्षा गर्नुहोला गरगहनाहरू अलिकति समयमित हिसाबले लाएर मात्रै हिँड्नुहोला धेरै तडक फडक गरेर नहिँड्नुहोला बाटोमा रिक्स पनि हुन्छ त्यसैले जति पनि यो कार्यक्रम सुशेली सुनिरहनु भएको छ हेरिरहनु भएको छ सबैले चाहिँ यो कार्यक्रमलाई सेयर गरेर सबैको माझमा पुर्याइदिनु होला भन्दै फेरि पनि अमर राणाको रोजाईमा रहेको मिरमिरे उज्यालो भाले बासेको जुन तारा साक्षी छन् माया गाँसेको सिकानु होला।

0: का लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इंडस्ट्रीज पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई अध्यक्ष तिलप्रसाद भट्टराई फोन 98570205667 नाथ भट्टराई फोन 98570335058 पूजा प्लास्टिक इन्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही
1: आहा यो रमाइलो भाका व्यापारिक विश्राम पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशेलीमा यति बेला हामी कार्यक्रम सुशेली सँगै छौं भर्खरै मात्र रेडियो खोल्नु भएको छ भने रेडियो लुम्बिनीबाट यति बेला कार्यक्रम सुशेली एक बजेबाट दुई बजेसम्म आइरहेको छ तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ चाहनुहुन्छ भने 71562012 को बाटो भएर आफ्नो प्रतिभा पस्कन सक्नुहुन्छ धेरै साथीहरूले म्यासेज गरिसक्नु भएको छ गीत रोजिसक्नु भएको छ सबै सहभागी भइसक्नु भएको छ तपाईँ पनि कतै छुट्नु भयो कि कतै हतारिनु चाहिँ अलिक पर्दैन किनभने अझै आधा घण्टा छ हामीसँग आधा घण्टासम्म तपाईँले धैर्यसँग फोन लगाउनुहोस् र आफ्नो प्रतिभा पस्कनुहोस् आफ्ना साथीभाइलाई सम्झनुहोस् अब तीज कसरी मनाउनु भयो होइन तीजलाई कसरी विदा गर्नुभयो यी कुराहरूमा पनि कुराकानी गराउँला तपाईँसँग प्रतिभा पस्कन पर्छ भन्ने पनि छैन तीज कसरी विदाई गर्नुभयो अब आउने दशैं बडा दशैं त्यसपछि तिहार कसरी मनाउने तयारी गर्दै हुनुहुन्छ अहिलेका चाडपर्वहरू खासै रमाइलो गर्ने गरी नमनाए पनि त्यसलाई चाहिँ तयारी तपाईँहरूको कसरी गराउने भन्ने एउटा योजना गराउँदै हुनुहुन्छ होला त्यसको बारेमा पनि कुराकानी गर्न सकिन्छ कला संस्कृतिको जगेर्ना गर्नका लागि तीजमा कस्ता किसिमका मौलिक भाकाहरू तपाईँले गाउनुभयो अथवा चौपारीमा जानुभयो जानु भएन होइन बुवा आमासँग बस्दा कतिको भयो दिदीबहिनीहरूसँग कति वर्षमा भेट हुनुभयो यस्तै

भने गन्थन मन्थन पनि गर्न सकिन्छ। 01-45-62-12 को बाटोबाट आउनु होला, मेसेज गर्नु होला, यो पनि तपाईका लागि भन्न चाहन्छु। उकाली ओराली भन्ज्याङ चौतारीमा गुञ्जिनी भाकाहरू छन् जसले नेपाली मौलिकपन बोकेको छ, ती भाकाहरूलाई चाहिँ बचाउनु पर्छ, त्यो दायित्व तपाई हाम्रो हो। त्यसैले कला संस्कृतिलाई जहिले पनि पुराना कुराहरूलाई चाहिँ अगाडि ल्याउनु पर्छ, नयाँ कुराहरूलाई पनि अंगाल्दै जानुपर्छ। यी दुईको बीचको जुन मिश्रणलाई एकरूपताका रूपमा लानका लागि यति बेला रेडियो लुम्बिनीले कार्यक्रम सुशीली तपाईँको माझमा ल्याएको छ, जसको प्रायोजन गर्नुभएको छ पूजा प्लास्टिक इण्डस्ट्रीजले। हामीलाई तिलोत्तमा 15 मधौलिया चोकबाट पूर्वपट्टि जुन उद्योगले हामीलाई यति बेला जुन उद्योगले हामीलाई चाहिँ यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ, तिलप्रसाद भट्टराई लोकनाथ भट्टराईलाई पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। अबबाट दशैं आउने बेला भएको छ, यो रेडियोमा शुभकामनाहरू दिन सक्नुहुन्छ, तपाईँहरू चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ, हामी तपाईँसँग जोडिन्छौं, तपाईँ हामीसँग जोडिनुहोस्। र कार्यक्रमहरूमा जस्तै कार्यक्रम सुशीलीहरू जस्तै अरू कार्यक्रमहरू पनि छन्, रेडियोमा आएर तपाईँले प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। तपाईँका आफ्ना बिजनेस व्यवसायहरूलाई बढ़ाउन चाहनुहुन्छ भने पनि हामीलाई सम्झन सक्नुहुन्छ, हामीलाई शुभकामना प्रदान अथवा गरिदिनुहोस् भन्न सक्नुहुन्छ, हामी त्यसका लागि पनि तयारी छौं। तपाईँ पनि तयारी अवस्थामा रहनुहोला, जसले तपाईँले हामीलाई सबैलाई चाहिँ प्लस पोइन्ट गराएको हुन्छ, यो पनि तपाईँको बीचमा राख्न चाहन्छु। अब विजयदशमी दीपावलीको बारेमा तपाईँहरूलाई थाहै छ होइन, अब रेडियो लुम्बिनी तिलोत्तमा टेलिभिजन यसमा गएर चाहिँ हामीले केही शुभकामनाहरू दिनपर्छ जस्तो लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो 01-45-62-12 बाटो तपाईँहरूले फोन गर्न सक्नुहुन्छ, हामी तपाईँको व्यवहार व्यवसाय जुन पसलहरू छन् त्यहाँ हामी प्रत्यक्ष रूपमा तपाईँसँग आएर हामीले त्यहाँको फोटो भिजुअल सहित तपाईँका शुभकामनाहरू चाहिँ हामी बटुल्ने गर्छौं। पक्कै पनि यो दुवैका लागि हो। त्यसैले कार्यक्रम सुशीलीसँग पनि जोडिनुहोस्, सुशीलीमा जोडिसकेपछि तपाईँ आफ्नो कला जुन लेखन छ, जुन गला छ, जुन कला छ, त्यसको चाहिँ फेरि पनि जस्तै तपाईँलाई रिवाइज गरे जस्तै तपाईँका ती प्रतिभाहरूलाई चाहिँ फेरि तपाईँले पुनर्लेखन गर्न सक्नुहुन्छ। फेरि गीत गाउँदै जाँदाखेरि तपाईँका गला कलाहरूमा तिखार आउन सक्छ। त्यसैले पनि यो कार्यक्रम सुशीलीसँग जोडिनुहोस्, जो जोडिन चाहनुहुन्छ जोडिनुहोस्, जो जोडिन चाहनुहुन्न फेसबुक पेजमा रेडियो लुम्बिनी भनेर नेपालीमा सर्च गरेर यसलाई सम्पूर्णको घर घरमा सेयर गरिदिनका लागि म अनुरोध गर्न चाहन्छु। म एकदमै प्लिज प्लिज भनिरहेको छु, यसलाई चाहिँ सेयर गरिदिनु होला, यही मात्रै म आएको छु। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसेयात्री यति बेला बुधबारी व्यवसायलाई रमाइलो गराउन जुटेका छौं। 01-45-62-12 बाटो भएर आउनुहोला। यति बेला भने गाईले खायो बारीको बन्दा, बिजुन केसी र निशा केसीको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: गाईले खायो बारीको भन्दा कति माया गरम त यहाँ भन्दा यो रमाइलो भाका पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको बुधबारी बच्चाईमा यति बेला बाहिर टहट घाम लागेको छ, अलिकति चर्का घामहरू पनि लागेका छन्। गर्मीको मौसम छ, आराम गर्दै हुनुहुन्छ होला, पसलमा अथवा व्यापारमा कतै रमाउँदै हुनुहुन्छ, जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ रेडियो लुम्बिनी सँगै हुनुहुन्छ, हामी तपाईँसँगै छौं, तपाईँ हामीसँगै हुनुहुन्छ। रमाइला रमाइला कुराकानी अथवा म्यासेजहरू हामी पढिरहेका छौं। धर्मराजजीले यति बेला दुबईबाट छोटो म्यासेज लेखेर पठाउनु भएको छ, धेरै गीत चाहिँ रोजाई गर्नुहुन्थ्यो, आज अलिकति फुर्सद नभएर पनि होला। धेरै छोटो म्यासेज छ, नमस्ते, म दुबईबाट कार्यक्रम सुन्दैछु, सबै सबैमा मिठो सम्झना माया भन्दै अब बज्ने गीत समर्पण गर्दछु भन्नु भएको छ। अरूण पौडेलले हामीलाई नवल प्रासीबाट हेरिरहनु भएको छ, लाइभ शेयर गरिरहनु भएको छ। अरूणजी तपाईँलाई पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। धर्मराजजीले दुबईबाट हामीलाई माया गर्नुभएको छ, धर्मराजजी म्यासेजको लागि अथवा यो सन्देशका लागि तपाईँलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। बुधबार बसाईमा यति बेला कार्यक्रम सुशीलीसँगै हामी ती तीनजना यहाँ बसिरहेका छौं। सविताजी हुनुहुन्छ प्रविधिमा, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश ने भने यति बेला सविताजीले चाहिँ टेलिफोन दाहिने हातमा टेलिफोन राखिरहनु भएको छ, मिस कल पनि कसैको आएन भन्नु भएको छ, गर्दा गर्दै कसैको फोन पनि आएको हो कि। सविताजीले फोन समाइरहनु भएको छ, फोन समाउँदा समाउँदै कसैको फोन आइसकेको छ। रेडियो लुम्बिनी 96.8 मेगाहर्ज यति बेला यो कार्यक्रम तपाईँका माझमा छ भने फेसबुक पेजबाट पनि हेर्न र सुन्न तपाईँले सक्नुहुन्छ। यति बेला तपाईँको माझमा रमाइला रमाइला गीत संगीतसँगै हामी यति बेला लोक दोहोरी गीत बजाइरहेका छौं। कोही मित्र टेलिफोनमा आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते।
1: हजुर नमस्कार। हजुर नमस्कार।
0: ढालानन्द चालिसीजी आराम हुनुहुन्छ?
1: एकदम ठिक छ हजुर।
0: के छ नयाँ खबर?
1: नयाँ खबर केही पनि छैन, तिजलाई विदा गरियो।
0: तिजलाई दुखम सुखम विदा गरियो होइन?
1: दुखम सुखम अब यसो उसो गरेर विदा भयो, अब दसैँले हात हाल्ला।
0: दसैँ पनि त्यस्तै दुखम सुखम त होला अहिले होइन चालानन्दजी?
1: हजुर।
0: खासै तडक भडक रमाइलो चाहिँ छैन होइन?
1: त्यस्तो
0: छैन, टिका टाला गर्ने, पारिवारिक भेटघाट होइन?
1: आज गर्मी छ धेरै,
0: आज धेरै गर्मी छ, घाम चाहिँ निकै चर्किएका छन् होइन?
1: भनिसक्नु भयो हजुरले।
0: हजुर। अनि तिलोत्तमा आठको नयाँ खबर केही बताउनुहोस्।
1: तिलोत्तमा आठको नयाँ खबर खासै केही पनि छैन सर अहिले, होइन त्यस्तो केही पनि छैन, अब त्यही हो, तिज चाहिने यसो अलिअलि हुन्थ्यो, त्यो पनि भएनन् कतै पनि केही कार्यक्रम।
0: छोरीहरूलाई पाउर पत्तर बनाएर पठाउनु भयो?
1: छोरीहरू पनि आएनन्, हेर्नुहोस् न,
0: आउनु भएन है?
1: आउनु भयो।
0: अहिलेको तिज बुढाबुढी घरमा एक्लै होइन, ट्याक्रक टुक्रुक?
1: अहिले हाम्रो माइलो छोरो चाहिँ नि छोरा बुहारी नातिहरू आएको भएर रमाइलो भयो सर।
0: कहाँदेखि आउनु भएको थियो?
1: अस्ट्रेलिया थिए।
0: अस्ट्रेलियाबाट तिज चाहिँ जियोस् बुवा आमाका काखमा होइन?

0: त्यो दशैं तिहार मान्ने गरी आछन्
1: एउटा त्यसले त यो साललाई चाहिँ रमाइलो गराउने
0: अहिले त रमाइलो छ रमाइलो
1: ढालानन्द चालिसजीको घर चाहिँ विदेशबाट छोरा नाति होइन छोरा बुहारी सम्पूर्ण उपस्थित हुनुहुन्छ यसपालिको दशैं अरू बाहिर तामझाम नगरे पनि पारिवारिक रमाइलो चाहिँ रहेछ
0: पारिवारिकमा चाहिँ नै रमाइलो हुन्छ
1: प्रतिभा लेख्ने मान्छे मुक्तक लेख्ने मान्छे ढालानन्द चालिसजी होइन तिलोत्तमामा रेडियो लुम्बिनीमा सबैभन्दा धेरै फोन गर्ने मान्छे पनि भनेर हामी चिन्छौं यति बेला कार्यक्रम सुशीललाई निकै माया गर्नुहुन्छ धेरै टाढा टाढाबाट साथीहरूले फोन गर्नुहुन्छ तिलोत्तमाबाटै धेरै कम आउँछ के फोन हाम्रो तिलोत्तमामा त्यति सक्रिय हुनुहुन्न सबै प्रतिभाशील हुनुहुन्छ तर त्यति सक्रिय चाहिँ देखिनु भएको छैन उहाँहरू निष्क्रिय जोसँग प्रतिभा छ जो निष्क्रिय हुनुहुन्छ उहाँलाई के भन्न चाहनुहुन्छ भन्नुहोस् त
0: प्रतिभा भएर निष्क्रिय भएको त यस्तो हुन्छ मलाई फेरि के लाग्छ अनि सर अब उही फोन गरेका छ जानी नजानी मिलेको हुन्छ हुन्न मुक्तक भन्ने भन्ने यसो उसो गर्ने जान्नु न ताइन तु हातला दुई भन्ने सधैँभरि यो गर्ने भनेर कसै साथीहरूले फेरि खिची पनि गर्नुहुन्छ होला है
1: सुन्नु होइन नि ढालानन्दजी तपाईँको जुन प्रतिभा छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म धेरैले फोन गरेर तपाईँलाई सम्झनुहुन्छ धेरै रेडियो सुनिराख्नु होला धेरैले सम्झनुहुन्छ
0: त्यो अर्थमा त राम्रै हो होइन त्यो कस्तो भन्दा रहर लाग्ने मलाई यो लेख्न अनि यो पढ्न वाचन गर्न भन्दा पनि राम्रो लाग्ने भनेको मलाई सुन्न हो चाहे यो रमाइलो गर्न यो गीतहरू गाएको नाचेको भजनहरू यताउता हुन्छ नि यस्तोमा अनि आफूले जानिँदैन त्यसले गर्दा हेर्न र यो सुन्न जस्तो साहित्य कार्यक्रमहरूमा गइयो भने पनि अब आफ्नो प्रतिभा त्यतिका हुँदैन कोही साथीहरूको चाहिँ मजाले गफ गर्नुहुन्छ कविता वाचन गर्नुहुन्छ कथाहरू हुन्छ त्यो चाहिँ सुन्न चाहिँ एकदम आनन्द लाग्छ
1: हजुर
0: अनि यसरी रेडियोमा पनि पहिला पनि मैले चाहिँ नि यसो फोन गर्ने उर्ने गर्थेँ अनि बिचमा चाहिँ खाली भएको थिएँ अहिले फेरि यो चल्न
1: थाल्यो त्यही भएर होला
0: त्यो भन्दा पनि कार्यक्रम पनि चलेन कि कसो भयो के भयो अनि त्यो रेडियोदेखि अलिक टाढा भइन कि हिजो आजको चलन यही छ कता कतिले काम गर्ने बेलामा झुन्डाएर राखेका हुन्छन्
1: त्यही भएर हामीले रेडियोसँग जोड्नका लागि ढालानन्दजी तपाईँ पनि फेसबुकमा जोडिनु भएछ अस्ति म्यासेज हेरेको थिएँ मैले
0: हजुर हो
1: फेसबुकमा जोडिनु भएको छ त्यही भएर रेडियोबाट टाढा नगराउनका लागि हाम्रो प्रशान्तजीले क्यामेरा रेडियोमा जोडेर सबैसँग भेटघाट गराउनका लागि यति बेला मोबाइल खोल्ने बित्तिकै आउँछ
0: प्रशान्तजीलाई पनि धन्यवाद अनि त्यहाँ रेडियोमा अहिले काम गर्ने बिन्दु भट्टराई हुनुहुन्छ
1: हजुर
0: उहाँहरूलाई पनि सम्झना गफ एकछिन भयो होइन
1: आज के ल्याउनु भएको आज आज तिज पछाडिको कसैले के ल्याउनु भएको छ नि पक्कै पनि
0: अब एउटा खै साथीहरूले गाली गर्छन् होला गाली गरे पनि ठिकै छ एउटा चाहिँ नि उटपटाङ मुक्तक ल्याएको छु है
1: एकदमै कसैले गाली गर्दैन तपाईँको प्रतिभाको कदर गर्छन् सबैले सम्मान गर्छन् ढालानन्दजी सुरु गर्नुहोस्
0: त्यही हो कहिले कता म सुरु गरेँ है त
1: हस्
0: भन्ज्याङको चौतारीमा माया विषय देउन काली भन्ज्याङको चौतारीमा माया विषय देउन काली दिल खोलेर तिमी जस्तै हाँस्न सिकाई देउन काली भन्ज्याङको चौतारीमा माया विषय देउन काली दिल खोलेर तिमी जस्तै हाँस्न सिकाई देउन काली तिम्रो ओठ फरफराएको घुर्की लाउँदै रिसाउँदा तिम्रो ओठ फरफराउँछ घुर्की लाउँदै रिसाउँदा औधि राम्रो लाग्छ हेर्न फेरि रिसाइ देउन काली औधि राम्रो लाग्छ हेर्न फेरि रिसाइ देउन काली यति है त
1: कति रमाइलो यस्ता यस्ता मुक्तकहरू ल्याइराख्नुहोस् कि
0: हजुर हजुर
1: भन्ज्याङको चौतारीमा माया बिसाई देउन काली दिल खोलेर हाँस्न सिकाई देउन काली
0: दिल खोलेर तिमी जस्तै हाँस्न सिकाई
1: दिल खोलेर तिमी जस्तै हाँस्न सिकाई देउन काली रिसाउँदा त कति राम्री होइन
0: तिम्रो ओठ फरफराएको घुर्की लाउँदै रिसाउँदा औधि राम्रो लाग्छ हेर्न फेरि रिसाई देउन काली
1: कति रमाइलो मुक्तक यो कार्यक्रमको लगभग अन्त्यमा एकदमै मिठो मिठो हाँस्य हाँस्य व्यङ्ग्य जस्तो के निकै रमाइलो जुन तपाईँले पठाउनु भएको छ जुन प्रतिभा लेख्नुहुन्छ ढालानन्दजी निकै रमाइलो लेख्नुहुन्छ दैनिकै आउनुहोस् कसैले केही भन्दैन आफ्नो प्रतिभा पस्कने हो होइन तपाईँ हामी बाँचुन्जेलसम्म जति बोलिन्छ जति हाँसिन्छ जति सेयर गरिन्छ त्यो मरेर त्यही नै छोड्ने हो ढालानन्द चालिसजी प्रकाशजी अथवा कोही यो कार्यक्रम यसरी चलाउनुहुन्थ्यो यसरी फोन गर्नुहुन्थ्यो धेरैले सम्झना चाहिँ यही छोडेर जाने हो कि हामीले ढालानन्दजी दुई दिनको जिन्दगी हो आज हो कि भोलि हो कसैले थाहा छैन होइन त्यसैले त्यो प्रतिभा कहिले पनि लुकाएर नराख्नु होला त्यो प्रतिभाको कदर गर्न चाहन्छु र अब बज्ने गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने
0: यही रेडियो लुम्बिनी जो जनले सुन्नुभएको छ उहाँलाई सुनाउन चाहन्छु हस् त अहिलेलाई धन्यवाद छुटौँ है त
1: हस् त नमस्ते निकै रमाइलो मान्छे ढालानन्द चालिसै तिलोत्तमा आठबाट आउनु भएको छ पक्कै पनि धेरै माया गर्नुहुन्छ कार्यक्रम सुशीलाई, रेडियो लुम्बिनीलाई, यहाँका पुराना पुराना जुन स्टाफहरू हुनुहुन्थ्यो उहाँलाई पनि चिन्नुहुन्छ ढालानन्द चालिसीजीले, जुन कार्यक्रमहरू जुन आउँछन् यस्ता रमाइला कार्यक्रममा ढालानन्द चालिसी जोडिनुहुन्छ, माया गर्नुहुन्छ, यसरी गर्नुपर्छ भनेर हामीलाई सुझाव सल्लाह पनि दिनुहुन्छ। निकै रमाइलो मान्छे, रमाइलो गर्नका लागि आतुर हुनुहुन्छ, जहिले पनि कहिले रमाइला, कहिले हास्यास्पद, कहिले सिरियस, यस्ता किसिमका मुक्तकहरू चाहिँ धेरै जसो पस्कनुहुन्छ। यति बेला फेरि एकजना साथीले हामीलाई म्यासेज गर्नुभएको छ, रत्न बहादुर थापा, नमस्कार हजुर, म पनि सुन्दैछु हेर्दैछु मोरङको रतुवाबाट, अब बच्ने गीत मार्फत साथीहरू गगन तेह्र थुमे, मनको साथी जीवन कार्की, ढकाल धर्मराज, सरस्वता पोखरेल, अमिना सोनवार, त्यसै गरेर एलिसा लिम्बू, अस्मी सोताङ, करूणा चामलिङ राई लगायत सबैलाई भनेर छोटो मेसेज लेख्नु भएको छ रत्न बहादुर थापा मोरङबाट। हामीलाई यति बेला हेर्नु भएको छ, सुन्नु भएको छ, रत्न बहादुर थापाजी तपाईँलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। पक्कै पनि मोरङका प्रत्येक घर घरमा कार्यक्रम सुशीललाई सेयर गरिदिनुहुन्छ, त्यो पनि आशा गरेको छु। सेयर गरिदिनुहोला, सबैको माझमा पुर्याइदिनुहोला। यति बेला फेरि बालकृष्ण आर्यालले पनि हजुर नमस्ते रेडियो लुम्बिनी एफएम टीमलाई, म कफी कम्पनी बिरियानी हाउसबाट सेन्टरबाट हो, नमस्ते सबैलाई भन्नुभएको छ बालकृष्ण आर्यालजी। तपाईँलाई पनि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशीलीको बुधबारी व्यवसायमा यति बेला रमाइला रमाइला गीत संगीत, लोकदोहोरी गीत सँगै हामी रमाइरहेका छौं, यति बेला झुमिरहेका छौं, नाचिरहेका छौं। सबैले फोन, कहिले फोन गर्नुभएको छ, कहिले मेसेज गर्नुभएको छ कार्यक्रमलाई रमाइलो गराउनका लागि। यति बेला भने फेरि पनि तपाईँलाई रमाइलो गराउनका लागि यति बेला मगर्नीको तीन पाने, वसन्त लम्साल, सपना गाएको आवाजमा रहेको रमाइलो यो भाका स्वीकार्नुहोला।

आहा, निकै रमाइलो सालको पापमा खाने होइन रोधी घरमा जाने यस्ता यस्ता रमाइला भाकाहरू चाहिँ तपाईँको माझमा कार्यक्रम सुशीलले ल्याउने गर्छ। पक्कै पनि तपाईँलाई यो कार्यक्रम कस्तो लागेको छ, जस्तो लागेको छ त्यस्तै पक्कै पनि सुझाव सल्लाह प्रतिक्रियाहरू लेख्नुहोला। हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं। यो भाका सुन्दा सुन्दै हाम्रो कार्यक्रमलाई छुट्टिएको निर्धारित समय सकिएको जानकारी गराउनु भएको छ। त्योभन्दा अगाडि टेक बहादुर पुमाले हामीलाई कार्यक्रम संचालक प्रकाशजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौनपा 8 बेलतार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो लुम्बिनी मडिग्राम एफएम 96.8 मेगाहर्ज यति बेला सुनिरहेको छु, रमाइलो लागिरहेको छ भन्नुभएको छ। टेकबहादुर पुमाजी तपाईँलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। उदयपुरबाट हामीलाई प्रत्यक्ष फेसबुक लाइभबाट हेरिरहनु भएको छ, उदयपुरमा धेरै साथीहरू हुनुहुन्छ, सबैको माझमा अझै पनि कार्यक्रम शेयर गरिदिनु होला। टेकबहादुर पुमाजी कार्यक्रममा सम्झिनु भएकोमा, कार्यक्रमलाई माया गरिदिनु भएकोमा हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग यति बेला यो कार्यक्रम मा यो मेसेज पनि अन्तिम हो जस्तो मलाई लाग्छ। यतिन्जेल कार्यक्रम सुन्नुभयो सबै प्रति म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। जतिले फोन गर्नुभयो तपाईँहरूलाई पनि म आभार व्यक्त गर्न चाहन्छु। जतिले चाहेर पनि व्यस्तताका बावजूद कार्यक्रममा मेसेज गर्न सक्नु भएन, फोन गर्न सक्नु भएन, आगामी दिनमा फोन गर्नुहोला, मेसेज गर्नुहोला, यो पनि आग्रह गर्न चाहन्छु। रेडियो सुनेर मात्रै साथ दिनुभयो अथवा हेरेर मात्रै साथ दिनुभयो, सबै सबैप्रति यो कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याइदिनुहोला, यो आग्रह गर्दै सम्पूर्णलाई एकमुष्ट रूपमा फेरि पनि धन्यवाद दिँदै हामी कार्यक्रमको अन्त्यमा छौं। यतिन्जेल मेरो आवाज र रमाइला गीत संगीतलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि सहयोग गर्ने प्राविधिक मित्र सविता ढकाललाई धन्यवाद दिँदै, क्यामेराबाट साथ दिने क्यामेरा पर्सन प्रशान्त गेवालीलाई विशेष धन्यवाद दिँदै, पृष्ठभूमिमा प्राविधिकको रोजाईमा रहेको रमाइलो भाका लोकदोहोरी भाका तपाईँको माझमा छोड्दै शुक्रबार फेरि रमाइलो गर्नका लागि, तपाईँसँग जोडिनका लागि, तपाईँसँग रम्नका लागि, झुम्नका लागि, नाच्नका लागि म प्रकाश नेपाने फेरि आउने गरी बिदा हुन चाहन्छु। नमस्ते, जय गीत, जय संगीत।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
3: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ।

0: अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
1: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: आग लागे हुन नदिन सधैँ सनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए बेवास्ता नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
3: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
4: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
5: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
6: ओए, बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
0: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
9: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको, घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
5: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
10: आकर्षक डिजाइनका, भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
5: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
13: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्। आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
13: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
15: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
16: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
17: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
18: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
19: ए झन्त झन्त
14: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौँ न, त्यसका लागि म आफै पहल गर्छु।
17: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: होइन, के खुसीको खबर हो दाजु?
20: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
21: हो र?
20: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
17: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रिज प्राली। तपाईँले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ, राम्रो र सस्तो? हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रिज प्रहरीलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98-570-2567 र लोकनाथ भट्टराई, फोन 98-570-3358। पूजा प्लास्टिक इन्डस्ट्रिज प्राली, तिरोत्तमा 15 मधौलिया रूपन्देही।

0: हो घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनेको छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
8: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
9: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
8: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
8: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
8: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
13: हाम्रा सेवाहरू
12: जनरल फिजिसियन
13: स्त्री तथा प्रसूति
12: बाल रोग
13: छाला तथा यौन रोग
12: हाड जोड्ने नसा तथा बाथ रोग
13: टाउको तथा मनोरोग
12: नाक कान घाँटी
13: जनरल सर्जरी
12: भिडियो एक्सरे
13: डिजिटल एक्सरे
12: ईसीजी
13: डेन्टल तथा प्याथोलोजी
12: फिजियोथेरापी
13: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
16: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
17: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
18: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
19: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
20: 98-570-21-835
21: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
22: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
21: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
23: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
21: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
24: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
25: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
26: सबै मिलाइ खुवाऊ
25: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
28: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
29: स्वास्थ्यमा बटवल
30: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
29: असल अभ्यासदेखि मितिका कुरा
30: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
29: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
30: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
29: कार्यक्रम स्वास्थ्यमा बुटवल
30: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
31: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
30: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
31: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
30: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
31: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
30: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
31: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
30: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
32: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: Marga Kati OPC Cement. Desh ko cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरुप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग शेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21757 र 98472 98228
4: ए बुढा हेर्नुस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्छ जान्छ
6: होइन के भयो बाबु
7: अङ्कल अङ्कल बाबाले मम्मीलाई पिट्नु भयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
11: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823
12: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
13: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
14: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कम हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
12: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
14: मोबाइल 98026-35111 र
12: 98026-21354
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
16: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
15: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
17: फोन नम्बर 071-531-641 5-35-641
5: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
17: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
18: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन।
19: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
18: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
16: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
20: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
21: हाम्रा सेवाहरू
20: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
21: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
20: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
21: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
20: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
22: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
23: सम्पर्क 9857024344 9857035227 र 9857073220।
16: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
24: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
16: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003 9847066155 र 9847 16 5 39
25: and voices from around the globe.
26: The whole region is in the grip of a severe water crisis and I am here to find out why.
25: The BBC World Service right here on Zeno.fm and the Zeno Radio app.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैंकको ब्याजर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दा दिन सबैभन्दा धेरै पर्व बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ़दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1 लाख नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र सन् 2027 को आईपीएल अक्सन भारतमा हुने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू गरेको छ। आज आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभयो। संसदका काम कारोबारलाई थप छिटो व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरिएको यस प्रणाली मार्फत सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका सर्वे दृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने। यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेका भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राखिने बताउनुभयो। राज्यका सबै निकाय र सेवा प्रवाहलाई नागरिकमुखी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको उहाँको भनाइ छ। संघीय संसद सचिवालयले यस प्रणालीबाट नागरिकको राज्य नेतृत्व र संचार माध्यमप्रतिको विश्वास थप मजबूत हुने अपेक्षा लिएको छ। आज बसेको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। राजसभा सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकले सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो। शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भएको छ। अहिलेको कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढ़ीमा बेपत्ता भएकाहरूको बीमा लगायत सुविधा प्रभावित हुने देखिएको छ। दलहरूले भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलनिधि तथा अनुसन्धान विज्ञ देवेश बेलवासेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा जलविद डाक्टर नरेन्द्रमान साक्य, ग्यासियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सैटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने जनाएको छ। 3 चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ। वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको छ। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दा निक्षेपको औसत अधिकतम ब्याजदर 0.404% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये 4 बैंकले दर घटाएका छन्।
सफारी, नबिल एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कले ब्याज दर घटाएका हुन्। बाँकी 16 स्थिर छ। वाणिज्य बैंक मध्ये असोजमा सबैभन्दा धेरै प्रभु ब्याङ्कले 4.55% ब्याज दिनेछ। सबैभन्दा कम कुमारी ब्याङ्कबाट 3.73% मात्रै ब्याज पाइन्छ। बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा 1% ब्याज दिने गर्छन्। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याज दर घटिरहेको छ। अहिले ब्याङ्कहरूसँग झण्डै 15 खर्ब रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय ब्याङ्कहरूले 3% र 2.50% ब्याज दरमा राष्ट्र ब्याङ्कमा लगेर पैसा राखिरहेका छन्। यसरी 13.61 खर्ब रूपियाँ राखेका छन्। अहिले मासिक 2 खर्ब भन्दा बढ़ी रेमिट्यान्स भित्रिरहेकाले पनि ब्याङ्कहरूमा पैसा थुप्रिरहेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी, एक टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछुरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछुरिङ राई विरूद्ध आज आरोपपत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाँका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिल्मतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग दावी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1,00,000 नागेको छ। जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संख्या विश्वमै सबैभन्दा धेरै हो। यसमध्ये 88% महिला छन्। सबैभन्दा धेरै उमेरकी महिला क्योटो शहरकी 114 वर्षीय किसी मातो फुयो र सबैभन्दा धेरै उमेरका पुरूष कुमा मोतोका 112 वर्षीय कातो हिकारुर हुनुहुन्छ। त्यहाँको स्वास्थ्य मन्त्री केनिचिरो एउनाले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनुभयो। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायतका विभिन्न कारकहरूलाई दिन्छन्। त्यस टापु राष्ट्रको खानपानमा मुख्यतया माछा, तरकारी र भात समावेश हुन्छन्। यसमा धेरैजसो पश्चिमी खानपानको तुलनामा स्याचुरेटेड फ्याट अर्थात संतृप्त बोसो कम हुन्छ। वृद्धवृद्धा पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्। अब खेल खबर। सन् 2027 इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमै गर्ने निर्णय गरेको हो। हिजो बसेको आईपीएल गवर्निङ काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो। सन् 2023मा केरलाको कोचीमा भएको अक्सनपछि पछिल्ला संस्करणहरू दुवै जेद्दा र अबुधाबीमा आयोजना भएका थिए। यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र यो मिनी अक्सन हुनेछ। यस्तै सन् 2028 मेगा अक्सन फेरि विदेशमै आयोजना हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। यो निर्णय फ्रेन्चाइजहरूलाई दिएको आश्वासन अनुरूप नै छ। उनीहरूले मिनी अक्सनका लागि आफ्ना टोलीहरू विदेश लैजाँदा आइपर्ने व्यवस्थापकीय तथा सञ्चालनगत चुनौतीबारे चिन्ता व्यक्त गरेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैंकको ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थोप्रिने क्रम बढ़दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1,00,000 नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र सन् 2027 आईपीएल अक्सन भारतमा हुने।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: शहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954181। वेबसाइट झुले.com.np।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: कृषि मन्त्र नार्कसँग।
12: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। प्रहरीले काठमाडौँको बबरमहलबाट थापातलीतर्फ जाने माइतीकर मण्डलाको सड़क खुला गरेको छ। माइतीकर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरूद्ध हुँदै आएका थापातलीतर्फ जाने सड़क प्रहरीले आज खुला गरेको हो। लामो समयदेखि धरनामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएको छ। सड़कमा नै टेन्ट राखेर निरन्तर धरना दिँदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाएको प्रहरीले जनाएको छ। प्रहरीले दिउँसोको समयमा आन्दोलन गर्न कुनै अवरोध नहुने तर रातको समयमा भने त्यहाँ नबस्न आग्रह गर्दै माइकिङ समेत गरेको छ। दिन रात नै आन्दोलनकारीको उपस्थितिका कारण यो सड़क खण्ड अवरूद्ध हुँदै आएको थियो। हिमालयन इन्टरनेशनल भास्कुलर समिट अर्थात हिमभासको दोस्रो संस्करण आउँदो चैत 3 देखि 7 गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। नेपालमा चिकित्सा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको हिमभासका अध्यक्ष डाक्टर सन्दीप राज पाण्डेले जानकारी दिनुभयो। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले सम्मेलनमा 100 भन्दा बढ़ी देशका भास्कुलर विशेषज्ञ, चिकित्सक तथा वैज्ञानिकहरू सहभागी हुने जानकारी दिनुभयो। भास्कुलर भनेको मानव शरीरमा शिरदेखि पाउसम्म रहेका रक्तनलीको अध्ययन, रोग पहिचान उपचारसँग सम्बन्धित चिकित्सा विधि हो। अध्यक्ष डाक्टर पाण्डेका अनुसार पहिलो संस्करणमा सहभागी 40 भन्दा बढ़ी विदेशी विशेषज्ञहरू माउन्टेन फ्लाइट र अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए। यसपटक पनि सम्मेलनपछि धेरैजसो विदेशी चिकित्सकहरूले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्। यसले नेपालको पर्यटन र चिकित्सा विधा दुवैको विकासमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ। काठमाडौँको तारकेश्वर नगरपालिका छमा गैराती मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ। बागमती प्रदेश 87P6864 नम्बरको मोटरसाइकलको ठक्करबाट तारकेश्वर नगरपालिका छ घर भएका 55 वर्षीय मधु भट्टको ज्यान गएको प्रहरले जनाएको छ। घटनामा गम्भीर घाइते भएका भट्टको ग्रान्डी अस्पताल तोखामा उपचारका क्रममा बिहान निधन भएको हो। र वैदेशी रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठग गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा 13 थुमका 35 वर्षीय नगेन्द्र भेटोवाल, बर्दियाका 44 वर्षीय समुद्र बहादुर थापा र 5 थरका 44 वर्षीय कुमार खतिवड़ा रहेका छन्। नगेन्द्रले जापान पठाइदिने भन्दै 1 जनाबाट 10 लाख, समुद्रले कम्बोडिया पठाइदिने भन्दै 1 जनाबाट 7 लाख र कुमारले यूएई पठाइदिने भन्दै 1 जनाबाट 1 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयास रहेको सभामुख अर्यालको भनाइ। काठमाडौँको माइतीघरमा राति धरना बस्न रोक। बबरमलबाट थापातलतर्फ जाने माइतीघर मण्डलाको सड़क खुल्ला। र हिमबासको दोस्रो संस्करण आउँदो चैतमा काठमाडौँमा आयोजना हुने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिरोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिरोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई लिटर रोड अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: मिठास गर्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
2: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
4: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
6: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
7: सफलता अनि संघर्षका कथा,
8: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
5: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
10: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kanti OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक्सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470 24870

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857 21 757 र 9472 96 228।
3: आए दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला।
6: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
7: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
9: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
10: ए जान्त जान्त
5: होइन, के भयो बाबु?
11: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
5: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुशी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नानी खाना खान आऊ।
15: लाउ दिनुस्।
14: हात धोयौ?
15: धोइसके बाबा।
14: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
15: ढिला भइसक्यो।
16: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
14: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
16: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
17: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
18: नेपाल सरकार विज्ञापनको।
19: आयो उत्सवको पर्व।

0: सर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
1: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
0: कृषि विकास बैंकको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
1: फोन नम्बर 071-542-6599
2: साउजी क्यूआर भए
3: ए भगनुस् त मेसेज आएको छैन
4: घरी एसएमएस आए न घरी पेमेन्ट आएको छैन किन साउजी

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806331111 र 9806211354।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
7: फोन नम्बर 0175316041, 535641।
8: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
9: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कैल जाता? अका होई डाक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के हाथ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नहीं हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खिलाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
7: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
16: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा।
17: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
7: सब मिल के खियावल जाए,
16: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
7: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
7: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते आए नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तय
19: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासू ससुर को मेसो खोज्दै छम क्या।
18: आहा यो अनि तरिका सासू ससुरा को हो त पेट में बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्म का यी हजार दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ ढुंगो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नु पर्छ भन्दिउँ त नानी।
18: ल यो सुन्नु त रेडियो में फुकेको फुकै हुन्छ त।
21: माछा मासु अंडा मिठो सबै भन्दा, माछा मासु अंडा मिठो सबै भन्दा,
22: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाऊ,
22: कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए। तपाईले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
26: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
27: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही। खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
0: ए ल ल लिनुस् भाइ।
27: अनि दाई कति भयो पैसा?
0: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
1: हो। तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
27: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध आगे लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा।
6: म दृष्टिविहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
12: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नानी खाना खाना आऊ।
3: लाउ दिनुस।
2: हात धोयौ?
3: धोइसके बाबा।
2: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिचिमिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
3: ढिला भइसक्यो।
4: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनु पर्छ।
2: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
4: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
5: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
1: नेपाल सरकार विज्ञापनको।
6: आयो उत्सवको पर्व।

0: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
0: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9806121354।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
7: फोन नम्बर 071-531-6141, 535-641।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
16: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
16: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
7: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
23: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। विकटपछिको पुनर्स्थापना र पुननिर्माणमा सहजीकरण गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, संसदभित्र छुट्टै संसदीय समिति गठन गरिने। संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री बनाउने तयारी, डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। 4 महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता, ईभीलाई प्राथमिकता, 18 दिनदेखि बन्द पृथ्वी राजमार्ग भोलिदेखि खुल्दै। राष्ट्र बैंक ऐन संशोधित विधेयक अर्थ समितिबाट पारित, बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। प्रधानमन्त्री बाइडेन शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिन बीच भेटवार्ता, आमालाई 6 महिना र बुबालाई 42 दिन तलब सहितको प्रसूति विदाको प्रस्ताव। भुप्सेकोट टोलेगा डाँडाबाट निस्किरहेको धुवा जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा, प्रदेश लोक सेवा आयोग लुम्बिनीको 7 वार्षिक प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश। फलफूल वितरण गरेर तिलोत्तमा व्यापार संघले मनायो आफ्नो 13 स्थापना दिवस र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। आज बसेको सर्वदलीय बैठकले प्राकृतिक विपद पछिको अवस्थामा काम गर्ने गरी दुईवटा सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। एउटा संसद बाहिर रहेका दलहरू र संसदमा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र र अर्को संसदभित्र रहेका दलहरू रहेको संसदीय समिति बनाउने निर्णय आजको सर्वदलीय बैठकले गरेको हो। राष्ट्रपतिका प्रवक्ता जगदीश खरेलका अनुसार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ। लामिछानेको नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल समावेश हुनेछन्। यसमा राष्ट्रिय जनमोर्चालाई पनि समावेश गर्ने गरी संयन्त्रमा रहन अनुरोध गर्ने निर्णय भएको खरेलले जानकारी दिनुभयो। सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपा प्रवक्ता खरेलले संसदभित्र बनाइने संयन्त्रका विषयमा सभामुखले आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो। प्रवक्ता खरेलका अनुसार एक साताभित्र संसदीय समिति पनि बनाउने र त्यो समितिमा संसदमा प्राप्त सीटहरूको आधारमा प्रतिनिधित्व रहने गरेर जाने तय भएको छ। आजको बैठकमा भोटेकोशी बाढ़ीले पुर्याएको क्षति र जनधनको क्षति अनि त्यसमा खोजी उद्धार राहत पुनस्थापना र पुननिर्माण सम्मको प्रक्रियामा सरकारको नेतृत्वमा अहिलेसम्म भइरहेको काम, राजनैतिक दलहरूले पुर्याइरहेको योगदान र राज्यका विभिन्न निकायबाट भइरहेको कामको सन्दर्भमा गहन समीक्षा र छलफल भएको प्रवक्ता खरेलले बताउनुभयो। बैठकमा संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाह सहभागी हुन लागेको विषय पनि छलफल भएको थियो। संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री मनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण संचालन शुरू गरेको छ। सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आज एक संयुक्त रूपमा यो प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसदलाई क्रमशः कागजरहित बनाउँदै काम कार्यवाही थप छिटो, व्यवस्थित र प्रभावकारी बनाउन यो प्रणाली शुरू गरिएको संसद सचिवालयले जनाएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार यस प्रणाली मार्फत संसदका सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। साथै नागरिकले विधेयकमा संशोधन वा सुझाव दिनका लागि पनि डिजिटल माध्यमको प्रयोग गर्न पाउनेछन्। यो प्लेटफर्ममा समितिका बैठक, व्यवस्थापन, विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी र बहसका श्रव्य दृश्य अभिलेख राखिनेछ। नागरिकका लागि सार्वजनिक पोर्टल मार्फत सदनका गतिविधि र प्रतिवेदन हेर्न सकिने सुविधा हुनेछ भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। यस प्रणालीमा एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्ने र नेपाली तथा अंग्रेजी दुवै भाषामा खोज्न सकिने सुविधा समेत रहनेछ। डेटा सुरक्षाका लागि सरकारी डेटा सेन्टर मार्फत उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ। कार्यक्रममा बोल्दै सभामुख अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी समेत थालिएको जानकारी दिनुभयो। सरकारले एक असोजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको दर्ता खुला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारी साधन ईभीलाई प्राथमिकता दिई सवारी दर्ता खुल्ला गरिएको हो। काठमाडौँ उपत्यकाभित्रका हकमा भने स्कूल बस र सट्टा भर्ना गर्न चाहने सवारी साधनका हकमा मात्र सार्वजनिक सवारी साधन दर्ता खुलेको हो। विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारी साधन दर्ता गर्न सूचित गरेको छ। सरकारले 2083 जेठ 7 गतेदेखि लागू हुने गरी दर्ता रोकेको थियो। दर्ता किन रोकिएको हो र के निष्कर्षमा पुगेर खुल्ला गरिएको हो भन्नेमा स्वयं विभागका अधिकारी मौन छन्। विभागका निर्देशक मणिराम भूषालले काठमाडौँ उपत्यकाभित्रका रूट तथा सवारी व्यवस्थापनका लागि उपयुक्त बाहिर मात्र दर्ता खुल्ला गरिएको बताउनुभयो। विभागले मालवाहक सवारी साधन दर्ता 18 साउनदेखि नै खुल्ला गरेको थियो। त्यसअघि 8 असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारी साधन समेत दर्ता गरिएका थिए। पृथ्वी राजमार्ग स्थित कृष्णभीरमा भोलि बिहान 6 बजेदेखि दुईतर्फी यातायात सञ्चालन हुने तयारी छ। राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात नचल्दा करोड़ौं घाटा बेहोरिरहेका यातायात व्यवसायी मरमतपछि यातायात खुल्ने खबरसँगै आशावादी बनेका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले सड़क पुनः शुरू भएसँगै पृथ्वी राजमार्ग हुँदै आफ्नो पूर्ववत सेवा सञ्चालन गर्न सकिने जानकारी आफ्ना सदस्य संघ समिति र कम्पनी र प्रालीलाई गराएको छ। महासंघका अनुसार 18 दिनसम्म राजमार्ग हुँदै करोड़ौं रूपियाँ घाटा बेहोर्नु परेको, कृष्णवीरमा भदौ 14 100 मिटर सड़क भाँचिएको, जसमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याउन 18 दिन लागेको हो। यसैबीच वैकल्पिक राजमार्गबाट यातायात सञ्चालनमा ल्याइएको भए पनि ठूला सवारी साधन र लामो रूटको यातायात प्रभावित बनेको छ। राष्ट्र बैंक ऐन 2058 को संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको समितिको 30औं बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढाथोकीको भनाइ छ। बैठकमा सांसदहरू पुष्पराज कौडेल, परशुराम तामाङ लगायतले गवर्नरको कार्यकाल घटाउने विषयमा लिखित रूपमा आफ्नो सहमति रहेको जनाउनु भएको छ। कार्यकाल घटाएर 3 वर्ष कायम गर्ने र थप 2 वर्ष थप्न सकिने व्यवस्थाले नेतृत्वले थिर भएर काम गर्न नसक्ने उहाँहरूको भनाइ छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, बैंक तथा वित्तीय संस्थामा 0.5% भन्दा धेरै शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने, साउन 1 गतेदेखि मौद्रिक नीति ल्याउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायत व्यवस्था गरेको छ। यसैबीच वाणिज्य बैंकहरूले निक्षेपकर्ताहरूलाई दिने औसत ब्याज दर असोजका लागि थप घटेको छ। बैंकमा बैंक लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याज दर असोजका लागि थप घटेको हो। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याज दर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याज दर 0.046% बिन्दुले घटेको छ। 20 मध्ये 4 बैंकले दर घटाएका छन्। वाणिज्य बैंक मध्ये असोजमा सबैभन्दा धेरै प्रभु बैंकले 4.55% ब्याज दिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले विपदको यस घड़ीमा अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जलवायु परिवर्तनका कारण यस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभयो। साथै प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैँ स्वागत गर्ने बताउनुभयो। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तथा तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसद लैजाने तयारी भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमका अनुसार संशोधित विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुबालाई 42 दिनसम्म तलबसहितको विदा दिने प्रस्ताव गरिएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीको कारण अधिकांश परिवार 1 वा 2 सन्तानमै सीमित भइरहेको बताउनु भएको छ। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो। केही महिनादेखि धुवाको मुस्लो निस्किरहेको पूर्वी नवलपरासीको पेलेका डाँडाको अध्ययन गर्न खाने तथा भूगर्भ विभागका विज्ञहरूको टोली पूर्वी नवलपरासी पुगेको छ। खाने तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुइटेलको नेतृत्वमा चार सदस्यीय टोलीले सरकारवालासँग छलफल समेत गरेको छ। टोलीले आज उप्सेकोट गाउँपालिका छ स्थित पेलेका डाँडाबाट धुवा निस्किरहेको स्थानमा पुगेर अध्ययन थालेको जनाइएको छ। लिमिटेडको नेतृत्वमा पेट्रोलियम अन्वेषण परियोजनाका प्रतिनिधि धौबाजी फलामकानी कम्पनी लिमिटेडका प्राविधिक तथा विज्ञ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रतिनिधिहरूको टोली पूर्वी नवलपरासी आइपुगेको हो। पहाड़को बीचबाट गन्ध समेत आउने गरी धुवाको मुस्लो निस्किरहेको स्थानमा गण्डक रहेको हुन सक्ने बास्कोटाको अनुमान छ। उहाँका अनुसार 11 वर्ष अघिको भूकम्पीय दरारका कारण भूभागमा चिरा परेर धुवा निस्किएको हुन सक्छ। त्यहाँ कोइला खानीको अंश पनि हुन सक्ने उहाँको अनुमान छ। लुम्बिनी प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष आफ्नो 7 वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ। आयोगका अध्यक्ष हरिप्रसाद बच्चालले मुख्यमन्त्री आचार्यलाई आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती गाउँपालिका देउखुरी 2 आज प्रतिवेदन बुझाइएको प्रदेश लोकसेवा आयोगका सचिव समूह प्रसाद मरासिनीले जानकारी दिनुभयो। आयोगका अनुसार आर्थिक वर्ष 2080-83 विभिन्न सेवाका 1164 पदका लागि विज्ञापन आह्वान गरिएको थियो। त्यसमध्ये अन्तर्तह खुल्ला तथा समावेशी तर्फ 863 र बलुवातर्फ 301 पद रहेका छन्। ती पदका लागि विद्युतीय दरखास्त प्रणाली मार्फत 89,031 दरखास्त स्वीकृत भएका छन्। आयोगले थायी नियुक्तिका लागि विभिन्न तहमा 260 उम्मेद्वारलाई सिफारिश गरेको छ। यस्तै वैकल्पिक उम्मेद्वारका रूपमा 31 नाम सिफारिश गरिएको प्रतिवेदनमा उल्लेख छ। तिब्बतमा व्यापार संघले बिरामीलाई फलफूल वितरण गरेर आफ्नो 13 स्थापना दिवस मनाएको छ। संघले आज क्रिमसन अस्पताल मणिग्राममा उपचाररत 60 भन्दा बढी बिरामीलाई फलफूल वितरण गरेको हो। संघका संस्थापक अध्यक्ष एवं चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश उपाध्यक्ष जेपी कडेल, निवर्तमान अध्यक्ष बाबुलाल भूषाल, पदाधिकारी तथा सदस्यका लागि उपस्थितिमा फलफूल वितरण गरिएको संघका अध्यक्ष नेत्र प्रसाद नेउपानेले बताउनुभयो। उहाँले वर्तमान परिस्थितिका कारण सामान्य मानवीय काममा जोडिँदै स्थापना दिवस मनाइएको उल्लेख गर्नुभयो। र फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल महासंघ साफले पुरूष च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। साविक विजेता भारतले साफ च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ। यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर 5 शुरू हुनेछ। उद्घाटन दिनको दोस्रो खेलमा आवश्यक र आयोजक बंगलादेश र भूटान खेल्दैछन्। 6 टोली सहभागी प्रतियोगिताको समूह तहमा 3 खेल हुनेछन्। हरेक दिन 2 खेल हुने भएका छन्। समूह एमा आयोजक बंगलादेश, भूटान, श्रीलंका तथा समूह बीमा भारत, पाकिस्तान, मालदिव्स रहेका छन्। नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन। यद्यपि सेप्टेम्बर 30 तारीकसम्म भित्र नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गर्न सफल गरिने साफले जनाएको छ। यही खेल खबर सँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। विपदपछिको पुनर्स्थापना र पुननिर्माणमा सहजीकरण गर्न उच्च स्तरीय राजनैतिक संयन्त्र गठन, संसदभित्र छुट्टै संसदीय समिति गठन गरिने। संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री बनाउने तयारी, डिजिटल पार्लियामेन्ट प्लेटफर्मको तयारी परीक्षण शुरू। 4 महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता, इबीलाई प्राथमिकता, 18 दिनदेखि बन्द पृथ्वी राजमार्गमा भोलिदेखि खुल्दै। राष्ट्र बैंक ऐन संशोधित विधेयक अर्थ समितिबाट पारित, बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिन बीच भेटवार्ता, आमालाई 6 र बुबालाई 42 तलब सहितको प्रसूति विदाको प्रस्ताव। उप्सेकोट पेलेगा डाँडाबाट निस्किरहेको धुवा जाँचमा विज्ञ टोली पूर्वी नवलपरासीमा। प्रदेश लोकसेवा आयोगको लुम्बिनीको 7 वार्षिक प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश। फलफूल वितरण गरेर तिलोत्तमा व्यापार संघले मनायो आफ्नो 13 स्थापना दिवस। र साफ च्याम्पियनसिपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक। अपराह्न 5 बजेको हालखबर सकियो, सुन्दै रहनुहोला शान्त रेडियो लुम्बिनी। नमस्कार।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
5: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
6: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: होइन पुर्खे बा किन के
6: भयो
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
5: होइन रे पुर्खे बा फेरि दौडिँदै कता हो
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
7: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562744 562744
8: वडा अध्यक्षज्यू नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
8: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्ती करणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
12: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
13: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: सौजी क्युआर भयो
16: ए बगाउनुहोस् त मेसेजै आएको छैन
17: घरी एसएम

0: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
13: 9857021-835।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम रूपन्देही।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
1: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
2: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
10: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाइ खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
1: अपाङ्गता भए भएका महिलाका अधिकारका कुरा।

0: सरकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
1: सफलता अनि संघर्षका कथा।
2: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिंकिङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
4: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सिन्धीमे जलविद्युत आयोजनाको सुरुङमा पाँचवटा सब फेला खोजी चल्दै बाढ़ी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय।
0: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई।
1: बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैंकमा 4.55% ब्याज पाइने, कर्जा लगाउने नबढेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ्दै।
0: युद्धका कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 जनाको ज्यान गयो। भग्नावशेष मुनि 70 देखि 100 जना मानिस फसेका अनुमान।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 5 वटा शव फेला परेका छन्। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 30 शव भेटिएका हुन्। फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ। भदौ 10 गते भोटे कोशी हुँदै आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोजी तथा उद्धार चलिरहेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट वार्ता गर्नुभएको छ। भेटमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण भोटेकोशी बाढ़ी जस्ता विपदको सामना गर्नुपरेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभयो। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत, पुनर्स्थापना र पुननिर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: यसैबीच सर्वदलीय बैठकले भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनस्थापना र क्षतिको पुननिर्माणको अनुमान गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकले 1 हप्ताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुखलाई अनुरोध गर्ने निर्णय भएको कांग्रेस सभापति गगन थापाले बताउनुभयो। संसदको नियमावलीको व्यवस्था अनुसार विशेष समितिले काम गर्नेछ। बाढ़ीपछिको खोज, उद्धार, राहत, पुनस्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि यस्तो समिति गठन गर्ने निर्णय भएको थापाले बताउनु भएको छ। यस्तै बैठकले राज्यसभा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनैतिक संयन्त्र निर्माण गर्ने पनि निर्णय गरेको छ। यो संयन्त्रमा संसदभित्र र बाहिर रहेका प्रमुख दलहरू नेपाली कंग्रेस, नेकपा, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत र जसपा नेपाल समावेश हुनेछन्। दलहरूले भदौ 10 गते भोटेपछि हुँदै आएको बाढ़ीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्।
0: यसैबीच सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मानसाकीय, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटेपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको मन्त्रालयले जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तन को सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सेटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने मन्त्रालयले जनाएको छ। तीन चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई दुई महिनाको समय दिएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ।
1: त्रिशुली नदीको बाढ़ीले कटान गरेपछि भाषिएको पृथ्वी राजमार्गको कृष्णभीरमा खोलेको नयाँ ट्र्याकमा भोलि बिहान 6 बजेदेखि दुईतर्फी नै गाड़ी सञ्चालन हुने भएको छ। यही भदौ 14 गते सड़क भाँसिएर पूर्ण रूपमा अवरूद्ध भएको राजमार्गमा नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक तयार पारिएको हो। नागढुङ्गा मुगलिन सड़क योजनाका अनुसार आज बेलुकासम्म ग्राभेल र नाले निर्माणको काम सकिनेछ भने राति सहज रूपमा गाड़ी चलाउन बेनीघाट रोराङ गाउँपालिकाले फ्लड लाइट जडान गर्दैछ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले आज बेलुकासम्मको प्रगतिको समीक्षा गरी रोकिएका गाड़ीलाई आजै पार गराइने र भोलि बिहानदेखि दुवैतर्फ बाटो खुल्ला हुने जानकारी दिनुभयो। कृष्णवीरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव देखिन थालेको थियो। अब सड़क सञ्चालनसँगै नारायणगढ़ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर रोकिएका गाड़ीलाई गन्तव्यतर्फ पठाइनेछ।
0: संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभएको हो। संसदको काम कार्यवाहीलाई थप छिटो, व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरेको यस प्रणालीमा सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका श्रव्य दृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक प्लेटफर्म पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेको भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राख्ने बताउनुभयो।
1: सरकारले सुत्केरी आमालाई कम्तीमा 6 महिना र सुत्केरीका श्रीमानलाई 42 दिनसम्मको तलबसहितको प्रसूति स्याहार विदा दिने गरी नयाँ कानून ल्याउने तयारी गरेको छ। कानून मन्त्री सविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार 2075 संशोधन विधेयक तयार भइसकेको र मन्त्री परिषदमा हुँदै छिट्टै संसदमा लैजाने जानकारी दिनुभएको छ। बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको भन्दै उहाँले विशेष समयमा अभिभावकलाई शिशु स्याहार्न पर्याप्त समय दिनु राज्यको दायित्व भएको बताउनुभयो। पछिल्लो समय कामको चापले युवाहरूमा बच्चा जन्माउने आकर्षण घटेको र जनसंख्या वृद्धिमा समेत कम हुँदै गएकाले सरकारले यस्तो व्यवस्था प्रस्ताव गरेको हो।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 प्रतिनिधि सहभागी हुने भएका छन्। असोज 16 देखि 19 गतेसम्म सञ्चालन हुने महाधिवेशनबारे आज आयोजित पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन समितिले यस्तो जानकारी गराएको हो। निर्वाचन समितिका सदस्य राजु नेपालका अनुसार रसुवा, नुवाकोट र राधिङ बाहेक देशभर कांग्रेसका 8,70,000 क्रियाशील सदस्य पुगेका छन्। चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन ओडा तहसम्मै झण्डै 9,000 निर्वाचन अधिकृतहरू खटाएको कांग्रेसले जनाएको छ। 3 जिल्ला बाहेक बाँकी 74 वटै जिल्लामा आजदेखि निर्वाचनका सामग्री पठाउने र प्रक्रिया अघि बढ़ाउने काम शुरू भइसकेको छ। यस महाधिवेशनले ओडादेखि केन्द्रसम्म गरी देशभरबाट 3.5 लाख भन्दा बढ़ी निर्वाचित नेतृत्व चयन गर्नेछ, जस अन्तर्गत ओडा समितिमा मात्रै 2,96,000 भन्दा बढ़ी प्रतिनिधि निर्वाचित हुनेछन्। यस पटकको महाधिवेशनलाई चुस्त, प्रविधि मैत्री र भव्य लोकतान्त्रिक अभ्यासको रूपमा सम्पन्न गर्ने कांग्रेसले बताएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढ़ीले धादिङमा पुर्याएको क्षति बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिलिमे जल विद्युत आयोजनाको सुरुङमा पाँचवटा सब फेला थप खोजी चल्दै बाढ़ी प्रभावितको पुनर्स्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन धादिङको कृष्णभीरको सड़क भोलि बिहानदेखि दुईतर्फी चल्ने डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अर्यालको भनाई लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भदौ 10 गतेको भोटेकोशी बाढ़ीले धादिङका चारवटा गाउँपालिकाहरूमा पनि ठूलो क्षति पुर्याएको छ। नदी किनारमा रहेका बस्ती सड़क पुल र सार्वजनिक संरचनाहरू प्रभावित भएपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरू राहत उद्धार र क्षति मूल्याङ्कनमा खटिरहेका छन्। थप जानकारी सहित साथी महेश केवाली।
9: धादिङको गजुरी गाउँपालिकामा भोटेकोशी बाढ़ीमा दुईजनाको ज्यान गएको छ, पाँचजना बेपत्ता छन्। गाउँपालिकाभरि 359 घरधुरी बाढ़ीबाट प्रभावित भएका छन्। प्रभावितहरू 56 परिवार होल्डिङ सेन्टरमा छन्। अरू प्रभावितहरू आफ्नै घर अगाडि त्रिपाल टागेर बसिरहेका छन्। मलेखु र परेवाटार क्षेत्रमा कटान भई सड़क अवरूद्ध बनेको थियो, जहाँ अहिले डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। त्रिशुली नदी र अन्य खोलामा रहेका तीनवटा पक्की पुलहरू पूर्ण रूपमा बगेका छन्। अहिलेको मुख्य चुनौती भनेको प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माण हो। गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख एकेन्द्र नेपाल:
10: मलिहुको यो धादिङको लाइफ लाइन जोड्ने पुल चाहिँ भइदियो भन्ने छ बेली ब्रिज, त्यो नभइदिएर चाहिँ अहिले चुनौती भइरहेको छ। अहिलेसम्म डाटा अनुसार धादिङ जाने पुरै खोलाको पनि अब यो सड़कको जग्गा हो ओइलानी, होइन अधिकांश यो हाइवेको ओइलानी जग्गा होइन, टावर बनाएर बस्या हो। पूर्जावाला लगभग 11 घर पनि हुनुहुन्छ अरे, होइन पूर्जा बाहेकको घरहरूमा चाहिँ अब पुनर्वास र पुनर्
9: रसुवा बाढ़ीका कारण गल्छी गाउँपालिकामा हालसम्म 10 बेपत्ता रहेकामा दुईजनाको ज्यान गएको पुष्टि भएको छ। 337 परिवार प्रभावित भएका छन्। 84 घर पूर्ण रूपमा क्षति भएका छन्। दुई विद्यालय दुई स्वास्थ्य संस्था प्रभावित भएका छन्। सड़क पूर्वाधारमा झण्डै 700-800 मिटर बाटो क्षतिग्रस्त भएको छ। 11 झोलुङ्गी पुल र 4 पक्की पुल गरी 15 पुल भत्किएका छन्। कृषि क्षेत्रमा 145 किसानको 417 रोपनी जग्गा पुरिएको छ। हाल सबै विस्थापित परिवार आफ्नो ठाउँमा फर्किसकेका छन्। बाढ़ी आएको ठाउँमा दिगो बसोबास उपयुक्त नभए पनि मानिसहरू पुरानै ठाउँमा बसिरहेका छन्। अब पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढ़ाइने पालिकाको योजना छ। गल्छी गाउँपालिकाका विपद व्यवस्थापन प्रमुख रामप्रसाद गेवाली:
11: सबै आफ्नो ठाउँमा घेरा गरेर आफ्नो आफ्नो ठाउँमा फर्किसक्नुभयो। हाम्रो तयारी, अब हाम्रो सहयोगी संस्थाहरू धेरै आउनु भएको छ, 75-80 संस्था हुनुहुन्छ। अब हामी क्लस्टरको हिसाबले उहाँहरूलाई कुन कुन क्षेत्रमा कसले हेर्ने भनेर अब हामी त्यसको लागि हामी होमवर्क गर्दैछौँ। खानेपानीतिर हेर्नेले खानेपानी, स्वास्थ्यतिर हेर्नेले स्वास्थ्य, अनि बाल बालिका, ज्येष्ठ नागरिक अनि अपाङ्ग,
9: धादिङकै सिद्धलेक गाउँपालिकामा दुईजनाको ज्यान गएको छ, तीनजना बेपत्ता छन्। अभिभावक गुमाउने बाल बालिका दुईजना छन्। दुई घर परिवार विस्थापित छन्, उनीहरू पालिकाले वितरण गरेको टेन्टमा बसिरहेका छन्। पालिकाको मुख्य राजमार्गसँगको सम्पर्क नै विच्छेद भएको छ। राजमार्गसँग जोडिने तीनवटा पक्की पुल पूर्ण रूपमा बगेका छन् भने नौवटा झोलुङ्गे पुलहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तत्कालको आवश्यकतामा खाने पानी नै प्रमुख समस्याको रूपमा देखिएको छ। सिद्धलेक गाउँपालिकाका सूचना अधिकारी आशिष रिमाल:
12: खानेपानी पम्प गर्थ्यो कि, मतलब खोलाबाट पम्प गरेर हामीले डिस्ट्रिब्युट गर्थ्यौँ। त्यो चाहिँ मोटर पम्पहरू सबै बगाएको भन्ने, पुरेको बोरिङहरू थुन्नेको भन्ने छ। सबै प्राविधिकहरूले हेरेर गर्नुभएको छैन।
9: बेनीघाट रोराङ गाउँपालिकामा पनि क्षति भएको छ। 11 जना बेपत्ता छन्। 6 वटा झोलुङ्गे पुल पूर्ण र 3 वटा आंशिक क्षतिग्रस्त भएका छन्। खाने पानी तथा सिंचाई क्षेत्रमा सामुदायिक तथा व्यक्तिगत गरी 33 वटा लिफ्ट खाने पानी योजना र 3 वटा लिफ्ट सिंचाई योजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 42 वटा पशु चौपाया बगेका छन्। साथै झण्डै 200 रोपनी कृषि बाली योग्य जग्गामा क्षति तथा कटान भएको छ। बेनीघाट रोराङ गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरे:
13: हामी कहाँ अलिक बढी समस्या भनेको तटबन्ध नै हो। तल्लो लाइनका खानेपानी आयोजनाहरू सबै क्षति भएको थिए। खानेपानीको लागि चाहिँ हामीले विभिन्न जात्री निकायहरूलाई जिम्मा लगाएको छौँ। अनि अर्को चाहिँ हाम्रो पुलहरू गएको नि, सबै पुलहरूको कारणले गर्दाखेरि बालबालिकाको पढाइ चाहिँ प्रभावित भएको छ क्या धेरै। त्यो चाहिँ हाम्रो अर्को समस्या हो।
1: यसैबीच सरकारले बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ। साथै क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरेका प्रभावित ग्राहकले पुनः विद्युत सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
0: वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको हो। सञ्चालन भएका 20 वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर 0.046% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये 4 वटा बैंकले दर घटाएका छन्। कुमारी, नबिल, एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाए हुन्। बाँकी 16 वटाको स्थिति छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ। अहिले बैंकहरूसँग झण्डै 15 खर्ब रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।
1: राष्ट्र बैंक ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको अर्थ समितिको 30 बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। ले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढाथोकीको भनाइ छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, वन तथा वित्तीय संस्थामा 0.5% भन्दा बढ़ी शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने, साउन 1 गते मौद्रिक नीति ल्याउनु पर्ने, वन तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायत गरेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ।
0: सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएकाले केही समयको लागि बोलपत्रदाताले हुलाक मार्फत बोलपत्र दाखिला गर्न सक्ने जनाएको छ। कार्यालयले आज सार्वजनिक सूचना निकालेर विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म बोलपत्रदाता स्वयं उपस्थित भई प्रतिनिधि मार्फत वा हुलाक वा कुरियर मार्फत बोलपत्र बुझाउन सकिने जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको यही भदौ 30 गतेको सचिव स्तरीय निर्णय अनुसार विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म हुलाक मार्फत बोलपत्र दाखिला गर्ने व्यवस्था भएकाले हुलाक मार्फत बोलपत्र कागजात प्राप्त गर्ने, हुलाक मार्फत कानून बमोजिम तोकिएको समयसीमाभित्र कार्यालयमा दाखिला गर्न सक्ने व्यवस्था मिलाएको सूचनामा भनिएको छ।
1: शेयर बजार 3 कारोबार दिनपछि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.19 अङ्कले घटेर 2612.42 बिन्दुमा झरेको छ। पूँजी बजार सुधारका लागि 21 बुधे कार्ययोजना घोषणा भएपछि हिजो बढ़ेको नेप्से आज घटेको हो। आज सबै समूहको उपसूचक घटेकामा जलविद्युत र जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 8.29 अर्ब करोड़को कारोबार भएकामा आज 350 कम्पनीको 1 करोड़ 51 लाख खित्ता शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: यसैबीच मन्त्री परिषद बैठकले शेयर कारोबारमा पूँजीगत लाभ कर घटाएको छ। आज बसेको मन्त्री परिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त भएका लाभ धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने बैठक निर्णय गरेको बैठकको निर्णयमा भनिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: कृषि मन्त्र नार्कसँग
15: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सीधा कुरा, प्रष्ट विचार, जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर 9 भिरबाट ट्र्याक्टर खस्दा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्र्याक्टर सड़कबाट झण्डै 100 मिटर तल खस्दा मानेभन्ज्याङ गाउँपालिका 8 20 वर्षीय नवीन पुलामी र 62 वर्षीय छविलाल तिमिल सिन्हाको घटनास्थलमै ज्यान गएको हो। ट्र्याक्टर चालक सहित 3 भने सकुशल छन्।
4: यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक गाड़ीको निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको छ। विभागले भदौ 30 गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गरी असोज 1 लागू हुने गरी दर्ता खुल्ला गरेको हो। काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक गाड़ीलाई प्राथमिकता दिइने विभागको भनाइ छ। यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक गाड़ीको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरेकोमा गएको साउन 18 गते 1 जारी गर्दै मालवाहक गाड़ीको दर्ता खुल्ला गरेको थियो।
5: पाठ्यक्रम विकास केन्द्रले गरेको छलफलका क्रममा पाठ्यक्रममा नैतिक शिक्षा, एआई, कोडिङ, जलवायु परिवर्तन र उद्यमशीलताका विषय समेट्नुपर्ने सुझाव प्राप्त भएको छ। केन्द्रका अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि देशभरबाट संकलित सुझावका आधारमा यस्तो माग आएको हो। केन्द्रले साथै प्रदेशका 28 जिल्ला र 46 केन्द्रमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा पालिका गरी 25,000 भन्दा बढ़ी सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया गरेको थियो। सरकारवालाहरूले शिक्षालाई व्यावहारिक बनाउँदै बुक फ्री डे र ब्याग लेस डे जस्ता अभ्यासलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। साथै शिक्षकको पेशागत विकास र मूल्यांकन प्रणालीमा सुधारको माग समेत गरिएको छ। केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार संकलित सुझाव विज्ञहरूले तयार पारेका 12 थेमेटिक पेपर र अनुसन्धानका निष्कर्षका आधारमा पाठ्यक्रम अध्यावधि गरिनेछ।
4: संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले पेश गर्नुभएको प्रतिवेदनमा विधेयकका 45 मध्ये 24 दफा संशोधन गर्दै पशु स्वास्थ्य सुरक्षा र किसानको राहतलाई प्राथमिकता दिइएको छ। संशोधन विधेयक अनुसार अब बाध्यात्मक परिस्थिति नआएसम्म वा आवश्यक प्रक्रिया पूरा नगरी शंकाकै आधारमा पशु मार्न पाइने छैन। रोग नियन्त्रणका क्रममा पशु वा पशुजन्य पदार्थ नष्ट गर्नु परेमा धनीलाई राहत र क्षतिपूर्ति दिन छुट्टै क्षतिपूर्ति तथा राहत कोषको व्यवस्था गरेको रोकाले बताउनुभयो। उहाँका अनुसार यस्तो राहत वितरणमा विपन्न, असहाय, एकल महिला र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिइनेछ। विधेयकमा राष्ट्रिय कार्ययोजना निर्माण, वन्य जन्तुका महामारीको सघन निगरानी र तहगत समन्वयको प्रावधान राखिएको छ। साथै रोग नियन्त्रणका लागि बढ़ीमा 11 सदस्यीय भेटनरी द्रुत प्रतिकारी टोली गठन गर्ने र खटिने कर्मचारीको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था समेत गरेको सभापति रोकाले बताउनुभयो।
5: सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछिरिङ राई विरूद्ध आज आरोप पत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिलेमतमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग दावीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। गाजामा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 बालबालिका सहित कम्तीमा 20 जनाको ज्यान गएको छ। गाजा सहरको ताल अल हावा क्षेत्रमा रहेको छतले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ। भवन असुरक्षित रहेको चेतावनीका बीच त्यहाँ झण्डै 10 परिवार बस्दै आएका थिए। नागरिक सुरक्षा निकायका निर्देशक रायद अल दहसानले भग्नावशेष मुनिबाट आवाज सुनेकाले मानिसहरू जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको बताउनु भएको छ। आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएका उहाँको भनाइ छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको गाजामा रहेको कार्यालयका प्रमुख आलेसान्द्रो मार्सिकका अनुसार क्षतिग्रस्त भवनको भग्नावशेष मुनि 70-100 मानिस फँसेका अनुमान छ। उहाँले गाजाभरि युद्धका कारण क्षतिग्रस्त भएका अरू झण्डै 400 भवन ढल्ने उच्च जोखिममा रहेका चेतावनी दिनुभएको छ।
5: यस्तै जापानमा 100 वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1,00,000 नागेको छ। जापानमा अहिले 1,07,677 जना 100 वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसमा 88% महिला छन्। स्वास्थ्य मन्त्री केनिचिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनु भएको छ। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे भने सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायत विभिन्न कारकहरूलाई दिन्छन्। वृद्धवृद्धाहरू पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा भएको आजको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली रहेका छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: दिल्लीमा जलविद्युत आयोजनाको सुरुङमा 5 सब फेला, खोजी चल्दै बाढ़ी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय।
4: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू, नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई।
5: बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन, व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैंकमा 4.5% ब्याज पाइने, कर्जा लगानी नबढेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ्दै।
4: युद्धका कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 ज्यान गयो। भग्नावशेष मुनि 70-100 मानिस फँसेका अनुमान।
5: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनेर बस्ने पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगुन्छ त, मेसेज आएको छैन।

0: बिजनेस एप। सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्,
4: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: पछिल्लो तपाईँको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
1: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
9: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
9: बाल रोग,
14: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
14: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
14: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
9: ईसीजी,
14: डेन्टल तथा

0: होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्नुम त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
8: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
7: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
8: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
7: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
9: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
12: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
12: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
13: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल

0: मरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823
11: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
12: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
13: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
11: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026311 र 98026211354
14: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
15: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
14: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
11: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
16: फोन नम्बर 071-531-641 535-641
5: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
17: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
18: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
17: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
15: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
19: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
20: हाम्रा सेवाहरू:
19: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
20: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
19: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
20: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
19: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
21: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
22: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
15: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
23: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
15: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
24: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
25: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
24: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
26: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
24: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
27: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
28: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
29: सबै मिलाइ खुवाऊ।
28: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
29: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
26: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
3: ए ल ल लिनुस् भाइ।
2: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
5: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
6: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। विपदपछिको पुनर्स्थापना र पुननिर्माणमा सहजीकरण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, संसदभित्र छुट्टै संसदीय समिति गठन गरिने। संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री बनाउने तयारी, डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। 4 महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता, ईभीलाई प्राथमिकता, 18 दिनदेखि बन्द पृथ्वी राजमार्ग भोलिदेखि खुल्ने। राष्ट्र बैंक ऐन संशोधन विधेयक अर्थ समितिबाट पारित, बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिन बीच भेटवार्ता, आमालाई 6 महिना र बाबुलाई 42 दिन तलबसहितको प्रसूति विधाको प्रस्ताव। उप्सेकोट पेलेगा डाँडाबाट निस्किरहेको धुवाँ जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा, प्रदेश लोक सेवा आयोग लुम्बिनीको 7 वार्षिक प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश। फलफूल वितरण गरेर तिलोत्तमा व्यापार संघले मनायो आफ्नो 13 स्थापना दिवस र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। आज बसेको सर्वदलीय बैठकले प्राकृतिक विपद पछिको अवस्थामा काम गर्ने गरी दुईवटा सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। एउटा संसद बाहिर रहेका दलहरू र संसदमा रहेका दलहरू रहेको उच्चस्तरीय राजनैतिक संयन्त्र र अर्को संसदभित्र रहेका दलहरू रहेको संसदीय समिति बनाउने निर्णय आजको सर्वदलीय बैठकले गरेको हो। राजसभाका प्रवक्ता जगदीश खरेलका अनुसार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनैतिक संयन्त्र बनेको छ। लामिछानेको नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल समावेश हुनेछन्। यसमा राष्ट्रिय जनमोर्चालाई पनि समावेश गर्ने गरी संयन्त्रमा रहन अनुरोध गर्ने निर्णय भएको खरेलले जानकारी दिनुभयो। सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै राजसभा प्रवक्ता खरेलले संसदभित्र बनाइने संयन्त्रका विषयमा सभामुखलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो। प्रवक्ता खरेलका अनुसार एक साताभित्र संसदीय समिति पनि बनाउने र त्यो समितिमा संसदमा प्राप्त सीटहरूको आधारमा प्रतिनिधित्व रहने गरेर जाने तय भएको छ। आजको बैठकमा भोटेकोशी बाढ़ीले पुर्याएको क्षति र जनधनको क्षति अनि त्यसमा खोजी उद्धार, राहत, पुनस्थापना र पुननिर्माणसम्मको प्रक्रियामा सरकारको नेतृत्वमा अहिलेसम्म भइरहेका काम, राजनैतिक दलहरूले पुर्याइरहेको योगदान र राज्यका विभिन्न निकायबाट भइरहेको कामको सन्दर्भमा गहन समीक्षा र छलफल भएको प्रवक्ता खरेलले बताउनुभयो। बैठकमा संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालन शाह सहभागी हुन लागेको विषयमा पनि छलफल भएको थियो। संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण संचालन शुरू गरेको छ। सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आज संयुक्त रूपमा यो प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसदलाई क्रमशः कागजरहित बनाउँदै काम कार्यवाहीलाई थप छिटो, व्यवस्थित र प्रभावकारी बनाउन यो प्रणाली शुरू गरिएको संसद सचिवालयले जनाएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार यस प्रणाली मार्फत संसदका सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। साथै नागरिकले विधेयकमा संशोधन वा सुझाव दिनका लागि पनि डिजिटल माध्यमको प्रयोग गर्न पाउनेछन्। यो प्लेटफर्ममा समितिका बैठक, व्यवस्थापन विधेयकको डिजिटल दर्ता, संसदको विद्युतीय हाजिरी र बहसका श्रव्य दृश्य अभिलेख राखिनेछ। नागरिकका लागि सार्वजनिक पोर्टल मार्फत सदनका गतिविधि र प्रतिवेदन हेर्न सकिने हुनेछ भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। यस प्रणालीमा एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्ने र नेपाली तथा अंग्रेजी दुवै भाषामा खोज्न सकिने सुविधा समेत रहनेछ। डेटा सुरक्षाका लागि सरकारी डेटा सेन्टर मार्फत उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ। कार्यक्रममा बोल्दै सभामुख अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी समेत थालिएको जानकारी दिनुभयो। सरकारले एक असोजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको दर्ता खुला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारी साधन इभीलाई प्राथमिकता दिई सवारी दर्ता खुल्ला गरिएको हो। काठमाडौँ उपत्यकाभित्रका हकमा भने स्कूल बस र सट्टा भर्ना गर्न चाहने सवारी साधनका हकमा मात्र सार्वजनिक सवारी साधन दर्ता खुलेको हो। विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारी साधन दर्ता गर्न सूचित गरेको छ। सरकारले 2083 जेठ 7 गतेदेखि लागू हुने गरी दर्ता रोकेको थियो। दर्ता किन रोकिएको हो र के निष्कर्षमा पुगेर खुल्ला गरिएको भन्नेमा स्वयं विभागका अधिकारी मौन छन्। विभागका निर्देशक मणिराम भूषालले काठमाडौँ उपत्यकाभित्रका रूट तथा सवारी व्यवस्थापनका लागि उपत्यका बाहिर मात्र दर्ता खुल्ला गरिएको बताउनुभयो। विभागले मालवाहक सवारी साधन दर्ता 18 साउनदेखि नै खुल्ला गरेको थियो। त्यसअघि 8 असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारी साधन समेत दर्ता गरिएको थियो। पृथ्वी राजमार्ग स्थित कृष्णभीरमा भोलि बिहान 6 बजेदेखि दुईतर्फी यातायात सञ्चालन हुने तयारी छ। राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा 2:30 सातासम्म नियमित यातायात नचल्दा करोड़ौं घाटा बेहोरिरहेका यातायात व्यवसायी मर्मतपछि यातायात खुल्ने खबरसँगै आशावादी बनेका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रीय महासंघले सड़क पुनः शुरू भएसँगै पृथ्वी राजमार्ग हुँदै आफ्नो पूर्ववत सेवा सञ्चालन गर्न सकिने जानकारी आफ्ना सदस्य संघ समिति कम्पनी र प्रहरीले गराएको छ। महासंघका अनुसार 18 दिनसम्म राजमार्ग हुँदै करोड़ौं रूपियाँ घाटा बेहोर्नु परेको छ। कृष्णभीरमा भदौ 14 100 मिटर सड़क भाँचिएको थियो, जसमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याउन 18 दिन लागेको हो। यसबीच वैकल्पिक राजमार्गबाट यातायात सञ्चालनमा ल्याइएको भए पनि ठूला सवारी साधन र लामो रूटको यातायात प्रभावित बनेको छ। राष्ट्र बैंक ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको समितिको 30 बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढा थोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिको बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढा थोकीको भनाइ छ। बैठकमा सांसदहरू पुष्पराज कणेल, परशुराम तामाङ लगायतले गवर्नरको कार्यकाल घटाउने विषयमा लिखित रूपमै आफ्नो असहमति रहेको जनाउनु भएको छ। कार्यकाल घटाएर 3 वर्ष कायम गरेर थप 2 वर्ष थप्न सकिने व्यवस्थाले नेतृत्वले स्थिर भएर काम गर्न नसक्ने उहाँहरूको भनाइ छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, बैंक तथा वित्तीय संस्थामा 0.5% भन्दा धेरै शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने, साउन 1 गते मौद्रिक नीति ल्याउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायतका व्यवस्था गरेको छ। यसैबीच वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याज दर असोजका लागि पनि थप घटेको छ। बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याज दर असोजका लागि पनि थप घटेको हो। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याज दर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याज दर 0.046% बिन्दुले घटेको छ। 20 मध्ये 4 बैंकले दर घटाएका छन्। वाणिज्य बैंक मध्ये असोजमा सबैभन्दा धेरै प्रभु बैंकले 4.55% ब्याज दिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले विपदको यस घड़ीमा अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जलवायु परिवर्तनका कारण यस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभयो। साथै प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैं स्वागत गर्ने बताउनुभयो। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसियामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत पुनस्थापना र पुननिर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुबालाई 42 दिनसम्म तलब सहितको विदा दिने प्रस्ताव गरिएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार 1 वा 2 सन्तानमै सीमित भइरहेको बताउनुभयो। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। केही महिनादेखि धुवाको मुस्लो निस्किरहेको पूर्वी नवलपरासीको पेलेगा डाँडाको अध्ययन गर्न खाने तथा भूगर्भ विभागका विज्ञहरूको टोली पूर्वी नवलपरासी पुगेको छ। खाने तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुइटेलको नेतृत्वमा 4 सदस्यीय टोलीले सरकारवालासँग छलफल समेत गरेको छ। टोलीले आज हुप्सेकोट गाउँपालिका 6 स्थित पेलेगा डाँडाबाट धुवा निस्किरहेको स्थानमा पुगेर अध्ययन थालेको छ। लुइटेलको नेतृत्वमा पेट्रोलियम अन्वेषण परियोजनाका प्रतिनिधि धौवादी फलाम खाने कम्पनी लिमिटेडका प्राविधिक तथा विज्ञ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट का प्रतिनिधि सहितको टोली पूर्वी नवलपरासी आइपुगेको हो। पहाड़को बीचबाट गन्ध समेत आउने गरी धुवाको मुस्लो निस्किरहेको स्थानमा गन्धक रहेको हुन सक्ने बास्कोटाको अनुमान छ। उहाँका अनुसार 11 वर्ष अघिको भूकम्पीय दरारका कारण भूभागमा चिरा परेर धुवा निस्किएको हुन सक्छ। त्यहाँ कोइला खानेको अंश पनि हुन सक्ने उहाँको अनुमान छ। प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष आफ्नो 7 वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ। आयोगका अध्यक्ष हरिप्रसाद बच्चालले मुख्यमन्त्री आचार्यलाई आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा आज प्रतिवेदन बुझाइएको प्रदेश लोक सेवा आयोगका सचिव शम्भु प्रसाद मरासिनीले जानकारी दिनुभयो। आयोगका अनुसार आर्थिक वर्ष 2082-83 विभिन्न सेवाका 1164 पदका लागि विज्ञापन आह्वान गरिएको थियो। त्यसमध्ये अन्तर्तह खुल्ला तथा समावेशीतर्फ 863 र बरुवातर्फ 301 पद रहेका छन्। ती पदका लागि विद्युतीय दरखास्त प्रणाली मार्फत 89,031 दरखास्त स्वीकृत भएका थिए। आयोगले थायी नियुक्तिका लागि विभिन्न तहमा 260 जना उम्मेद्वारलाई सिफारिश गरेको छ। यस्तै वैकल्पिक उम्मेद्वारका रूपमा 31 जनाको नाम सिफारिश गरिएको प्रतिवेदनमा उल्लेख छ। तिलोत्तमा व्यापार संघ तिलोत्तमा चेम्बर अफ कमर्सले बिरामीलाई फलफूल वितरण गरेर आफ्नो 13 स्थापना दिवस मनाएको छ। संघले आज क्रिम्सन अस्पताल मणिग्राममा उपचाररत 60 भन्दा बढ़ी बिरामीलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको हो। संघले स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्वसँग जोड़िएका कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष व्यवसायको हकितसँगै सामाजिक क्षेत्रमा पनि आफ्नो संस्थाको भूमिका बढ़ाउँदै लगिएको संघका अध्यक्ष नेत्र प्रसाद नेउपानेले बताउनुभयो। संघले आफ्ना सदस्य व्यवसायको हितमा विभिन्न सेवा तथा कार्यक्रम सञ्चालन गर्दै आएको नेउपानेको भनाइ छ। उहाँले यसअघि संघले सरकारवाला निकायसँगको समन्वयमा कर शिक्षा फर्म नवीकरण तथा राजस्व सम्बन्धी परामर्श लगायतका सेवा प्रदान गरेको संघका पदाधिकारीहरूको भनाइ छ। तिरोत्तमा व्यापार संघले व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कामलाई जोड़ दिँदै आइरहेको र आगामी दिनमा पनि व्यवसायको हकित संरक्षण सँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ। र फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल महासंघ साफले पुरूष च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। साविक विजेता भारतले साफ च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ। यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर 5 शुरू हुनेछ। उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भूटान खेल्नेछन्। 6 टोली सहभागी प्रतियोगिताको समूह चरणमा 3 खेल हुनेछन्। हरेक दिन 2 खेल हुने भएका छन्। समूह एमा आयोजक बंगलादेश भूटान र श्रीलंका तथा समूह बीमा भारत पाकिस्तान र मालदिव्स रहेका छन्। नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन। यद्यपि सेप्टेम्बर 30 तारीक भित्र नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको छ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। विपदपछिको पुनर्स्थापना र पुननिर्माणमा सहजीकरण गर्न उच्च स्तरीय राजनैतिक संयन्त्र गठन, संसदभित्र छुट्टै संसदीय समिति गठन गरिने। संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री बनाउने तयारी, डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। 4 महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता, ईभीलाई प्राथमिकता। 18 दिनदेखि बन्द पृथ्वी राजमार्ग भोलिदेखि सञ्चालनमा आउने। राष्ट्र बैंक ऐन संशोधन विधेयक अर्थ समितिबाट पारित, बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिङ बीच भेटवार्ता, आमालाई 6 महिना र बाबुलाई 42 दिन तलब सहितको प्रस्तुति विदाको प्रस्ताव। हुस्सेकोट सेलेगा डाँडाबाट निस्किरहेको धुवा जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा, प्रदेश लोकसेवा आयोग लुम्बिनीको 7 वार्षिक प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश। फलफूल वितरण गरेर तिलोत्तमा व्यापार संघले मनायो आफ्नो 13 स्थापना दिवस र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक। साँझ 7 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
4: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
8: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
7: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
9: तिलोत्तमा 5 मडगिराम रूपन्देही
8: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
10: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
11: किन झोक्राउनु भन्छ काका
12: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
11: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
12: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
13: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857021757 र 9472969228
14: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
15: ए जान्छ जान्छ
16: होइन के भयो बाबु ल ल नात्यौ बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
17: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
18: उत्सवको पर्व
19: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
18: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
19: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
18: फोन नम्बर 071542699 549699
20: सौजी क्युआर भयो
21: ए भन्नुहोस् त मेसेज आएको छैन
22: घरी एफएम

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071590719 र 98672906018।
1: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चिलिमी सुरुङमा थप चार शव फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 चिकित्सकको टोली परिचालन, बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी सरकारले लिने।
1: घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ।
0: जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिको 11 बुँदे सुझाव, अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी। अध्यागमन विभागका अधिकांश सेवा कागज रहित बनाउँदै
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ।
0: ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध। बाढ़ीपछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूको जोड।
3: प्रधानमन्त्रीजीले नै संसदीय समितिलाई यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त।
0: र एसियाड महिला भलिबलमा नेपाल जापानसँग 3-0 पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी त्रिशुलीको विपत केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपालको विकास नीति, पूर्वाधार निर्माण, ऊर्जा सुरक्षा र जलवायु कूटनीतिलाई पुनर्विचार गर्ने एउटा गम्भीर सन्देश पनि हो। अबको पुनर्निर्माण र विगतकै संरचना दोहोर्याउने होइन, भविष्यका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, उत्थानशील र दिगो नेपाल निर्माण गर्ने अवसर बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ, उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ, र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौं। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौं। जो प्रभावित हुनुहुन्छ, जो अहिले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौं।
5: यसैबीच सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभ कर उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको बताउनु भएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले गरेको निर्णय अनुसार व्यक्तिगत लगानीकर्ताका लागि करको दर परिमार्जन गरिएको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेल
1: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिनभन्दा बढ़ी स्वामित्वमा भएको लागि 7.5% थियो, त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वा सोभन्दा कम स्वामित्वमा भएको लागि 10% थियो, त्यसलाई घटाएर 5% ल्याइएको छ।
5: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन आज रसुवाको चेलिमे जलविद्युत आयोजनाको सुरुङभित्र चारजनाको शव फेला परेको छ। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा चारवटा शव भेटिएका हुन्। योसँगै अहिलेसम्म बाढ़ीमा परेका 1,399 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसी प्रशिक्षण अस्पतालले बाढ़ी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले आज बाढ़ी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढ़ी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ। टोलीको नेतृत्व गरेका डाक्टर वीरेन्द्र राउतका अनुसार टोलीमा मुटु रोग, जनरल मेडिसिन, हाड जोर्नी, मनोरोग लगायत विशेष रहेका छन्। टोलीले भिडियो एक्सरे, युरिनरी, आरई, पीएफटी, ल्याब परीक्षण लगायतका सेवा दिनेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निशुल्क उपलब्ध गराइनेछ। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका सम्बन्धमा संसदीय समितिले सरकारलाई 11 बुधे सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो। अधिगमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागका मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक इन गर्दा सुरक्षा चेक जाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। त्यस्तै डिजिटल प्रविधि चाहना भन्दा आवश्यकता रहेको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो।
6: यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो। त्यस कारणले मलाई विश्वास छ यहाँहरू सबैले यसलाई सहज रूपमा र हाम्रो आजको आवश्यकताको रूपमा यसलाई लिनुभएको छ भन्ने मलाई लाग्छ।
5: बाढ़ीपछि प्रधानमन्त्री बालिन शाहले प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरकारवालासँग निरन्तर समन्वय र छलफल गरिरहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बताउनु भएको छ। आज बसेको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठकलाई व्यवस्था गरेको भन्ने दावी अस्वीकार गर्दै पार्टी र सरकारबीच जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको बताउनुभयो।
7: स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको प्रधान के अरे जनप्रतिनिधिसँग भेटिरहनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौ नि, हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने एउटा त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने।
5: यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोसी नदीमा

0: सानो भएको हुनाले गर्दा यो कुराको नि हेका राख्नु होला।
1: राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले नीतिगत रूपमा कानून नै बनाएर बाढ़ी प्रभावितको पुनस्थापनाका लागि काम गर्ने धारणा राख्नुभयो। अधिगमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रियाबारे विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताउनुभयो। ट्रेकिङ परमिट कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने भएको हो। विभागले मोबाइल एप मार्फत विदेशी नागरिक पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको महानिर्देशक तिवारीले बताउनुभयो।
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ। त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर राख्न खोज्दा अभाव भएको दोहोर्याएको छ। ग्यास अभावको अफवाहमा उपभोक्ताले भएभरिका सिलिण्डर भर्न खोज्दा समस्या भएको दावी भएको हो। अहिले मन्त्रालयले थप 160 एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेको र सकारात्मक प्रतिक्रिया आएकोले समस्या नहुने बताएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा चारवटा समूहमा 14 टोली सहभागी छन्। जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागिता जनाइएको नेपालको खेल आजदेखि शुरू भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
3: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा जोड।
4: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बडा बग्ने फर्मुलाहरू चाहिँ देखिएन।
3: नागरिकता पासपोर्ट जस्ता कागज पत्र हराएमा के गर्ने? जानकारी सहितको मिलिजुली नेपालीका साथै पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल

0: तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
4: बाढ़ीले तपाईँको पनि सरकारी कागज पत्र बगाएको होला। हराएका वा नष्ट भएका सरकारी कागज पत्र कहाँ र कसरी लिने? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले,
5: यो रसुवा भटेकोशीको बाढ़ीमा जो पढ्नु भएको छ, चपेटामा पढ्नु भएको छ, उहाँलाई कागजातको विषयमा चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै सहजीकरण गरिदिन्छ। कसैको नागरिकता हरायो च्यातियो भने त्यो अवस्थामा सम्बन्धित ओडाले सिफारिस गरेर आयो भने जिल्ला प्रशासन कार्यालयले दिने प्रावधान अहिलेकै कानूनमा पनि रहेको अवस्था छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसक्नु भएको व्यक्ति हुनुहुन्थ्यो, उहाँको चाहिँ अब राष्ट्रिय परिचय पत्रको कार्ड हरायो भने पञ्जीकरण विभागले चाहिँ एउटा पोर्टलको विकास गरेको छ। यो आज मात्र होइन, अगाडिदेखि नै प्र्याक्टिसमा छ। त्यहाँ उहाँले आफ्नो विवरणहरू प्रविष्ट गर्नुभयो भने चाहिँ त्यो प्रविष्ट गरेको विवरणको आधारमा उहाँले चाहिँ इलेक्ट्रोनिक एनआईडी प्राप्त गर्नुहुन्छ, जसमा उहाँलाई आफूलाई आवश्यक पर्ने त्यो निन नम्बरहरू पनि उपलब्ध भएको हुन्छ। त्यो निन नम्बरका आधारमा उहाँले अन्यत्रतिर पनि त्यसलाई उपयोग गर्न सक्नुहुन्छ। कतिपय स्कूलका कागज पत्रहरू, कलेजका कागज पत्र होलान् भने तत्त कानूनले नै यस्ता विषयकोहरूको प्रोभिजन गरेको छ, व्यवस्थाहरू गरेको हुन्छ। त्यो व्यवस्थालाई आधार मानेर गर्छौं। हामीसँग अहिले भएका जुन कानूनले पनि ती प्राप्त गर्ने आधारहरू प्रदान गरेका छन्, सम्बन्धित ओडाको सिफारिसका आधारमा गृह मन्त्रालय अन्तर्गतका उहाँले कागजात प्राप्त गर्न सक्नुहुन्छ। र झन् पछिल्लो चरणमा त अहिले हाम्रो नागरिकताका विवरणहरू विशेष गरिकन एकदम हाम्रो कम्प्युटराइज पनि भएको अवस्थाले गर्दाखेरि पनि उहाँलाई खोज्न सजिलो हुन्छ। कहीँ कतै विशिष्टीकृत समस्याहरू आयो भने सरकारले त्यही अनुसार सम्बोधन गर्दै जान्छ।
4: विपदमा नष्ट भएका सरकारी कागज पत्र फेरि लिने तरिका बताउँदै हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। धादिङको सिद्धलेक गाउँपालिकाले बाढ़ी प्रभावित क्षेत्रका महिला र गर्भवतीलाई विशेष ख्याल गरेको जनाएको छ। प्रभावित क्षेत्रमा अरू के काम भइरहेको छ भनेर हामीले पालिकाका उपाध्यक्ष सविता अर्याललाई सोधेका छौं।
6: चारवटा वडामा हाम्रो क्षति भएको, 7 नम्बर 6 नम्बर 4 नम्बर 3 नम्बर प्राविधिकज्यूहरू, अब कर्मचारी, जनप्रतिनिधि सबै हामी चाहिँ लागिराखेका छौं। मृतकहरूको र बेपत्ता भएका परिवारको चाहिँ हामीले उहाँको पर व्यक्ति 50,000 दिने भनेर निर्णय गरेका छौँ। त्यस्तै गरेर महिला र बालबालिका अपाङ्गता भएका क्षेत्रमा विशेष हामीले त्यहाँ गएका छौँ र केही व्यक्ति वृद्ध हुनुहुन्छ, अब उहाँले खाइरहनु भएको औषधिहरू र उहाँसँग सम्पर्कमा छौँ। जुन मनोविवर्षकर्तालाई पनि हामीले परिचालन गरेका छौँ र स्वास्थ्य कर्मीहरूलाई व्यक्ति भेट गर्ने कामहरू गर्नुपर्छ भने त्यसरी लागेको छौँ।
4: मनोविमर्शकर्ता प्रभावित क्षेत्रमा पठाइएको, जनप्रतिनिधिहरू पनि बेला बेला प्रभावित परिवारसँग भेट नपुगेको बताउँदै हुनुहुन्थ्यो सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल। बेत्रावती बजार बाढ़ीले बगाएपछि प्रभावितहरू अहिले स्वारा डाँडामा टेन्टमा बसिरहेका छन्। विपदका बेला बाँससँगै शुद्ध खानेपानीको चिन्ता उत्तिकै हुन्छ। आश्रयस्थलमा पानीको जोहो र फोहोर व्यवस्थापन कसरी भइरहेको छ त? स्थानीय अष्टमान डंगल,
7: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बाट बग्ने फर्मेलाहरू चाहिँ देखिएन। त्यहाँबाट पाइपको थ्रुबाट चाहिँ एउटा धारा ल्याएर यहाँ व्यवस्थापन गरेका छौँ र यहाँ निस्केको फर्मेलाहरूलाई चाहिँ अहिले हामीले डस्टबिनबाट उठाएर चाहिँ यहाँ बोरामा प्याकिङ गरेर राखेका छौँ। यसलाई चाहिँ अब यो दूरीबाट करिब 100 मिटरसम्म पर लगेर डिस्पोज गर्ने चाहिँ हामीले एउटा प्लान बनाएका छौँ। त्यसको लागि त्यो डिस्पोज गर्दा पनि हामीले गरेको फर्मेलाको डिस्पोजले अर्को समुदायलाई र चाहिँ बाटोमा हिँड्ने यात्रुहरूलाई असर नपर्ने ठाउँ हामी खोजीमा छौँ र कुहिनेर चाहिँ एकातिर चाहिँ नकुहिने एकातिर राखेर कुहिनेर त्यसलाई चाहिँ खाल्टामा एउटा चाहिँ वेट पिट एउटा ड्राई पिट बनाएर चाहिँ कुहिनेलाई एउटा खाल्टामा राखेर चाहिँ पुर्ने, नकुहिनेलाई चाहिँ खाल्टामा पुर्ने भन्ने चाहिँ योजना बनाएका छौँ।
4: पानी शुद्ध भएन भने झाडा पखला, हैजा लगायतका रोग लाग्न सक्ने चिकित्सकहरूले बताएका छन्। अनि वरपर सरसफाई राख्दा दुर्गन्ध नफैलने र अन्य रोग लाग्नबाट बच्न सहयोग पुग्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुन्छ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा परेको प्रभाव,
8: विशेष गरेर अहिले सबैभन्दा बढ़ी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौं।
3: पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण संवाद।
1: पोषण संवादमा आज हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा सामग्री लिएर आएका छौं। भीषण बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा कम्तीमा पनि 17,000 बालबालिकामा मानवीय सहायताको तत्काल आवश्यकता देखिएको छ। सयौं बालबालिका अभिभावक विहीन भएका छन्। बाढ़ीपछि राहतमा प्राय चामल, चाउचाउ, बिस्कुट आदि पुग्दछन्, तर बालबालिका गर्भवती सुत्केरीका लागि यतिले मात्र पर्याप्त हुँदैन। विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा महत्वपूर्ण हुन्छन्। उनीहरूका लागि आमाले पर्याप्त दूध खुवाउने वातावरण छ कि छैन त्यो पनि हेरिदिनु पर्दछ। बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गर्ने वातावरण बनाउनु पर्दछ। विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले खाने गर्दछन्। यो विशेष गरी गर्भवती र स्तनपान भएका आमाका लागि निकै जोखिमपूर्ण हुन्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनु भएका एकजना सुत्केरीसँग भलाकुसारी गर्नुभएको छ।
12: आज 16 गते, 17, 18, 19 3 महिनाको हुने रहेछ।
13: सुत्केरी बस्न आएको थिएँ, ठ्याक्कै त्यही दिन बाढी आएकै दिन म हस्पिटल गएको थिएँ, तिर्सिदी हस्पिटल। अनि त्यहाँनिर 3 दिन म घर पनि गएँ, अनि पछि किन आएँ भने मेरो नानीको खोपलाहरू किन थिएन क्या,
12: खोप लाउने बहानामा हस्पिटल जाँदा बाँचियो।
13: अनि त्यही छोरीकै भाग्यले बाँचे जस्तो लाग्छ।
12: कस्तो छ बच्चालाई?
13: ठिकै छ भन्नु पर्यो, अब के भन्नु है, थाहा छैन नाम त, नानीको साथ गाह्रो त छ होइन, मच्छरले टोक्यो। अब 3 महिनाको भनेको सुत्केरी नै हो,
12: सुत्केरी 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी भन्छ,
13: नानीले दुध खान्छ सुत्केरी भनिन्छ होइन, अहिले त अब
12: तिन महिना त सुत्केरी, अब छ महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ नि त, खानपानदेखि लिएर जिउ टेन्सिल लगाउने यताउति गर्ने चलन छ नि त. खानपान चाहिँ कस्तो छ नि?
13: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर त्यही नै हो.
12: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
13: अझै नपुगे पनि अब
12: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
13: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँड्ने दिदीहरूलाई भनेको थिएँ, अनि नानीलाई फेरि अहिलेसम्म बाहिरको खान्दैछु क्या, मेरै सुविधा थियो, अनि अहिले फेरि अब यहाँ आएपछि दुध नपुग्ने भएछ, दुध र अनि फर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिरहेको छु. मेरो दुध चाहिँ चुगिया होइन,
1: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन, फोलिक एसिड लगायतका आवश्यक सूक्ष्म पोषक तत्व नियमित रूपमा उपलब्ध गराउनु आवश्यक छ. राहतका नाममा चाउचाउ जस्ता जंक फूड भन्दा पनि अण्डा, दाल, गेडागुडी, दूध दही जस्ता प्रोटिनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमा दुवैको पोषणमा सघाउ पुग्छ. सबै गुमेको बेलामा किन खानु पर्यो, किन खुवाउनु पर्यो भन्ने पनि हुन सक्छ. यो समयमा बालबालिका, महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ. हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग कुराकानी गरेका छौं.
8: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ. हामीहरू पनि त्यसमा लागिरहेका छौँ. विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ. पहिलो चाहिँ भोजनै होस् भनेर हो. पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ, विशेष गरेर केटाकेटी बालबालिकाहरू, साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू, उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए. त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु, म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ. र त्यसमध्ये पनि हामीले अब सानो उमेरमा हाम्रो बालबालिकाहरूलाई विद्यालयमा पनि हामीहरूले पोषणको कार्यक्रमहरू गर्ने गर्दथ्यौं, गर्दछौं पनि, भइ पनि राखेको छ धेरै ठाउँमा. किनभने बालबालिकाले पहिला यो पोषण लिए भने मात्रै मानसिक पोषण र जिन्दगीको पोषण हुन्छ भन्ने हाम्रो एउटा सामान्य त्यो बेसिक सिद्धान्त पनि हो र विज्ञान पनि त्यही नै हो. त्यसले गर्दाखेरि हामीले जो बालबालिकाहरू हुनुहुन्छ र जो बालबालिकालाई भर्खरै जन्म दिनुभएको एउटा आमाहरू हुनुहुन्छ, उहाँलाई विशेष हामीले ध्यान दिनुपर्ने हुन्छ. र अर्को कुराकानी भनेको चाहिँ अहिले सबैजनालाई कहीँ कहीँ हामी सेल्टरमा राखिरहेका छौँ. सेल्टरमा त्यहाँ साना नानीहरू पनि हुनुहुन्छ, युवा वयस्क पनि हुनुहुन्छ, त्यहाँ अरू उमेरको पनि हुनुहुन्छ. अनि त्यो ठाउँमा चाहिँ हामीले ख्याल गर्दाखेरि चाहिँ एकअर्कालाई केयर गरेर, पहिलो भनेको त भोजन पनि भयो, पुग्दोसम्मको हामीले भोजन जे उपलब्ध छ त्यसलाई हामीले स्वीकार गर्ने. दोस्रो लेभलको भोजन भनेको चाहिँ हामीले अलिकति सकारात्मक चिन्तनलाई हामीले अब यहाँसम्म त हामी आयौं, अब हामीले यहाँबाट अगाडि बढ्नुपर्नेछ भन्ने खालको जस्तो चिन्तनमा हामीहरूले सेवा दिनुपर्ने जस्तो हुन्छ.
1: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक खुवाउनु पर्दछ. नेपालमा 6 देखि 23 महिनाका धेरै बालबालिकाहरूमा पर्याप्त विविध आहार नपाउने समस्या पहिलेदेखि नै छ. यी सबै समस्या समाधानका लागि पोषण सम्बन्धी सचेतनाको आवश्यक छ. दीपक आचार्य, सीआईएन, काठमाडौँ.
9: चिलिमेरी सुरुङमा थप 400 फेला, मृतकको संख्या 1,399 पुग्यो. बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 जना चिकित्सकको टोली परिचालन छन्। बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ. जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिले 11 बुधी सुझाव दिएको छ. अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी गरिएको छ. अध्यागमन विभागले अधिकांश सेवा अब कागज रहित बनाउने पनि योजना सार्वजनिक गरेको छ. ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी भएको छ. पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध लगाउने बताइएको छ. बाढ़ीपछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूले जोर समेत दिएका छन्. र एसियाड महिला भलिबलमा नेपालले जापानसँग 3-0 पराजित भएको छ. हस्त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सन्तोष गन्धर्व.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: नमस्कार। कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म लील प्रकाश चन्द।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्कमा इन्टरनेट मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा छलफल गर्छौ।
1: कार्यक्रम पोषण संवादको आज 151 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषण सुधारका लागि भएका प्रयासहरूको बारेमा कुराकानी गर्दै विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा पोषण सुधारका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि छलफल गर्नेछौ।
0: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। विभिन्न प्रदेशमा विभिन्न किसिमका कार्यक्रम छन्, तर अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
3: हाम्रा सेवाहरू
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भिडियो मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
4: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
5: सम्पर्क 98 5 70 24 344, 98 5 70 35 227 र 98 5 70 73 220।
6: ओमिन भाइ कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
7: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
6: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98 4 70 77 00 3, 98 4 70 66 155 र 98 4 70 16 549। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
8: स्वास्थ्यमा बटवल,
9: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
8: असल अभ्यासदेखि नीतिका कुरा,
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब,
8: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz।
10: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
8: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
5: ए ल ल, लिनुहोस् भाइ।
4: अनि दाई, कति भयो पैसा?
5: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
6: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
10: ए,
11: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए,
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
12: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो साइला
1: है माइला,
0: यो देश सोझो गतिलो इमान्दार मान्छे त टिक्दै नटिक्नु भयो, फेरि कसरी खानियो म त सोद्धा सोध्दै बोलाउन लायो।
1: खै मर्नु भन्दा बोलाउन देश भन्छ, म त विदेशमा जान्छु होला।
0: मलाई फेरि यो देशको ज्यात्रै माया लाउँछ ए साइला, छोड्ने मन लाग्दैन तर के गर्नु, चोरै चोर खराबै खराब छन्।
1: त्यो त

नमस्कार। रूपन्देही जिल्लामा एउटा सानो तर रमाइलो गाउँ छ रुद्रपुर। वीर शमशेरका साइला छोरा रुद्र शमशेर यहाँ आएर बसेकोले यस ठाउँको नाम रुद्रपुर रहेको जनश्रुति छ। तराईको मलिलो समथर भूमि र रहरलाग्दो उब्जनीले गर्दा यहाँ पहाड़बाट विभिन्न जात जाति र भाषाभाषीहरू तराई झरे। रमाइलो बस्ती बस्यो, रमाइलो गाउँ बन्यो। यहाँ हरेकका आफ्ना आफ्नै भोगाई छ, आफ्ना आफ्नै स्मृतिका कथाहरू छन्। त्यसमध्ये यही समुदायको एक प्रेमिल जोडीको एउटा मार्मिक कथा हो यो। यहाँ अभावको दबावले गर्दा रुद्रपुरको एउटा ठिटो प्राणभन्दा प्रिय मायलुलाई यो रमाइलो गाउँलाई चटक्क छाडेर हिँड्नु पर्ने बाध्यता यहाँ कम मार्मिक छैन।

0: यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलायतमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो
1: त नि? मैले पनि त्यही भनेको, पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

हेर नाति, मायाले मात्र जीवन धान्दैन, तेरो आमा बितेको पनि वर्ष दिन भइसक्यो। अब भोलिको भविष्य र सन्ततिको लागि भए पनि

0: हिजो मेरो जिजुबा गए, बा पनि गए, अब हजुर नै गएपछि म त अब पनि हुन्छ।
1: अनि खाना परेन र भन्छु के? हाम्रै लागि त भन्यो नि।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाफ्रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त

0: शेयरलाई गर्नु हुँदैन रहेछ है।
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचेको गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौ, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ,
12: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
13: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौ, लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौ, मुरी फलाउ, खेती योग्य जमिन बाँझो नछाडौ, पसिना बगाउ, समुन्नत बनाउ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
14: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
15: ए ल ल, लिनुहोस् भाइ।
14: अनि दाई, कति भयो पैसा?
15: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
16: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै

0: पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक नमानी भन न।
3: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
2: किन त्यस्तो गरेको होला त?
3: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
2: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
4: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: खबर
1: यस्तो एक साँझ आउला एक रात आउला तिम्रो आँखामा पनि बरसात आउला रातको सुरुवात जसको अँगालोमा भए पनि म त्यही रातमा ब्युँझिँदा तिमीलाई मेरो

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्

0: मार्का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेट फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय भुटुवाल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
3: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
4: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
5: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
6: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
1: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: इसिएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
7: फोन नम्बर 071-542-6999 549-6999
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
11: सौजी क्युआर भयो
12: ए बोक्नुहोस् त मेसेज आएको छैन घरी एसएमएस

0: ओहो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: सजिलो तपाईको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौं। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी, अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व, नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806635111 र 9806621354।
5: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
8: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
5: बाल रोग,
8: छाला तथा यौन रोग,
5: हार जोड्ने नसा तथा बाथ रोग,
8: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
8: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
5: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628032, मोबाइल
6: 98570021835।
11: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
11: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि?
19: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
2: स्वास्थ्यमा बुटवल,
0: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
0: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
20: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
21: Thank you.
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
21: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
21: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
21: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
21: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
16: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
22: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भन्ने रहेछ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हजार टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता। यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चालचलन, बानी, व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
2: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
3: सफलता अनि संघर्षका कथा,
4: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
5: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
5: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
6: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
5: बाल रोग,
7: छाला तथा यौन रोग,
5: हाड जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
7: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
5: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
12: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
15: 98-570-21-835।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता? अका होई डॉक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के हाथ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नहीं हो जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
15: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
16: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा।
17: गोस मछली अंडा सबसे बढ़िया बा। गोस मछली अंडा सबसे बढ़िया बा।
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
15: सब मिल के खियावल जाए।
16: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए। बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
15: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जगह बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जगह बेची देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही। खास करके हाथ सफा रख खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही बुझलू ने।
15: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते आए नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
19: के हुनु नर्स नानी जेठी बुहारी 2 जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
18: आहा यो अनि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
18: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाई खुवाऊ।
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
26: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
27: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
26: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
27: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
26: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
27: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
26: सचेत बनाऊ।
27: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: शुभ प्रभात गुरुआमा।
30: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
29: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
30: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
0: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
30: हो, अरू भन त।
1: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
2: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
30: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
4: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
30: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि? के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो। ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
30: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
30: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
23: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
27: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
26: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
27: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
26: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
27: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
26: सचेत बनाऊ।
27: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
31: स्वास्थ्यमा बटवल।
32: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा।
31: असल अभ्यास देखि नीति का कुरा
5: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
31: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
31: कार्यक्रम स्वास्थ्यमा बुटवल
12: दाई दुई खिल लिची रोड अनि एउटा सुर्ती ल्याउनुस् न
13: ए ल ल लिनुस् भाइ
12: अनि दाई कति भयो पैसा
13: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्ती जन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारबाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
14: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्ती जन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: बाबु आज कामबाट छिटै आएछस् त?
6: आमा आज काम अलिक चाँडो सिद्धियो।
5: ए बुहारी पनि त चाँडै आएछन् त?
7: आमा म पनि आएँ। के गर्नुभएको छ त हजुरले?
5: अब खाना पकाउने बेला भयो, तरकारी केलाउँदैछु।
6: होइन आमा, हजुर केटाकेटी हेरेर बस्नुहोस्, सुनितालेर मैले खाना बनाउँछौ।
5: आहा कस्तो राम्रो विचार मेरा छोरा बुहारीको।
4: तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: सुख शान्ति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: राज पौडेलजी सोध्नुहुन्छ, व्यस्त र हतारको जीवन शैलीलाई कसरी ध्यानमय बनाउने? थकित अवस्थामा ध्यानलाई ध्यान लाग्छ कि लाग्दैन? ध्यानलाई त व्यस्तता या फुर्सद भनेर

त्यो आवश्यकतै छैन। ध्यान त सजगता हो, तपाईँ जे गर्नुहुन्छ त्यसमा होस जोडिदिनुहोस्, ध्यान भइहाल्यो। सजग भएर काम गर्नुहोस्, ध्यान भइहाल्यो। हो, हतार गरेर काम गर्दा सजगता छुट्न सक्छ, असजग हुन सकिन्छ। त्यसकारणले धेरै हतार नगर्नुहोस्, छिटो गर्नुहोस्। छिटो गर्नु र हतार गर्नुमा फरक छ, किनभने छिटो शरीरले गर्छ, हतार मनले गर्छ। त्यसकारण यो मनलाई चाहिँ हतार गर्न नलगाउने, शरीरले छिटो गर्दा हुन्छ। छिटो गर्नुलाई नै फेरि हतार गरेर नठान्दा हुन्छ। तर हतार मनले गर्यो भने चाहिँ मन असजग हुन सक्छ, बेहोसीतिर जान सक्छ। यदि मनले हतार गरेको छैन भने त्यहाँ सजगता बन्न सक्छ, र सजगता बन्यो भने थकाइ लाग्दैन। हतार मनले गर्छ, छिटो गरेर कहिल्यै थकाइ लाग्दैन, थकाइ हतार गरेपछि लाग्छ, थकाइ बेहोसीमा काम गर्दा लाग्छ। जति तपाईँ सजग भएर काम गर्नुहुन्छ, सजग भएर काम गर्नुभयो भने आनन्द आउँछ, र आनन्द र थकाइ एक अर्काका विपरीत हो। जहाँ आनन्द हुन्छ त्यहाँ थकाइ हुँदैन, जहाँ थकाइ हुन्छ त्यहाँ आनन्द हुँदैन। अब सजग भयो कि त आनन्द आउँछ, तपाईँले सुन्नु भएको छ कहीँ? आज मैले यो काम बडो ध्यान लगाएर गरेँ, यो काम गर्नमा खुब ध्यान लाग्यो, त्यसकारण खुब मलाई थकाइ लागेको छ, सुन्या छ कहीँ? ध्यान लागेपछि त थकाइ हराउँछ। किन हराउँछ? ध्यान लगाएर काम गरेपछि आनन्द आउँछ। सुन्नुभएको छ कतै? मैले खुब ध्यान, यो काम गर्न खुब ध्यान लाग्यो के, ध्यान लगाएर काम गरेँ त्यही भएर विरक्त लागेको छ, सुन्या छ? ध्यान लगाएर काम गरेपछि कहिल्यै विरक्ति हुँदैन, आनन्दै आनन्द हुन्छ। र आनन्दमा काम गर्ने व्यक्तिको लागि कहीँ थकाइ लाग्छ र? जुन काम गर्दाखेरि आनन्द आउँदैन, जबरजस्ती गर्नुपर्छ, मन नपराई नपराई दुखी भएर गर्नुपर्छ, त्यस्तो काममा चाहिँ एकदमै थकाइ लाग्छ। र हतार भने त्यस्तै काममा हुन्छ, त्यही काममा मनले हतार गर्छ, कतिखेर काम सिद्ध्यौँ, कतिखेर सिद्ध्याएर यहाँ भागौँ जस्तो हुन्छ। अब आनन्द आइरहेको छ, काम गर्दा किन सिद्ध्यौँ छ नि, एकछिन अरू काम गर्न पाए पनि हुन्थ्यो, कस्तो मजा आइरहेको छ हुन्छ। अनि हतार हुँदै हुँदैन, मनले अनि हतार गर्दैन, जहाँ आनन्द आउँदैन त्यहाँ मनले हतार गर्छ। अब थकाइ पनि नलागोस्, हतार पनि नहोस्, त्यसको लागि के गर्नु पर्दो रहेछ त? जे काम गर्यो त्यसमा ध्यान लगाएर गर्नु पर्दो रहेछ। ध्यान लगाएर काम गर्नुभयो भने तपाईँले ध्यानको लागि छुट्टै समय निकाल्नु पर्दैन, र जसले ध्यानलाई अलग समय निकाल्छ, कामलाई अलग समय निकाल्छ, त्यो व्यक्तिले ध्यान गर्न जानेन भन्ने बुझिन्छ। होइन भने कर्म नै ध्यान भन्छ। म जे काम गरौँ त्यही ध्यान भयो, ध्यानको लागि छुट्टै समय निकाल्नै परेन। मात्रै सजग भएर, होसपूर्वक मन लगाएर, ध्यान लगाएर काम गर्नुहोस्, त्यो काम नै ध्यान भयो, र काम ध्यान भन्नुपर्छ। होइन भने त एक घन्टा ध्यान हुन्छ, तपाईँ बिहान एक घन्टा ध्यान गर्नुहोला, एक घन्टा सजग हुनुहोला, बाँकी 23 घन्टा त असजग हुनुहुन्छ नि। 23 घन्टा चाहिँ बेहोसीमा काम गर्ने, एक घन्टा होसमा रहँदैमा होस बढ्छ कि क्या? त्यस कारणले यहाँले के विचार गर्नु पर्यो भने, मेरो जीवनशैली पुरै जीवनचर्या नै ध्यानमय होस्, मेरो जीवन नै ध्यानमय होस्, म जे गरौं ध्यान बनोस्, सास फेरे पनि ध्यान, हिँडे पनि ध्यान, खाए पनि ध्यान, बोले पनि ध्यान, म जे गरौं ध्यान बनोस्। बस यसको अभ्यास गर्नुपर्छ।
यो अभ्यास भयो भने तपाईँ यो प्रश्न आफै हराउँछ, किनभने मेरो जीवनशैली नै ध्यान बन्यो। अनि यहाँ भन्नुहुन्छ थकित अवस्थामा ध्यान लाग्छ कि लाग्दैन, थकित भए पो ध्यान लाग्छ कि लाग्दैन प्रश्न। जुन व्यक्ति आनन्द भावमा काम गर्छ त्यसलाई के को थकाइ? आफ्नो परीक्षा गर्नुहोला, यो मलाई ध्यान लाग्यो लागेन म कस्तो छु त टेस्ट त गर्नु पर्यो नि त, आफ्नो परीक्षण त आफूले गर्नु पर्यो नि। बिहान उठ्दाखेरि जुन ताजगी हुन्छ नि, बिहान काममा निस्किनुहुन्छ घरबाट, त्यो बेलामा जुन फुर्ती हुन्छ, ताजापन हुन्छ, बेलुका कामबाट फर्किनु या बेलुका सुत्ने बेलासम्म पनि त्यही ताजगी रहनुपर्छ, त्यही फुर्ती रहनुपर्छ। अलिकति पनि बेलुका थकान महसुस भयो भने मैले काम गर्न जानिनँ भनेर बुझ्नुहोस्, काम गर्ने तरिका मिलेन, म खुसी भएर काम गरिनँ, रमाएर काम गरिनँ, कहीँ न कहीँ दुखी भएर काम गरेँ बुझे हुन्छ, होइन भने थकाइ लाग्दै लाग्दैन। यी हामीले पनि गरेका छौँ, बिहान 5:30 बजेबाट क्लास सुरु हुन्छ, त्यसको लागि घटीमा पनि 4:30-4:30 त उठ्नु पर्यो, र बेलुका 9:30 बजेसम्म पनि क्लास चलिरहेको हुन्छ। विश्राममा जाँदा 10:30 हुन्छ, बिहान 4:30-4 बजेदेखि बेलुका 10:30-10 बजेसम्मको दौडधुप छ, निरन्तर खटाइ छ, काम त छ नि। तर यहाँलाई म अहिले भन्छु, हामीलाई नै हेर्नुहोला, बिहान जुन ताजा देख्नुहुन्छ अनुहार, बेलुका 9:30 बजे अलिकति पनि अनुहारमा थोरै पनि थकान देख्नुभयो भनेदेखि नै त्यतिखेर प्रश्न गर्नुहोला, गुरु आज थकान देखिया छ नि, त्यो दिन म भनौँला आज मेरो जीवन शैली बिग्रियो, मैले बिगारेँ, होइन भने बिहान जस्तो त्यस्तै हुन्छ अनुहार, याद गर्नुहोला ल, रत्ति पनि थकान हुँदैन, बिहान जस्तो थिएँ बेलुका सुत्ने बेलासम्म त्यस्तै फुर्ती, र बेलुका जस्तो अनुहार लिएर सुत्यो बिहान उठ्ने बित्तिकै त्यस्तै अनुहार हुन्छ। धेरै मान्छेको अनुहार बेलुका सुत्ने बेला त ताजै छ, बिहान चाउरिएको हुन्छ, सबै निचोरिएको, अनि बिहान मुख धोएर आउँदाखेरि पनि त्यो छाला चाहिँ सोरिएकै हुन्छ कति ठाउँमा, त्यस्तो अनुहार बिग्रिएको देख्नु भएको छ धेरैको, बिहान उठ्दाखेरि अनुहार बिग्रियो, यसको अर्थ उसको जीवनशैली गलत छ, ध्यानमय छैन। ध्यानमय व्यक्तिको अनुहार कहिल्यै बिग्रदैन, बिहान जस्तो बेलुका त्यस्तै ताजा, बेलुका जस्तो सुत्यो बिहान उठ्दा उस्तै ताजा, जस्ताको तस्तै, त्यसलाई के को थकाई? जतिसुकै काम गरोस् न के को थकाई, किनभने उसको काम भित्रै विश्राम हुन्छ, जहाँ रमाएर काम गरेको छ त्यहाँ के को थकाई? थकाई भनेको शरीरको होइन मनको रहेछ, थाक्दो रहेछ मन, शरीर कहाँ हो र, शरीर थाक्यो भने त हेर्नुहोस् एकछिन विश्राम गर्नुभयो भने सकियो, 20 मिनट तपाईँलाई शरीरलाई आराम दिनुहोस् फेरि 2-3 घन्टा काम गर्न तयार हुन्छ, तर मन थाक्यो भने 20 मिनट काम गर्यो भने 3 घन्टा विश्राम गर्नुपर्छ, उल्टो हुन्छ। जसले मनलाई खुसी राखेर काम गर्यो उसलाई यो गुनासो आउँदैन।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा सुनौ अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। राजसभाले एकलौटी पास गरेका संविधान संशोधन बारेका नियम कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश। बाढ़ी प्रभावित क्षेत्रमा देखिन थाल्यो झाडापाखला, हैजलाको जोखिम पनि उत्तिकै। विपदपछिको पुनस्थापना र पुननिर्माणमा सहजीकरण गर्न उच्चस्तरीय राजनैतिक संयन्त्रको गठन, संसदभित्र छुट्टै संसदीय समिति गठन गरिने। संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री बनाउने तयारी, डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण संचालन शुरू। 4 महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता, ईभीलाई प्राथमिकता। 18 दिनदेखि बन्द पृथ्वी राजमार्ग आजबाट खुल्दै। राष्ट्र बैंक ऐन संशोधन विधेयक अर्थ समितिबाट पारित, बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। प्रधानमन्त्री बालेन्द्र शाह र अमेरिकी कार्यभार राजदूत बोल्डिन बीच भेटवार्ता, आमालाई 6 महिना र बुबालाई 42 दिन, तलब सहितको प्रसूति विदाको प्रस्ताव। उक्सीकोट पेलंगा डाँडाबाट निस्किरहेको धुवा जाँच्न विज्ञ टोली पूर्वी नवलप्रासीमा, प्रदेश लोकसेवा आयोग लुम्बिनीको 7 वार्षिक प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश। फलफूल वितरण गरेर तिलोत्तमा व्यापार संघले मनायो आफ्नो 13 स्थापना दिवस। र 24 लिस्नु कप फुटबल प्रतियोगिता कोटी हवामा शुरू, उद्घाटन खेलमा फुलबारी गाइजलाई हराउँदै कपिलवस्तु 11 दोस्रो चरणमा।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हालखबर विस्तारमा सर्वोच्च अदालतले संविधानसँग बाहिरिएका या बाजिएका प्रतिनिधि सभा नियमावलीका दुई नियमलाई सरकारले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। यो आदेशसँगै संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। संविधानमा भएको व्यवस्था सँगसँगै बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली 2083 जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कंग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मान मर्यादन भएको दावीसहित नेपाली कंग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त लगायतले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गर्नुभएको थियो। नेपालको संविधानको धारा 274 मा संविधान संशोधन सम्बन्धी व्यवस्था छ। संविधानको उक्त धारा 274(8)मा संविधान संशोधन सम्बन्धी विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित गर्नुपर्नेछ। संवैधानिक परिकल्पना अनुसार संविधान संशोधनको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाको प्रत्येक सदनले छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतका साथ पारित गरेमा मात्रै प्रमाणीकरणको प्रक्रिया अघि बढ़ने बताइन्छ। तर राष्ट्रपाका सांसदहरूले संविधानको धारा 274(2)कै प्रावधानलाई संघीय संसदको संयुक्त सदनको परिकल्पनामा भएको अर्थ लगाउँदै प्रतिनिधि सभा नियमावली 2083 नियम 140 व्यवस्था गरेका थिए, जसमा संविधान संशोधनका कार्यविधिका विवरणहरू समावेश रहेका छन्। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अहिले झाडापखला र ज्वरो लगायतका बिरामी बढ़न थालेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा आकस्मिक तथा अन्य सबै खालका स्वास्थ्य सेवाका लागि